कसले के दियो अब व्रतबन्ध को सन्दर्भ को तैयारी भो अब एक एक सामग्री दिए कसले के दियो भनदेखि जस्त प्रकार के हीरा हार मोती सुना चांदी विविध प्रकार का रत्न रात माड़ी माड़िक इत्यादि प्रकार के वस्तु जड़ जड़ाव कर सके भगवान को भक्ति में चित्त अमृति करते भन्न लग्न भो जिस मध्य में सब भन्दा पहिला कना महाराज एक सुन्दर स्थान में एक वस्तु प्रदान गर्नुभएको छ। जुन प्रकार को वस्तु को प्रदान गरी बक्स्यो कि जुन मध्य में भगवान ने यह प्रकार निर्णय करी बक्स्यो जुन निर्णय को वर्णन यहां बताउँछु सुन्नुस् सब भन्दा पहिला कन भगवत भक्ति को चित्तवृत्ति परमात्मा को प्रार्थना को प्रकरण सारा आज्ञा गर्दा इस मध्य में सब भन्दा पहिला कश्यप ने मेखला दिनुभयो मृग चर्म यस्ता किसिमबाट एक मृग चर्म चाहे भूमिले दिनुभयो यमरामा चन्द्रमाले दण्ड र माताले कौपिनी वस्त्र आकाशले छाता ब्रह्माजीले कमण्डलु सप्तर्षिले कुशासन सरस्वतीले रुद्राक्षको माला कुबेरले भिक्षा पात्रमाले भिक्षा यस्तो दिएर भगवान परमात्मालाई अत्यन्त सुन्दर बनाएर हीराहार मोती सुन चाँदीबाट भरिएर प्रभुको प्रार्थना मन कीर्तन गराइयो अनि त्यसपछिबाट वामन अवतार परमात्मा अति रमाइलो कक्षबाट आज्ञा गरिबक्छु हस्त लो अब त्यसो भनेदेखि मैले के काम गर्नुपर्छ भन्दा नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटमा भृगु कक्षप भन्ने संगम छ महाराज त्यस ठाउँमा राजा बलिको महान यज्ञ भइरहेको छ त्यो यज्ञ गएर विघ्न पारदी बक्सनु पर्यो भनेको कारणले अनि भगवान वामन आइले आफ्नो काम कर्तव्य माथिको बोधलाई पहिचान गरेर निक्लेर सवारी हुनुभयो जंगलपट्टि पाल्नु भएको थियो। अब जबसम्मका लागि म वहां पुगेर सबै काम पूर्ण गर्दिन तबसम्म तिमीहरू कोही नआउ है भनेर पाल्नु भयो हस अनि सम्पूर्ण जनहरू खुशी राजीका साथमा प्रार्थना गरे मनन गरे कीर्तन गरे र अनि त्यसपछिबाट नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भृगु कच्छप नाम गरेको संगममा बडो आनन्दको साथमा खेलवाड गरेर अब जनहरू बसिरहेका रहेछन्। त्यो नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको त्यो भृगु कच्छप भन्ने अत्यन्त सुन्दर नगरीमा भगवान टक्क पुग्नु भएको थियो। कसैले पनि सम्मान गर्यो राजा बलिले देख्न साथ स्वागतम करमामती मेरो दुई हात जोडी नमस्कार छ तपाईँ को हुनुहुन्छ भनेर विन्ती गरे अनि त्यसपछिबाट तपाईँ जस्तो महान सज्जन मैले कहीँ देखेका छैन हजुर को हुनुहुन्छ यतो त बटो बान शशि तत् प्रतीक समे तोमार्थिनम विप्रसुतानु तरेके गाम काञ्चन गुणबदाम च मृषम तथा नमया मुतवापी प्रकन्यम गाउँ सर्वजार टाउन प्लान हिराहार मोती सुन चाँदी के चाहिन्छ ल भन्नुहोस् भनेर यस्ता कारणबाट प्रस्ताव राखे र यदि भइसकेपछि हिराहार सुन चाँदी मोती इत्यादि कहाँ कहाँ के चाहिन्छ ल भन्नुहोस् भन्दाखेरि मलाई केही चाहिएको छैन भगवान परमात्मालाई भन्न लाग जे चाहिन्छ त्यही माग्नुहोस् भनेपछि अब मलाई के चाहिन्छ भनौ मैले के चक्रम अब यो यस किसिमबाट अब मलाई हजुरलाई के चाहिन्छ भनिकन सोधिएको खण्डमा मलाई केही चाहिँदैन भनिकन परमात्मा गम्भीर वाणीमा शाश्वत रूपबाट जब राजा बलिको सर्वश्री खाने भाषा अत्यन्त गम्भीर वाणीमा आज्ञा गर्न लाग्नुभयो सुन्नुहोस् महाराज तपाईँको जात कुल कस्तो हिरण्य कश्यप नाम गरेका दानवराज थिए जसको पालामा न खनी र न जोतिकन पृथ्वीले अन्नदान दिन्थिन् त्यस्तो बहादुरको तपाईँ जब यस्ता कारणबाट पलाती हुनुहुन्छ तपाईले दान नदी कोले दिने अर्को श्रवणम कीर्तनम वैष्णव स्मरणम पादसे वनम अर्चनम वन्दनम दासम सक्षम आत्मनिवेदनम नौवटा भक्तिको मालिक प्रहलाद उसको प्रहलादको तपाई जब नाति हुनुहुन्छ तपाईले दान नदी कोले दिने फेरि तपाईका बुबा कस्ता हुनुहुन्थ्यो सातवटी ब्राह्मणी उताबाट रुँदै रुँदै रुँदै आए तिमीहरू कहाँ जान लाग्यौ भनेर सोद्धा हामीहरू सारा यहाँ आएको हौ भनेर प्रार्थना गरे एउटा कुरा भावनाको विकास गरे अनि त्यसपछिबाट कहाँ जाम के जाम कसो गरौं भनेर विन्ती गरिराखेका त्यो अरू उपाय केही छैन महाराज ममा तिच्छेमा राखी बक्सुस भनेको कारणले गर्दाखेरि म अहिले सातवटी ब्राह्मणीका निमित्त गएर आफ्नो आयु कटाएर सातवटी ब्राह्मणीलाई लिएर दान दिन सक्ने प्राण वायु दान दिन सक्ने बहादुरको तपाई छोरा हुनुहुन्छ तपाईँले दान नदी कोले दिने हो अब तपाईँले जब यस किसिमबाट सर्वस्व दान गरिसक्नु भएको छ महाराज सर्वोपरि जे इच्छा लाग्छ त्यही दिनुहोस् अरूलाई मलाई चाहिँदैन भन्नुभयो भगवानले हेर्नुहोस् प्रभु त्यसो नभन्नुहोस् न यो दान दिने भने कुरा के हो थाहा छ दिने भने शब्द नै दान हो
दिने कलाई दिन सकिन्छ, जसलाई मन परेको छ त्यसलाई दिम लाग्छ, लाग्दैन खान्दिन, अर्थात् केही चिजै दिन, केही उपहार प्रदान गर्न, केही वस्तु दिन, जसलाई मन परेको छ त्यसलाई दिम लाग्छ। अध्ययन नै नसकिनलाई कहाँ पारिदिने, मनै नपरेलाई कहाँ पारिदिने, त्यसलाई त घाम मगाइदिनु नै सक्दैन, होइन र? जो मन परेको छ त्यसलाई दिम दिम लाग्ने हुन्छ, त्यो देख्ने नसकेलाई कता पारिदिने, त्यसलाई मगाइन गणेशजी हो र थाहा रहेछ त किन नबोलिकन बसिरहेको छ। यस कारणले यही प्रकारबाट सारा सम्पूर्ण गर्न जब यो नीतिमा यही बताएको छ, सबभन्दा शास्त्रोक्त विधान के छ भन्नु होला भनेदेखि, जसलाई मन परेको छ त्यसलाई दिन सक्छ मानिसले, जसलाई मन परेको छ त्यसलाई दिन्छ, मनै नपर्नेलाई के दिने, कत्रा मनले दिने, छैन हाम्रो घरमा कोही पनि छैन भने एक कप चिया पनि दिँदैन, खै हाम्रो कतकै कतकै भन्छ भित्र रहेछ भने पनि। यसै कारणबाट लौ त महाराज हजुरलाई जे चाहिन्छ म त्यही दिन्छु। गाम कान्छन गोरबद्धाम तथा नुमया मु तबा बिपर कन्या गाउँ सहर बजार टाउन हिरा हार मोती सुन चाँदी जे चाहिन्छ लैजानुहोस्। अहँ मलाई चाहिन्न भनेर अहिले भगवानले गम्भीर वाणीमा राजा बलिको सर्वस्य खाने भाषाहरू अत्यन्त सारगर्भित प्रभावबाट प्रस्तुत गर्न आँटी बक्सु भन्ने सम्बन्धको कथा हे सत्यबाट श्रीमद् भागवत श्रोताहरू हाम्रो अगाडि समाजसेवी श्री प्रभाकर शमशेर राणा उहाँ पाल्नु भएको छ, विशिष्ट व्यक्तित्व उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु भने अर्को विशिष्ट व्यक्तित्व नेपालको शीर्षस्थ उद्योगपति श्री उल्लास चन्द्र ओल्छा उहाँ पाल्नु भएको छ, उहाँको पनि हार्दिक स्वागत, उहाँलाई आसन ग्रहणको लागि अनुरोध। जय देव।

प्रभु महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण अंतर्गत अष्टम स्कंद को विषम अध्याय को बीच में भगवान परमात्मा को वामन अवतार भएको छ। तीन पाइला जमीन को छल्ले राजा बलि को सर्वस्व खाने जो विचार छ भगवान को दान माग भन्नुभएको थियो भगवानलाई। जब राजा बलिले प्रभुले भन्दिनुभयो मलाई दान चाहिँदैन सरकार, किनभने देखि आशा र संग्रह हुनेका लागि धेरै वस्तुको आवश्यक पर्छ। जसमा आशा छैन, जसमा संग्रह छैन, त्यो व्यक्तिलाई केही कुराको आवश्यक पर्दैन सरकार। आशा र संग्रह त्यागेर चित्त अधीनमा राखिसकेको मलाई के आवश्यक पर्यो होला र

0: दान मांग्नुहोस्। अनि भगवान वामनले के आज्ञा गरिबक्स्यो भने कुनै पनि कुराको दान लिनु या दिनु प्रतिज्ञा नगरिकन गर्नु नगर्नु भन्ने भनाई छ। यहाँले बोल्नुहोस् त जे मागे नै दिन्छु भन्नुभयो। ठिक छ, अब त्यसो भने मेरो पाइलाले नापेर तीन पाइला जमिनको आवश्यक पर्छ मलाई। यो तीन पाइला जमिन किन आवश्यक पर्यो, यति छोटो यति सानो यति सामान्य सामग्री किन आवश्यक पर्यो हजुरलाई भन्दा एउटा रहस्य छ। म दुई पाइलाले भैमा टेक्छु, एक पाइलाले सामग्री राखेर भगवानको अर्चना अरू वन्दना गर्छु। यसै कारणले मलाई जब आवश्यक आशा संग्रहबाट टुटेको व्यक्ति हुनाले मलाई तीन पाइला जमिनको आवश्यक। यस्ता वामनको वचन सुनेर राजा बलि भन्नुहुन्छ, यो त महाराज एउटा एउटा विषय हुन्छ, जोगाउनु पर्दछ राजन लोकको पनि गाल भन्ने छ। नीतिमा जस्तो सुकै कुरा होस् लोकको पनि गाल बचाउनु पर्छ। म जस्ताले दान दिएको तपाईँ जस्तोले दान लिएको यो सर्वस्व सारा सम्पूर्ण भोलि पृथ्वीको राज्य गद्दी सारा छोड्नेवाला म मैले दान दिनु पर्दा तीन पाइला जमिन बाहुन्यले नापेको केरी दिम कसरी छुट्याउ नम्बर एक। दोस्रो नम्बरमा मेरो प्रतिष्ठामा आँच आउने काम हजुरले गरिदिनु भएन किनभनेदेखि मैले त हजुरलाई त अर्को दृष्टिले हेरेको छु नि। मलाई धेरै मागिदिनुहोस्, गाउँ चाहिन्छ कि गाम काञ्चनम गुणबद्धाम च मृष्टम तथा नमयाम मुतबा विप्रकन्याम ग्राम न समृद्धान तुरगान गजनबा हात्ती घोडा रथ रथी अन्य प्रकारका फौज सैनिक या न कुनै प्रकारको भूमि या जग्गा धेरै या कुनै प्रकारबाट बागवानी बगैँचा के आवश्यक, मैले त्यो अनुरोध पो गरे त हजुरलाई। यति सानो चिजको लागि मसँग किन माग्नु पर्यो। दानको विषयमा जम्मा चार प्रकारको नीति छ सरकार, रियम भियम श्रियम नियम भन्छ। लाजले दिनुपर्ने, डरले दिनुपर्ने, करले दिनुपर्ने, परत्रको सुधारको लागि दिनु।
1: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 28 गते सोमबार, मे 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारको नीति तथा कार्यक्रम आज, सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
1: एसीएको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा।
0: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेखतिर लागेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रेतिएपछि पंक्षी अनुसन्धान रोकियो।
1: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाब, अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा।
0: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुन लागेको प्रसंग।
1: नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

0: मुलुकको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृति र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले तयारी गरेको हो। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आगामी वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति रहेको छ। अर्थ राजनीतिक संकटको जरो विस्तृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेशा र लगानीको माध्यममा रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार लेनदेन र आसेपासी पुँजीवादका कारण मुलुक गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता प्रतिस्पर्धा र नव प्रवर्धक मार्फत आर्थिक वृद्धिमा अवरोध सिर्जना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारले तयारी गरेको छ। आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत राष्ट्रको विद्यमान आर्थिक सामाजिक तथा सांस्कृतिक अवस्थाको यथार्थ परक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने सरकारले योजना समेत अघि सारेको छ। यसैबीच आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। संविधान अनुसार राष्ट्रपतिले नै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यव्यवस्था रहेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज अपरान्ह 4 बजे बैठक बोलाइएको छ।
1: अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ। 4 बजे सम्माननीय राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
2: यसैबीच आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई बुझाइसक्नुपर्छ। ऐनको दफा 11(1)मा भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजन विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको 15 जेठमा बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 महिना अगाडि नै अर्थात 15 वैशाखभित्रै संसदमा पेश गरिसक्नु पर्थ्यो। तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले पेश गरिसकेको अवस्था छैन। दफा 11(2) अनुसार बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण संघीय संसदमा पेश भएपछि सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नुपर्ने हटाउनुपर्ने वा सम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखेमा वैशाख मसान्तभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्ने भनिएको छ। सरकारले अधिवेशन नै 28 वैशाख अर्थात आज बोलाएको र सोही दिन नीति तथा कार्यक्रम वाचन गर्ने तयारी भइसकेकाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची झन पर धकिलिने भएको छ। यसैबीच नेपाल उद्योग परिसंघ सीएनआईले आगामी आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सुझाव पेश गरेको छ। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनुपर्ने परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो। नीतिगत अस्थिरता, मुद्रास्फीति नियन्त्रण नीति, निजी क्षेत्रमा जाने ऋण घटाउने र विदेशी मुद्रा संचिति बढ़ाउने नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, 2079 सम्पत्ति वर्गीकरण कार्यविधि लगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएको परिसंघको निष्कर्ष छ। ऋणको औसत ब्याजदर एकल अंकमा झरेको र बैंकिक प्रणालीमा 10 खर्ब भन्दा बढ़ी लगानी योग्य पूँजी भए पनि लगानी नभएको समेत परिसंघले सरकारको ध्यान आकर्षण गराएको छ।
0: माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको समेत जनाएको छ। यसी सकिएपछि पाँच वैशाखमा 77 जिल्लाका उत्तर पुस्तिका र अंक सानो टिम स्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य शुरू भएको थियो। 19 देखि 29 चैतसम्म भएको एसीमा नियमित तर्फका 4,46,776 र ग्रेड वृद्धिका तर्फका 63,485 विद्यार्थी सहभागी थिए। 2,57,227 छात्र र 2,52,434 छात्रले परीक्षामा भाग लिएका छन्। विगतका वर्षहरूमा एसीको नतिजा सार्वजनिक गर्न 3 महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसी निर्देशिका नै परिमार्जन गरेर सरकारले 1 महिनामै प्रकाशन गर्न लागेको हो। विगतका वर्षहरूमा नतिजा धेरै कुर्नु पर्दा विद्यार्थी पनि के पढ्ने भनी अन्यल अवस्था रहेको थियो, तर यसपटक भने 1 महिनामै नतिजा सार्वजनिक हुन लागेको हो।
2: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा 4,631 सवारी साधन दुर्घटनामा पर्दा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते अवस्थामा छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिका रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षभन्दा माथिका 81 जना दुर्घटनामा परेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरेको बताएको छ। सरकारले 100 दिनको कार्ययोजनामा समावेश गरे अनुरूप सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार पनि गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी साधनको चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको हो। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।
0: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याएकोमा विरोध गर्दै आएका कांग्रेस, एमाले र नेकपाका सबै अध्यादेश एउटै एकैपटक अस्वीकृत गर्ने कि वस्तु अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भनी नपुगेको नेताहरूले बताएका छन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभई स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। संविधान सभामा सत्तारूढ़ राष्ट्रपाको झण्डै 2/3 सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थित छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृहकार्यमा कांग्रेस, एमाले र नेकपाका नेताहरू जुटेको बताइएको छ। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वनका उपभोक्ता सुविधाको खोजीमा वन सम्बन्धी निकायको दावी भने फरक फरक।
3: एउटा समयमा कर लिँदैन थियो, बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5%मा उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ।
0: ई विडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेकतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
9: बाली अवशेष नजलाऊ वातावरण र स्वास्थ्य जोगाऊ
8: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस् वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ झाड़ी सफा गर्ने च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन त्यसैले आजै संकल्प गरौं डढेलो रोकौं वन जंगल जोगाऊ जिम्मेवार सतर्क तथा सचेत नागरिक बनौं डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन पूर्वाधार सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल न्यूपानीको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधेधारे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने गरेको छ पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्ग्रे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिकी थप महँगिएको छ तर ईभीतर्फको फटको अझै सहज भने देखिएको छैन त्यस्तै यार्सा टिप्दै कलिला हातहरू शीर्षकमा डीबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेख हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनोज बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ अभिभावकसँगै विद्यार्थी यार्सा संकलनका लागि लेखतिर हिँडेपछि अपी हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् अपी हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार भर्खे विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ आमदानीको मुख्य स्रोत नै यार्सा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा यूएनडीपी शीर्षकमा कृष्णा प्रसाईले खबर लेख्नु भएको छ पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसियामा द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ यस्तै लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ
2: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर पनि छ कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 अधिवेशन गर्ने तयारी अगाडि बढ़ाएको छ संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेताहरूले बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पन्छी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पन्छी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर एक वैशाखमा बाँचेका पन्छीदेखि अण्डा दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलो पटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिएपछि अन्य पन्छीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर, पाँच दिनमा एक्लैले गरिन् 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर पाँच दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरू बीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा उकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड़ दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँटफाट गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर, रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर, नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भ निरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नु भएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ, सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको यो खबर हो। देउबा शक्तिमा हुँदा आरजूको सधैँ रजगज, भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरूवा बढुवा र ठूला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर, इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ। जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भनी अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुँदे समझदारी पत्रमा आधारित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
2: साझा खबरमा अब खेल खबर, नियमित कप्तान कप्तान अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरूणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरूणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनशीप खेल्ने भएको छ। नेपाल क्रिकेट संघले विज्ञानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधामा छन्, जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो। त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाडौँ छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
0: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब राष्ट्रिय वनमा समुदायको पहुँचको कुरा। सरकारले समुदायले उपभोग गर्दै आइरहेका ठूला वनलाई कतै निकुञ्छ त कतै राष्ट्रिय वनमा परिणत गरेपछि वनमा आश्रित समुदाय समस्यामा पर्दै गएका छन्। तर डिभिजन वन कार्यालय बाँकेले भने उपभोक्ताका लागि वार्षिक वन पैदावार आवश्यक पर्नेका लागि घरसम्मै सूचना दिने गरेको छ। कोहलपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत प्रभात कुमार दाहालसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
3: तीन तहको सरकार छ र हाम्रो यो बाँके जिल्ला र बर्दिया जिल्लामा दुईवटा राष्ट्रिय निकुञ्जहरू पनि पर्छ र बाँके जिल्लाको अथवा जुन बर्दिया राष्ट्रिय निकुञ्जमा चाहिँ हाम्रो प्रवेश निषेध नै हुन्छ। त्यहाँ पनि नजिककोलाई त मध्यवर्ती सामुदायिक वनहरू छ, त्यहाँबाट उहाँहरूले पाउनुहुन्छ। तर कोर एरियामा चाहिँ प्रवेश गर्न अलिकति हामीले जीवजानको डर भएर त्यो चाहिँ कानूनसम्मत तरिकाले त्यहाँ चाहिँ प्रवेश गर्न मिल्दैन। तर समग्रमा अन्य ठाउँमा चाहिँ सामुदायिक वनहरूमा चाहिँ पात भो अथवा दुधे लहरा भो अथवा कुनै किसिमको जडीबुटी, जस्तै हाम्रो गाउँघरमा पुरानो चलन छ नि त, त्यस्तो किसिमको जडीबुटीहरू लिनको लागि पनि सधैँ जानुहुन्छ। त्यसमा रोकटोक चाहिँ हामीले गरेका छैनौँ अहिलेसम्म। हामीले अझ यो पश्चिम क्षेत्र भनौँ न मा चाहिँ वन क्षेत्र एकदम कम 0.2% मात्रै भएर त्यहाँका उपभोक्ताहरूलाई पनि काठ दाउरा चाहिन्छ भनेर हामीले आफ्नो निजी यो के अरे वन कार्यालय पालन गरेको नर्सरीहरूबाट निशुल्क रूपमा दिने गरेका छन्। यति मात्र होइन, हामीले घर घर पनि गत वर्ष घर घर गाउँमा घर घर लगेर पनि हामीले बिरुवाहरू हामीले बाँडेका छौँ। गत वर्ष बाँडेको यसपालि पनि हामीले बिरुवाहरू चाहिँ बाँड्छौँ, घर घर लगेर बाँड्छौँ। यहाँ पनि आउनुहुन्छ लानुहुन्छ। त्यसपछि हामीले घर हामीले फेरि वनजन्य मात्रै होइन, हामीले फलफुलका बिरुवाहरूदेखि लिएर आयार्जन हुन खालको आँपका बिरुवा, लिचीका बिरुवा, कटहरका बिरुवा, अम्बाका बिरुवाहरू समेत वन कार्यालयले बाहिरबाट जिल्लाबाट खरिद गरेर ल्याएर पनि हामीले घर घरमा पनि पुर्याएका छौँ। हामीले नगरपालिकाहरूलाई पनि दिएका छौँ, त्यहाँबाट पनि उहाँहरूले लानु भएको छ। विभिन्न स्थानीय तहहरूलाई पनि हामीले दिएका छौँ र हामीले पनि बाँडेका छौँ।
14: जस्तो कि डिभिजनको चाहिँ आफ्नो खालको त्यस्तो नियम छ, जसले आवश्यक पर्ने वस्तुहरूलाई सहजै रूपमा उपलब्ध गराउनलाई यहाँबाट पर्ची दिने या स्वीकृति प्रदान गर्ने या त त्यो समन्वय गराइदिने गरी केही गर्नु भएको छ?
3: हामीले शुल्क चाहिँ लिँदैनौँ। अब घर निर्माणको लागि काठ हो भने जिल्ला बनाएर प्रशासन फालाफाल काट्छ जति पनि तपाईँले पाउनु छ तर त्यसको लागि एउटा विधि प्रक्रिया त छ तपाईँ अब त्यतिकै जाँदाखेरि त तपाईँले मैले काठ पाऊ भनेर पाइँदैन त्यसको लागि घर निर्माणको लागि आफूले तपाईँले नक्साहरू होइन इन्जिनियरिङ तयार गरेर वडाबाट सिफारिसहरू लिएर गएर जानुभयो भने तपाईँले घर बनाउनलाई प्रशस्त काठ पाउनुहुन्छ अन्य कुनै अब कहिलेकाहीँ आग लागि हुँदा कहिले केही हुँदा हामीले लौ न आगलागी भयो भने अब तुरन्तै हामीसँग भयो भने हामी आफ्नै समूह उहाँको कुन समूहको उहाँहरू उपभोक्ता हो अथवा उपभोक्ता होइन भने नजिकको छिमेकी कुन चाहिँ समूह हो त्यसमा हामीले सहजीकरण गरिदिने गरेका छौँ
14: अहिले वन जङ्गलबाट काठ दाउराहरू ल्याउनलाई त्यस्तो समस्या छैन
3: काठ दाउरा ल्याउनको लागि समस्या धेरैसम्म जानु पर्यो प्रत्येक
14: कर महँगो छ भन्ने छ नि जिल्ला निकुञ्जलतिरलाई पनि कर तिर्नुपर्ने सामुदायिक वनलाई पनि तिर्नुपर्ने स्थानीय सरकारलाई पनि तिर्नुपर्ने
3: कर चाहिँ अब यहाँले भने जस्तै अब त्यो अब म पनि एउटा कर्मचारी भएकोले उपभोक्ताको हकमा काठ दाउरा सामुदायिकबाट लिनको लागि उपभोक्ताको आफ्नै दर निर्धारण छ हामीले वन कार्यले यति रेट राख्नु निर्धारण गर्ने हामी एकदम सस्तो मूल्यमा उहाँहरू आफै मूल्य निर्धारण गरेर ल्याउँछ अब कटान खर्च लाग्छ जो त लाग्ने नै भयो मूल्य चाहिँ एकदम सस्तो छ पहिले चाहिँ राज्यले 10% पहिले थिएन एउटा समयमा बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5% उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ र बाहिर उपभोक्ताभन्दा बढी भएको कार्ड चाहिँ बिक्री वितरण गर्दाखेरि 25% राज्यले कर अहिले लिइरहेको छ प्रदेश सरकारले यति नियम बनायो
2: प्रभात कुमार दाहालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: सरकारको नीति तथा कार्यक्रममा आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा
2: एसईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष प्रचण्ड वामपन्थी एकताको पक्षमा
0: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन विद्यार्थी लीगतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द बर्फुलले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो
2: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाफ अमेरिकाद्वारा अस्वीकार मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा
0: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्रीलाई पछ्याइरहेको नेपाली समुदाय र वर्गको प्रसंग जसले प्रधानमन्त्री बालेन्द्र शाहले कस्तो लुगा लगाएको के बोलेको भन्ने विषयमा पनि पछिल्लो समयमा पछ्याइराखेको देखिन्छ हालैका दिनमा उहाँ सेतो सर्ट र पाइन्टमा एउटा कुर्सीमा बसेको फोटो सार्वजनिक भयो अरू व्यक्तिले पनि आफ्नो फोटो राखेर उस्तै लुगामा त्यहाँ बसिराखेका सामाजिक सञ्जालमा भाइरल जस्तै देखियो यहाँ प्रधानमन्त्री लेखिएको एउटा बोर्ड छ र भित्र लेखिएको छ बोर्डभित्र त्यहीँनिर एकजना व्यक्ति जो ढोका खोलेर भित्र चियाउन खोजिराखेको जस्तो देखिन्छ तल चाहिँ यस्तो लेखेको छ त्यस्तो खासै केही होइन प्रधानमन्त्रीज्यूले कस्तो लुगा लाउनु भएको छ भनेर मात्र हेर्न
0: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ବୁଢ଼ୀ ଏରା ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟ ଲାଗୋ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲେ ଦିଦି ବହିନୀ ସୁନସାରୀ ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲାଗୋ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
6: सम्पर्क मोबाइल 9741-031-429
7: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
8: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
8: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
8: 9860-2458-43
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
10: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुखम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता प्रभु येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रीष्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा मैले मर्कुस 3 अध्यायको 20-देखि 30 पदहरूलाई पाठ गर्ने योजना गरेको छु र आशा छ यहाँहरूले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। त्यसपछि यीशु फेरि घरतिर जानुभयो, फेरि भीड़ जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खाना पनि पाउनु भएन। तब यीशुको परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको

मन ठेगानामा छैन भनी उनीहरू भन्थे। यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने त्यसमा बाल जिबुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ। कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्ने छैन। यदि शैतानले शैतानको विरोधमा खडा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन। जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिलो बाँध्दैन, तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरोधमा निन्दा गर्नेलाई कदापि क्षमा हुने छैन। तर त्यो अनन्त पाप कर्मको दोषी ठहर छ। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि पवित्र आत्माको विरोधमा निन्दा गर्नेलाई क्षमा छैन भनेको कुरालाई याद गर्नुभएको छ। बाइबलमा क्षमाको कुरो जताततै पाइन्छ र एक ठाउँमा बाइबलले भन्छ पाप क्षमा छैन, र यो कुरा अचम्म लाग्ने कुरा हो। परमेश्वर पिताले आफैले आफ्नो एकलौते पुत्र येशूलाई यो संसारमा पठाउनु भयो र कल्वरी क्रुसमा उहाँले आफूलाई बलिदान हुने बेलामा, अन्तिम प्राण जाने बेलामा, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् जान्दैनन्, र यसरी उहाँले बोल्नुभएको यो क्षमाको वाक्य अति नै महत्वपूर्ण देखिन्छ। तर यीशु प्रभुले यहाँ सिकाउँदै गर्नुहुँदाखेरि यीशुलाई आफ्नै परिवारले पनि स्वीकार नगरेको देखिन्छ, र भीडहरू जम्मा भइराखेको अवस्था एउटा पक्ष छ, भीडले यीशुलाई खोजिरहेकै छ, भीडले यीशुको छुवाईबाट चङ्गाई खोजिरहेकै छ, र यीशुलाई भेट्यो भनेदेखि आफ्नो समस्याको समाधान हुन्छ भन्ने उनीहरूको यो माग उनीहरूको छ। एउटा ठूलो भीड यीशुको पछि लाग्न छोडेको छैन, किनभने उहाँले अचम्मका काम गर्नुभएको छ, चङ्गाईको काम गर्नुभएको छ, भलाइको काम गर्नुभएको छ, पाप क्षमाको कुरा गर्नुभएको छ, मानव जातिको सबै समस्याबाट छुटकारा दिने, विजयी दिने र आशिषमय बनाउने काम उहाँले गरिराख्नु भएको कुरा हामी यहाँ देख्छौँ। तर पनि यहाँ यीशुको परिवारले यो सबै कुराहरू सुनिसकेपछि उहाँलाई लैजानलाई उनीहरू निस्किएको कुरा देखिन्छ। र किन निस्किए भन्दा किनकि उहाँको मन ठेगानामा छैन भने उनीहरू भन्थे, र यीशु ख्रिस्टलाई उनीहरूको परिवारले पनि यीशुको मन ठिक छैन, उहाँले बोल्नुभएको कुरा, उहाँले सोच्नुभएको कुरा, उहाँले भन्नुभएको कुराहरू ठिक छैन, उसको मनै ठिक छैन, उसको दिमागै ठिक छैन भन्ने कुरा निष्कर्षमा उनीहरू पुगेको देखिन्छ। र भीड चाहिँ यीशुलाई खोजिरहेको छ, र यहाँ भीडले यीशुलाई खोजेको कारणले उहाँले आफूलाई भोजन खाने समय पनि पाउनु भएन भन्ने कुरा यहाँ देखिन्छ। यीशु ख्रिस्टले सेवाकाई गर्दै जाँदा भीड धेरै लागेकोले गर्दा यीशु प्रभुलाई धेरै गाह्रो भयो। यीशु ख्रिस्ट कतिपल्ट लुकेर अर्कै ठाउँमा जानु पर्यो। भीडबाट उम्किने कुरामा यीशु प्रभु चाहिँ एकदमै चलाखीपूर्ण रूपमा उहाँले आफूलाई जोगाउने काम पनि गर्नुभयो, किनभने भीडको छुट्टै माग थियो। उहाँलाई छुनको लागि हरेक व्यक्ति आयो भने भीडले उहाँलाई मार्न सक्थ्यो, त्यसकारणले उहाँले यो शरीरलाई बचाउनको लागि पनि उहाँले मेहनत गर्नु पर्थ्यो, र त्यो मेहनत चाहिँ यीशु ख्रिस्ट त्यो भीडबाट
अलग हुनु पर्थ्यो र खान पनि फुर्सद नपाउने अवस्थामा यहाँ देखिन्छ यीशु प्रभुले बोल्नु भएको कुरा देख्दाखेरि। तर यहाँ अर्को कुरा चाहिँ यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। यीशु प्रभुले आफूले पनि भूतहरू निकाल्ने काम गरिराख्नु भएको थियो भने चेलाहरूलाई पनि उहाँले भूतहरू निकाल्ने अधिकार दिनुभएको कुरा हामीले यहाँ देख्छौ। भूतहरू निकाल्नका लागि अधिकार दिनुभएको कुरा हामी यहाँ देख्छौ। त्यसकारणले उहाँको यो अधिकारलाई हेर्दै जाँदाखेरि उनीहरूको भनाइ के भने यीशुमा नै उनीहरूले के भन्छ भने यो भूत छ, यो यीशुभित्र भूत छ, त्यसै कारणले त्यो भूतद्वारा यो भूतहरू निकाल्छन् भनेर उनीहरूले आरोप लगाए। र यीशु प्रभु भित्र भूत होइन, यीशु प्रभु भित्र पवित्र आत्मा हुनुहुन्थ्यो, साँचो परमेश्वर हुनुहुन्थ्यो, साँचो परमेश्वरमा कुनै भूत प्रेत बस्न सक्दैन। यीशु ज्योति हुनुहुन्थ्यो, ज्योति हुनुहुन्थ्यो शारीरिक रूपमा आउँदा, अहिले उहाँ ज्योति हुनुहुन्छ, त्यसकारणले उहाँमा अँध्यारो टिक्दैन, त्यसै गरिकन उहाँमा अँध्यारो टिक्दैन र त्यसै गरिकन उहाँले भूत लागेको व्यक्तिले भूतलाई निकाल्न सक्दैन भन्ने कुरा यीशु प्रभुले स्पष्ट रूपमा बताउनु भयो। उदाहरणको लागि तपाईँले यहाँ यीशुले भन्नुभयो शैतानले शैतानलाई कसरी निकाल्न सक्छ, शैतान शैतान मिल्छ अनि एकले अर्कोलाई कसरी निकाल्न सक्छ, त्यो त सम्भव नै छैन। त्यसकारण यहाँ उहाँले त्यो पनि भन्नु कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन, दुईजना झगडा गर्नु मिल्दैन, शैतानले शैतानलाई निकाल्न सक्दैन। र त्यसकारण स्पष्ट रूपमा यीशु प्रभुले भन्नुभयो कुनै घरमा पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्ने छैन। र त्यसकारण यीशु प्रभुलाई जुन आरोप लगाएको थियो भूत छ यीशुमा भनेर, यो सत्य थिएन र उनीहरूले झुटो आरोप लगाइरहेको थियो र उनीहरूले यसमा सही न्याय गरेको थिएन। शास्त्रीहरूले यीशुलाई एकदमै नष्ट गर्ने कुरा अनि एकदमै नचाहिने कुरा बोलेर यीशुको विरोधमा उनीहरू खडा भइरहेका थिए। तर यीशु प्रभुले यो कुरालाई भन्नुभयो दियाबलस मसँग छैन भन्ने कुरा स्पष्ट बताउनु भयो, आफूसँग दियाबलस नभएको कुरा उहाँले स्पष्ट रूपमा बताउनु भयो। अनि त्यसपछि यीशु प्रभुले अगाडि बढ्दै जाँदाखेरि यो कुरा भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा हुन्छ। जो व्यक्तिहरूको पाप छ र जो व्यक्तिहरूले ईश्वरको निन्दा गरेको छ र नजानेर उनीहरूले परमेश्वरको विरुद्धमा निन्दा गरेका थिए, जसरी यीशु प्रभुलाई उनीहरूले विरोध गरिरहेका छन् अनि यीशु प्रभुलाई उनीहरूले भनौँ ईश्वरको विरोधमा उनीहरूले परमेश्वरै होइन भनिकन उनीहरूले बुझिरहेका थिए, यीशु प्रभु चाहिँ पाप क्षमा गर्ने परमेश्वरले मात्र पाप क्षमा गर्न सक्छ अरूले क्षमा गर्न सक्दैन भनेर यीशु ख्रिस्टलाई चाहिँ देशद्रोही अथवा एउटा मृत्युमा जानको लागि योग्य व्यक्तिको रूपमा उनीहरूले हेरिरहेका थिए, किनभने ईश्वर निन्दाहरूलाई चाहिँ दण्डको योग्य तोकिएको थियो। त्यसकारणले ईश्वर निन्दाहरूलाई र यीशु ख्रिस्टको विरुद्धमा यीशु ख्रिस्टलाई जति पनि विरोध गर्न सकिन्थ्यो त्यो क्षमा हुने कुरा यीशु प्रभुमा क्षमाको अधिकार थियो र त्यो क्षमा दिने काम यीशु प्रभुमा थियो, सबै कुरा उहाँले गर्नु नै हुन्छ भन्ने कुरा स्पष्ट थियो। तर यहाँनिर शास्त्रीहरूले के भन्यो भन्दाखेरि यो भित्र भूत छ र उनीहरूले भनेको चाहिँ के हो भन्दा त्यसमा बाल जीवुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ भनेर यो खालको कुरा भन्दाखेरि पवित्र आत्माद्वारा उहाँले यो आश्चर्य काम गर्नुभएको छ,
भूतहरू निकाल्नका लागि त पवित्र परमेश्वरले अपवित्रतालाई लखड्न सक्छ, त्यो मात्रै सम्भव हुन्छ। परमेश्वर त पवित्र हुनुहुन्छ, उहाँ त सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी परमेश्वर हुनुहुन्छ। उहाँ त पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ। उहाँ अनन्त परमेश्वर हुनुहुन्छ, उहाँसँग तुलना गर्ने योग्यको कोही पनि छैन। त्यसले गर्दाखेरि दियाबलस जो हो त्यो चाहिँ परमेश्वरको सृष्टि हुन्, त्यसले गर्दाखेरि परमेश्वर यीशु प्रभु आफै परमेश्वर भएर दियाबलसलाई निकालिरहेको कुरा यहाँ देखिन्छ। चेलाहरूलाई पनि यो अधिकार दिएको छ, तर यिनीहरूले यो कुरालाई गलत ढंगले प्रस्तुत गरेर यीशु प्रभु भित्र पवित्र आत्मा हुने ठाउँमा दियाबलस छ भनेर उनीहरूले भनेकोमा चाहिँ यो साह्रै नै नमिल्ने कुरा यी शास्त्रीहरूले गरेको देखिन्छ। त्यसकारणले यो शिक्षामा उहाँले के भन्नुभयो भन्दाखेरि पवित्र आत्माको विरुद्धमा यो क्षमा हुने छैन भनिकन उहाँले भनिदिनु भयो। किनभने पवित्र आत्माको विरुद्धमा भनेको चाहिँ पवित्र आत्माले मानिसलाई जुन शिक्षा दिनुहुन्छ, जुन जुन कुराहरूमा उहाँले अगुवाई गर्नुहुन्छ, उहाँ त पवित्र आत्मा त अहिले हरेक व्यक्तिको जीवनमा रहेर उहाँले सत्य के हो भनेर उहाँले सिकाउने काम गर्नुभएको छ। उहाँले त यो वचनलाई सिकाउने काममा अनि पवित्र आत्माले चाहिँ मानिसहरूलाई प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नका लागि प्रोत्साहन दिने कुरामा अनि विश्वास गरिसकेपछि पनि शक्ति दिएर उहाँले नै सबै प्रवचन दिने अनि साहस दिने सबै काम उहाँले गरिराख्नु भएको छ। अनि उहाँलाई स्वीकार नगरेर, उहाँको कुराहरू नमानेर, उल्टो पवित्र आत्मालाई दियाबलसको रूपमा प्रस्तुत गरेर उनीहरूले गलत गरेको देखिन्छ। त्यसकारणले प्रभुले यीशु ख्रीष्टले पवित्र आत्माको विरोधमा निन्दा गर्नेहरूको क्षमा छैन भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। पुरै अब यहाँ हेर्दाखेरि यो खण्डमा पवित्र आत्माको विरोधमा निन्दा गर्नेलाई कदापि क्षमा छैन भन्ने कुरा यहाँ देखिन्छ। त्यसकारणले हरेक मानिसहरूले पवित्र आत्माको निन्दा गर्नु हुँदैन भन्ने कुरा यो पाठले देखाउँछ। यसको अर्थ चाहिँ पवित्र आत्माले नयाँ जन्म हुनका लागि अथवा यीशु ख्रीष्टमा विश्वास गर्नका लागि, मुक्ति पाउनका लागि उहाँले गर्नुभएको कामलाई हामीले दुष्टले गरेको भन्नु भएन। दुष्टले गर्नु भनेको चाहिँ त्यो चाहिँ पवित्र आत्माको विरुद्धमा बोलेका कुरा हो, र उहाँले हामीलाई सिकाइराखेको कुरा, उहाँले आज्ञा गरेको कुराहरू नमानेर हामीले आज्ञा भङ्ग गर्यो भने त्यो पनि पवित्र आत्माको विरुद्धमा हुन जान्छ। किनभने पवित्र आत्माले आज हरेकको जीवनमा काम गरिराख्नु भएको छ, र त्यसकारणले परमेश्वरको विरुद्धमा खडा हुनु, परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु र पवित्र आत्माले भनेका कुराहरू नमान्नु र पवित्र आत्मालाई दुखित पार्नु र पवित्र आत्मालाई ताड्ना दिनु, यो चाहिँ एकदमै परमेश्वरको पवित्र आत्माको विरुद्धमा भएको कामहरू हुन्। हरेक व्यक्तिले पवित्र आत्मालाई दुखित तुल्याउनु हुँदैन, उहाँले दिनुभएको सरसल्लाहलाई लत्याउनु हुँदैन र यसलाई सबैले पालन गर्नुपर्छ। दियाबलस भनेर पवित्र आत्मालाई दियाबलस भनेर भन्नु हुँदैन। पवित्र आत्मा पवित्र आत्मा नै हो, अशुद्ध आत्मा अशुद्ध आत्मा हो। त्यसकारणले अशुद्ध आत्मा र पवित्र आत्मा फरक छन्। त्यसैले पवित्र आत्माको शक्तिद्वारा भूतहरू निकाल्ने अधिकार यीशुले दिनुभएको छ। पवित्र आत्माको विरोधमा हामी निन्दा गर्नु हुँदैन। त्यसकारणले हरेक व्यक्तिले यो बुझ्नु जरुरी छ कि मानिसहरूले, हरेक व्यक्तिले पवित्र आत्मालाई दुखित नतुल्याउनुहोस् र तुल्याउनु हुँदैन र पवित्र आत्माको सल्लाहलाई लत्याउनु हुँदैन। त्यसैले आउनुहोस्, पवित्र आत्मालाई, पवित्र आत्माको ठाउँमा विश्वास गर्दै, उहाँको सरसल्लाह सुन्दै र उहाँमा दिन रात सिक्दै र उहाँसँगै संगति गर्दै
हामी उहाँलाई आदर गरौं, उहाँलाई हामीले उहाँको आज्ञाहरू पालन गरौं र उहाँलाई प्रेम गरौं र उहाँसँगै हामी दिन रात संगति गरौं र प्रभुले यसमा सबैलाई आशीर्वाद दिनुहुनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउनेछु अर्को प्रवचनको सेवा लिएर। आजको लागि यति भन्दै सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
6: सम्पर्क मोबाइल 9741031429।
7: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै। होइन ए दिदी, के भयो? किन यसरी झोक्याएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
6: के हुनु नि खै नानी, यो जानलाई पनि के आउँछ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
9: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए
9: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
9: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580810।
10: मोबाइल, पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
9: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
10: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510-63802 98510-63802।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला?
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
9: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: छैन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
13: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्न सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बचेँ भनेको छ नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्का नि यहाँ

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: खरो विषयमा सरो बहस, नेपाली बहस।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसमा खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ रेडियो एनआरएन 99.1 मेगाहर्जबाट, डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। देश विदेशबाट नेपाली बहसलाई सुन्नुहुन्छ। हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं र नेपाली बहसमा समसामयिक राजनीतिक आर्थिक कूटनीतिक सांस्कृतिक सामाजिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँदैछ। शासकीय सुधारका कार्यसूचीलाई प्राथमिकतामा राखिएको छ। खुम्चियो नीति तथा कार्यक्रममाथिको छलफलको समय। यी हुन् बजेट अधिवेशनका मुख्य कामहरू भन्दै गर्दाखेरि 2083-84 को नीति कार्यक्रम आज संसदमा पेश हुँदैछ। अधिवेशन शुरू भएको पहिलो दिनमै राष्ट्रपतिले सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको छ र विशेष गरी अब यो सरकारले अर्थात अझ भनौं अर्थ क्षेत्रका विज्ञ जानकार डाक्टर सोनी वागले अर्थमन्त्री भइसके पछाडि कस्तो खालको बजेट आउँदैछ, कस्तो खालको बजेट निर्माण हुँदैछ, बजेटमा सबै जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, बजेटमा सबै नागरिक आवाजहरू समेटिन्छन् कि समेटिँदैनन्, अर्थतन्त्रलाई सुधार गर्नका निम्ति बजेटमा कस्तो खालको परिवर्तन हुन्छ, कस्तो खालको कायापलट हुन्छ, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। बजेटमा कस्तो देखिएला त सोनिम बालिनको जादू, सीमित स्रोतबाट सीमित सपना पूरा गर्ने दबाव भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौं र धेरै समस्याहरू छन् यतिखेर देशमा। सहकारी पीड़ितहरूका रकमहरू फिर्ता गर्नुपर्ने स्थिति छ र सरकारले सहकारी पीड़ितको रकम फिर्ता गर्ने तयारी थालेको पनि बताइरहेको छ। कसरी सहकारी पीड़ितहरूका रकमहरू सरकारले फिर्ता गर्छ? धेरै सहकारीहरूले जनतालाई ठगेर ढाँटेर छलेर गएका छन्। धेरै सहकारीहरूले जग्गामा लगानी गरेका छन् र कतिपयले चाहिँ बैंकमा बचत गरेका छन्। तर सहकारी पीड़ितहरूका आँसुहरू अहिलेसम्म पनि उभान हुन सकिरहेका छैनन्। आँखा पुछिरहेका छन् सहकारी पीड़ितहरूले। सहकारी पीड़ितको पैसा सरकारले कहिलेसम्म फिर्ता गर्छ? दुई मुठा साग र चिया बेचेर जम्मा पारेको रकम, भोलिका आफ्ना लालाबालाको स्वर्ण भविष्यका लागि जम्मा पारिएको रकम सहकारी ठगहरूले जाम पार्दाखेरि अहिलेको अवस्थामा पीड़ितहरू निकै आक्रान्त बनेका छन् र पीड़ितहरूलाई सरकारले रकम फिर्ता गर्न सक्छ? कस्तो खालको पोलिसी ल्याएको छ? सहकारी पीड़ितहरूको रकम कहिलेसम्म फिर्ता हुन्छ भन्ने विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। सहकारी पीड़ितहरूले न्याय पाउनुपर्छ, सहकारी पीड़ितहरूले रकम फिर्ता पाउनुपर्छ। सरकारले उदार दिलले सानादेखि मझौलादेखि ठूला सहकारी पीड़ितहरूको रकम फिर्ता गर्नका निम्ति प्रोसेस र प्रक्रियाको थालनी गर्नुपर्दछ। न कि सहकारीबाट धेरै रकम दुरूपयोग भएको छ, कतिपयले देशबाट बाहिर समेत सहकारीका रकमहरू लगेको भन्ने खुल्ला आएको छ। यी सबै कुराहरूलाई ध्यानमा राखेर ठूला ऋणीहरूलाई सूचना काटेर, सहकारी संचालकहरूलाई सूचना काटेर, सहकारी बन्द रहेका सहकारीहरूलाई खोलेर त्यसभित्र रहेका फाइलहरू पल्टाएर सबैलाई ताकेता गर्ने हो भने सहकारीको रकम फिर्ता गर्नका निम्ति सहज हुन सक्छ। यसमा सरकार तदारूकताका साथ अगाडि बढ्नुपर्छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। साना तथा घरेलु उद्योगलाई प्राथमिकता दिनुपर्दछ किनभने

0: राजनैतिक पहुँचका आधारमा योजना छनौट गर्ने पनि पार्टी त्याग्नुपर्छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्छ। कर प्रणाली, बजार व्यवस्थापन र उपभोक्ता व्यवसाय बीच सन्तुलन मिलाउन वैज्ञानिक कर र मूल्य निर्धारण प्रणाली पनि यतिखेर आवश्यक छ। त्यसैले जनताका समस्याहरू र जनताका आकांक्षाहरू र जनभावनाका विषयहरूलाई चाहिँ अहिलेको अवस्थामा समेट्नुपर्दछ र सरकार यसमा उदार भएर लाग्नुपर्दछ भन्ने बहस हामी नेपाली बहसमा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा यसलाई थाहा छ, ट्राफिक नियम उल्लंघनमा अत्याधिक जरिवाना, सचेतना छैन लगानी, सचेतनामा लगानी पनि गर्नुपर्दछ र ट्राफिक नियम उल्लंघन गर्यो भन्दैमा निकै ठूलो अत्याधिक जरिवाना, यो साउथ इण्डियन मुभी जसरी एक्टिभ बन्दाखेरि चाहिँ जनताले धेरै दुःख पाउँछन्। त्यसैले गर्दाखेरि पहिला सचेतना जगाऊ, सचेतना जगाउँदा जगाउँदै पनि यदि ट्राफिक नियम उल्लंघन हुन्छ भने त्यसमा कार्यवाही गर्नुपर्दछ। नेपाली बहसमा हामी भन्न चाहन्छौ, सबैले ट्राफिक नियमको पालना गर्नुहोस्, ट्राफिक उल्लंघन नगर्नुहोस्। यदि जानी बुझी गरिएको छैन, कहिले काहीँ मिस्टेकली यदि त्यो भएको छ भने पनि क्षमा याचना गर्नुहोस्। यसले गर्दाखेरि हामीले एउटा सुन्दर सहर र सौम्य नागरिकको पनि परिचय दिनुपर्दछ। त्यसैले गर्दाखेरि नेपाली बहसमा ट्राफिक नियमलाई पनि सबैले पालना गर्नका निम्ति पनि हामी आह्वान गर्न चाहन्छौ। र अहिलेको अवस्थामा सहकारीको समस्या धेरै छ। हामीले आज सहकारीलाई किन जोड़ दिइरहेका छौं भने बचत फिर्ताको 45 अर्ब स्रोत अनिश्चित पनि छ, बचतकर्ताको वर्गीकरण प्रति असहमति, समस्याग्रस्त घोषणाको दबाव पनि बढ़दै गएको छ। समस्याग्रस्त सहकारीको संख्या 23 छ अहिले, पीड़ित बचतकर्ता 76,000 छन्, फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ, स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब छ, सक्रिय राहत कोषमा 60 करोड़, सरकारको 25, संचालकबाट 35 करोड़ छ र फिर्ता माग दावी 39,94,62,000 760 बचत खातामा रहेको थियो र त्यसलाई फिर्ता गर्नुपर्ने एउटा अवस्था छ र यसलाई फिर्ता कसरी गर्ने भन्ने विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। बालिन सह प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सुशीला कार्कीको सम्बन्धमा यतिखेर दरार आएको हो त, उहाँहरूका अभिव्यक्तिहरूलाई लिने हो भने चाहिँ उहाँहरू बीच यतिखेर मतभेद भएको विषय पनि जोड़िएको छ। आदरणीय श्रोता, गत कार्तिक 14 गते सम्पादकहरूसँगको भेटमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले बालेन्द्र शाहबारे भनेकी थिइन्, बालेनलाई मैले छोरो भन्छु, ऊ चाहिँ दिदी भन्छ। 13 वैशाखमा सरकार हस्तान्तरणमा पनि प्रधानमन्त्री बालेन्द्र शाह र कार्की बीच उस्तै आत्मीयता थियो, तर त्यसो त जेन जी आन्दोलन पछिको तरल स्थितिमा कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पनि उनी बालेन थिए। कार्कीसँग दरबारबाट बाहिरिएपछि भने उनीहरूको बीचको सम्बन्ध चिसिँदै गएको छ। 24 वैशाखमा संवैधानिक परिषदले वरिष्ठता मिचेर 14 वरियतामा डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि भने कार्की नराम्रोसँग बिस्किएकी छिन्। अहिले उनी प्रधानमन्त्री बालेनको सबैभन्दा चर्को आलोचक समेत बनेकी छिन् र उनले नियुक्ति गरेका प्राकृतिक संरक्षण कोषदेखि लिएर अन्य अन्य ठाउँमा नियुक्ति गरे कारहरूको जागृत सेट भइसकेपछि अहिले पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र बालेन शाहको पानी बाराबारको स्थिति छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। राजनीतिक दलहरू, पुराना ठूला राजनीतिक दलहरू आज आफूलाई सुधार्न तयार छन् त। नेपाली कंग्रेसभित्रको विवाद कहिले समाधान हुन्छ, नेपाली कंग्रेसले पार्टीलाई एक ढेक्का बनाएर कहिले लैजान्छ, आजको बहसको केन्द्रमा छ यो विषय पनि, किनभने नेकपा एमालेभित्र पनि त्यस्तै समस्या छ। नेतृत्व परिवर्तनको आवाजहरू यतिखेर उठिरहेका छन्। नेतृत्व परिवर्तन आजको दिनमा सम्भव छ कि छैन, आजको नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: हैन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अरूलाई भन्न पाइन्छ?
1: हैन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अंकल, अंकल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार। कस्तो छ अहिले देशको राष्ट्रिय राजनीतिमा, कतिको जानकार हुनुहुन्छ तपाईँ? लामै समय भयो होइन, बुटवल बसिरहनु भएको छ, कस्तो छ म्यामको अवस्थामा, सुधार भइरहेको छ अहिलेको स्थितिमा?
11: के भन्नुभयो फेल दोहोऱ्याउनु त
0: कस्तो छ सुधार भयो अहिले म्यामको अवस्था तपाईँहरूको बिरामी हुनुहुन्थ्यो लामो समयदेखि तपाईँ त कुरेर बस्नु भएको थियो होइन काठमाडौँ छोडेको पनि कति धेरै लामो समय भयो के अरे
11: दस महिनामा एकचोटि अस्ति गए सुधार भयो होइन
0: अब हेर विचारमै त्यही हुनुहुन्छ होइन पुटोलतिर
11: हेर विचारमै छु चौबिसै घण्टा साथमा छु त्यहीहरू हो
0: अब के छ त अनि देशलाई पनि हेरविचार गरिरहनु भएको छ के हुँदैछ
11: त्यसमा यहाँ घर बसे पनि बिरामीको चाहिँ स्याहार सुधार लगाए पनि म आँखा चिन्नेर बसेको छैन नि देशको सबै विषयमा जल्ल बल्ल विषयमा पार्टीको चाहिँ विचारहरू लैरहेको छु मैले देखेको कुरा चाहिँ गरिरहेको छु मिडियामा तपाईँहरूसितै कुरा गरिरहेको छु बसे पनि मैले राष्ट्रिय राजनीति अन्तर्राष्ट्रिय राजनीति मैले भाग लिइरहेको छु कुराकानी गरिरहेको छु
0: होइन तपाईँलाई थाहा छ नि त सर्वोच्च अदालतमा होइन चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा चाहिँ प्रधान न्यायाधीशका निम्ति सिफारिस हुनु भएको छ हिजोको अवस्था के थियो वरिष्ठता अर्थात वरियता क्रम अहिलेकै अवस्थामा मात्रै मिचिएको हो कि यो ट्रेन नै हो योग्य भएका मान्छेहरू त्यसबाट जो पनि आउन सक्छ
11: नै यो वरियताको क्रमलाई चाहिँ यसपालिदेखि भङ्ग गरे
0: कस्तो लाग्यो यहाँलाई स्वाभाविक हो
11: त्यो त एकदम गलत हो नि अब संविधानलाई नै तोडमोड गर्ने अब पद्धतिलाई नै तोडमोड गरेर आफ्नो पक्षमा जसले काम गर्छ जसले काम गर्छ त्यसैलाई चाहिँ फर्क मारेर ल्याउने भने त यो त अराजकता हो नि यो त मनपरी हो नि यो विधिको त शासनै भएन नि
0: होइन यो वरियता क्रममै वरिष्ठतमलाई मात्रै बनाउनुपर्छ भन्ने छैन नि त छजना त योग्य हो नि त सिफारिस भएको होइन
11: इतिहास त सबैको थाहा छ नि नेपाली जनतालाई
0: जस्तो डाक्टर मनोज कुमार शर्मा आउनुभएको छ अहिले
11: प्रधानमा कसरी फड्को मारेका हुन् कसका सिफारिसबाट आएका हुन् के हो न्यायको क्षेत्रमा उनीहरूको इतिहास आचरण त्यो रेकर्ड थाहा छ नि त्यहाँ
0: डाक्टर मनोज कुमार शर्मा चाहिँ अरूभन्दा योग्य काबिल होइन डाक्टर मनोज शर्मा
11: अरे त्यो त्यस्तो पढन्न नि सोध्न सुहाउँछ तपाईँलाई
0: होइन भनिदिनुहोस् त उहाँ चाहिँ को हो त्यसो भाइ नेपाली जनतालाई
11: होइन होइन अरू त्यो वरियता क्रमका मान्छे अहिले बसेका मान्छेहरूसित मेरो मतभेद होला विमति होला छुट्टी कुरा कहाँको राम राजा कहाँको गणे भण्डारी भने त हो तपाईँको त्यहाँ चाहिँ वरियता क्रममा जुन आइरहेका छन् त्यहाँ तिनको तुलनामा चाहिँ अहिलेको चाहिँ प्रधान न्यायाधीशमा सिफारिस गरेको मान्छे आउन सक्छ
0: उहाँ योग्य होइन काबिल होइन उहाँ योग्य होइन काबिल होइन प्रधान न्यायाधीशको लागि
11: होइन होइन अयोग्य भन्दा पनि तपाईँ चाहिँ तुलनात्मक रूपमा हेर्नुपर्छ नि मर्यादा क्रम के हो पद्धति के छ न्यायको क्षेत्रमा अनुभव के हो इतिहास के हो त्यो सबै जोडिन्न
0: डाक्टर शर्माको राम्रो अनुभव छ नि त होइन न्याय क्षेत्रमा
11: होइन त्यहाँभन्दा बढी अनुभव भएका खारिएका कमसेकम चाहिँ अब संसदभित्र चाहिँ देशमा आएका कतिपय चाहिँ अन्यायपूर्ण गतिविधिमा चाहिँ भाग लिएका बोलेकाहरूलाई पन्छाएर अब चाहिँ बाह्य शक्तिको एजेन्डालाई जसले कार्यान्वयन गर्छ कार्यकारिणीले जे खोजेको छ त्यही पालन गर्ने चाहिँ न्यायाधीश ल्यायो भने देश के हुन्छ
0: होइन उहाँ त होइन डाक्टर मनोज कुमार शर्मा कामको हिसाबले होइन मुद्दा फैसलाको हिसाबले डेडिकेटको हिसाबले त एकदमै राम्रो सकारात्मक वेमा हुनुहुन्छ भन्ने डाक्टर के अरे हाम्रो प्रधानमन्त्री बालिन शाहले संवैधानिक परिषदकै बैठकमा भन्नुभयो नि त
11: उहाँ नै कति योग्य हो प्रधानमन्त्री हुनु राष्ट्रको प्रश्न त त्यो पनि उहाँसित नि गर्छु नि मैले त नेपाली जनताले कति योग्य क्षमतावान अनुभव भएर चाहिँ उनी आए अहिले सत्तामा त्यो कुरा कसैले देखेको छैन मेरो व्यक्तिगत दृष्टि त होइन नि
0: पश्चिमाहरूको
11: चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्छ त्यस कारणले संसद त्यस्तै किसिमले बनाए अब न्यायपालिका पनि तपाईँ चाहिँ कार्यकारिणीको चाहिँ अब हुबहु तपाईँ चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन गर्नको लागि त्यस किसिमले चाहिँ खेलो फड्को भएको छ यो अत्यन्त गलत कुरा भएको छ यसलाई चाहिँ सच्याउनु पर्छ
0: कसरी चिन्नुहुन्छ डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा
11: व्यक्तिगत मैले इतिहास त्यो चाहिँ सारा कुरा मैले ल्याउन्न त्यस कारणले अहिले आएका तपाईँ चाहिँ जो मर्यादा क्रममा त्यहाँ राखेका छन् ती न्यायाधीशहरूको तुलनामा उहाँ चाहिँ अहिले चाहिँ प्रधान न्यायाधीश हुनको लागि योग्य हुनुहुन्छ भनेर मैले भन्दिनँ किनभने म चाहिँ सार्वजनिक सुनवाई समितिमा संसदीय समितिहरूले बसे कैयौं त्यस्ता न्यायाधीशहरूलाई ल्याए विगतको पार्टीहरूले जसको इतिहास राम्रो छैन जसको भद्दा इतिहास छ बदमासी गरिरहेका छन् त्यस्तालाई पनि कार्यकारिणीमा बस्नेले विगतमा पनि त्यस्ता बदमासी चाहिँ गर्दै आएका हुन् यसपालि त झन् नाङ्गो प्रकारले आए तपाईँ चाहिँ मर्यादा क्रम मिचेर जो शर्त प्रधानमन्त्री प्रधान न्यायाधीश हुन पर्ने जुन शर्त हो ती शर्त पनि पूरा नभएका मान्छेलाई पनि कार्यकारिणीले जे भन्छ त्यो हुबहु कार्यान्वयन गर्ने मान्छे चाहिएको थियो त्यस हुनाले त्यही मान्छे ल्याए
0: होइन अहिलेको अवस्थामा तत्कालीन चोलेन्द्र शमशेर राणाको पालामा उहाँ न्यायाधीशमा आउनुभयो होइन सर्वोच्च अदालतमा डाक्टर मनोज कुमार शर्मा
11: तपाईँलाई थाहा छै छैन स्वयं चोलेन्द्र शमशेरलाई त्यहाँ संसदमा राजनीतिक पार्टीहरू ल्याउँदाखेरि राष्ट्रिय जनमोर्चाले चाहिँ कसरी लडेको थियो त्यहाँ कति लडेको थियो सार्वजनिक थियो चाहिँ सुनवाई राष्ट्रिय चाहिँ राष्ट्रिय जनमोर्चा कसरी लडेको थियो
0: अयुक्त
11: गलत मान्छे चाहिँ आएर ती गलतले सिफारिस गरेको मान्छे भन्नुपर्छ
0: तत्कालीन बेलामा त मैले हिरा ल्याएँ नेपाल कानूनको भनेर भन्नुभएको थियो क्या उहाँले चाहिँ चोलेन्द्र शमशेरले चोलेन्द्र शमशेरले डाक्टर मनोज कुमार शर्मालाई होइन न्यायाधीशमा ल्याउँदाखेरि
11: शमशेरकै बारेमा संसदीय सुनवाईमा राष्ट्रिय जनमोर्चा एक्लै हो अरू त्यहाँका पार्टीहरू तपाईँ चाहिँ बदमासी गरेर तपाईँको चाहिँ चोलेन्द्र शमशेरलाई प्रधान न्यायाधीश बनाउने बेलाको तपाईँ इतिहास एकलाई सुन्नु बुझ्नुहुन्न कति झगडा भएको स्वयं चोलेन्द्र शमशेर आउँदाखेरि त्यत्रो लडाईँ भइरहेको थियो भने अब चोलेन्द्र शमशेरले सिफारिस गरेको कस्तो मान्छेलाई सिफारिस गरे होलान् शर्त पुरा गर्नु पर्दै पर्दैन कुनै योग्यता क्षमता त्यो त्यो पदमा जानको लागि जुन क्याटेगोरी हुन्छ त्यो ठाउँमा आउनको लागि त्यो त्यो चाहिँ शर्त पुरा भएको हुन पर्दै पर्दैन त्यो देखाएको छैनन् मान्छेले
0: तर एउटा कुरा चाहिँ यो विगत देखेको सिन्डिकेटलाई भत्कायौँ भन्नुभएको छ क्या उहाँहरूले
11: सिन्डिकेटलाई भत्काएर तपाईँ चाहिँ विदेशीले जसलाई ल्याउनु खोजेको छ न्यायपालिकामा त्यही ल्याइदिएर चाहिँ भत्क्यो त अनि चाहिँ अब चाहिँ जनताले चुनेको चाहिँ संसदलाई भत्काएर विदेशीलाई चाहिएको हुनाले अनि एनजिओबाट चाहिँ त्यो सरकार बनाएर चुनाव बनाएर अनि अनि तपाईँ चाहिँ 29 अरब रुपियाँ खर्च गरेर चाहिँ संसद बनाउने अनि त्यो त्यसलाई चाहिँ बाइपास गरेर तपाईँ चाहिँ अध्यादेशबाट देश चलाउने देश कता गइरहेछ कता लैरहेछ विदेशीहरूले अहिले
0: होइन यहाँलाई त राम्रोसँग थाहा छ नि त अहिले त अब देशमा यो ट्रेड युनियन खारेज गर्ने होइन विद्यार्थी संगठनहरू खारेज गर्ने देशलाई सुशासनतिर लैजाने शिक्षकहरूलाई राजनीति नगर भन्ने होइन तपाईँ त हिजो शिक्षक हुँदै राजनीति गर्नुभयो नि त होइन केसीजी
11: हो 17 सालमा राजा महेन्द्रले 15 सालमा चाहिँ आएको जो चाहिँ संसद हो त्यो सरकार हो त्यसलाई विघटन गरेर चाहिँ अब विभिन्न जनवरीय संगठनहरू प्रतिबन्ध लगाएर जसरी प्रतिगमनतिर लगेका थिए मुलुकलाई अहिले आएर चाहिँ त्यही झलक दिइरहेछ त्यति बेलाको भन्दा अझ खतरा छ यसबाहेक त सिधै तपाईँ चाहिँ एनजिओले एनजिओले चाहिँ सञ्चालन गरिएको छ तपाईँ चाहिँ अमेरिकनहरूले सञ्चालन गरे उमेर चाहिँ अहिले चाहिँ अमेरिकनहरूलाई संसद चाहियो यो पुरानो संसदले काम दिएन त्यस कारणले संसद विघटन गर्नु पर्यो त्यसपछि चाहिँ अब कार्यकारिणीलाई तपाईँ चाहिँ अब न्यायाधीश चाहिँ जे कुरा तपाईँ चाहिँ त्यहाँ कार्यकारिणी निर्णय गर्छ त्यो हुबहु चाहिँ पालन गर्ने चाहिँ चाहियो न्यायाधीश त्यस हुनाले चौथो पर्याप्त क्रममा परेकालाई त्यो अरूलाई सबैलाई फालेर त्यो ल्याएको कुरा त्यो जग जाहेर छ नि
0: होइन अरू त विभिन्न पार्टीमा आबद्ध भएको भन्ने कुरा आइरहेको छ नि त होइन हिजोका दिनमा न्यायाधीशहरू
11: को बाहिर छ कुनै पार्टीमा तपाईँ चाहिँ एनजिओमा सामेल नभएको आइएनजिओमा सामेल नभएको कुनै पार्टीको तपाईँ चाहिँ झोले नभएको कुन चाहिँ कर्मचारी छ नेपालमा कुन चाहिँ चाहिँ तपाईँ चाहिँ मान्छेहरू छन् भन्नुहुन्न त्यो चाहिँ घोषणा भएर हुने बेग्ने कुरा हो भित्री रूपमा चाहिँ को चोखो छ
0: होइन डाक्टर मनोज कुमार
11: प्रभावबाट को चोखो छ अहिले नेपालमा देखिएन
0: प्रधानमन्त्रीमा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका डाक्टर शर्मा त कतै देखिनु भएन नि त होइन
11: होइन कमसेकम चाहिँ चारजना आफूभन्दा अब तपाईँ चाहिँ योग्य चाहिँ मर्यादा क्रममा योग्य भएकाबाट विचार किबेर ल्याएपछि त कार्यकारिणी जे निर्णय गर्छ त्यो निर्णयलाई हुबहु कार्यान्वयन गर्ने कुरा अब चाहिँ सर्वोच्च चाहिँ स्वतन्त्र भयो संसदीय सर्वोच्चबाट केही न्याय हिंसा पाइन्छ भन्ने जनताको जो आशा थियो त्यो पनि सत्य हो।
0: अनि यसलाई थाहा छ होइन, सहकारी पीडितको बचत फिर्ता करिब करिब 45 अर्ब रहेछ, यसको स्रोत चाहिँ अनिश्चितता नै छ, समस्याग्रस्त सहकारीको संख्या 23 वटा रहेछ, सरकारले सहकारीको रकम फिर्ता गर्छु भनेको छ, सरकारले सहकारीको रकम फिर्ता गर्न सक्छ, पीडितहरूका आँखाका आँसु पुछ्न सक्छ?
11: होइन, सहकारी ठगहरूकै हाली मुहाली छ नि अहिले सत्तामा त।
0: मान्छेलाई
11: निर्वाचन आयोगले तपाईँ चाहिँ सांसद बनाएको, सहकारी ठगेर चाहिँ बदनाम भएकै मान्छेलाई तपाईँ गिरेर उपप्रधानमन्त्री बनाएको कुरा त राष्ट्रिय जनमोर्चाले माया संसदमा भन्यो, अरू पार्टीले त तपाईँ चाहिँ मुखै खोलेनन्। राष्ट्रिय जनमोर्चा त एक्लो परेको नै हो संसदमा, सहकारी ठगेको मान्छे सहकारीका मुद्दा चाहिँ 5-5 वटा अदालतमा भएको मुद्दालाई अनि त्यहाँ चाहिँ हिरो बनाउने, अनि नेपाली जनताले चुपचाप सहकारी ठगलाई छाप भनेर त देखाइहाले त नेपालमा। यसको मतलब मैले अरू पालिका मान्छे चुखा छन् सहकारी ठगेका छैन मैले भनेको छैन, सहकारीका ठगहरू छन्, त्यो सहकारीका ठगहरूलाई कारवाही गरेर तिनको चाहिँ जेठा चाहिँ असुल गरेर त्यो पैसाबाट चाहिँ ती सहकारी ठगिएकाहरूलाई पैसा दिनुपर्छ, नेपाली जनताको राज्य कोषबाट पैसा झिकेर ऋण काटेर सहकारी ठगहरूलाई चोखाउने होइन कि ती ठगहरूको दायले बेचेर चाहिँ सहकारीका चाहिँ पीडितहरूलाई दिनुपर्छ।
0: होइन, पीडित बचतकर्ता करिब करिब 76,000 रहेछन्, फिर्ता गर्नुपर्ने रकम चाहिँ 46 अर्ब देखिन्छ, होइन, सुद भर्ना गर्नुपर्ने 45 अर्ब छ, चक्रिय राहत कोषमा 60 करोड़ छ, सरकारको 25 र संचालकबाट 35 करोड़ उठाएको रहेछन्, फिर्ता माग दावी 39,94,000 करोड़ रहेछ, यो चाहिँ राज्य कोषबाट चाहिँ फिर्ता गर्न सम्भव छ कि छैन, उनीहरूका आँखाका आँसु उभानु पार्नुपर्छ कि पर्दैन, सागको मुठो बेचेर चिया बेचेर होइन सरकारको रकम जम्मा पारेका
11: नेपाली जनताको चाहिँ कोषबाट नेपाली जनताको चाहिँ उबाट चाहिँ झिकेर चिनियो कि ती सहकारी ठगलाई चोख्याएर ती ठगले जुनसुकै पार्टीको होस् ती ठग सहकारी ठगहरू दाय देशाबाट चाहिँ असुल गरेर होला गरे चाहिँ सहकारी पीडितलाई तिर्ने त अहिले चाहिँ विश्व ब्याङ्कबाट अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण काटेर नेपाली जनताको चाहिँ असिनो पसिनोबाट ती ठगहरूलाई चाहिँ छोड दिएर होइन ठगहरूलाई छोड दिएर अनि राष्ट्रको कोषबाट अनि चाहिँ सहकारी पीडितलाई पैसा दिएर त्यो न्याय पूर्ण भयो त।
0: अब सरकारले एउटा आज अब संसद बस्दैछ होइन, निजता कार्यक्रम चाहिँ पेश गर्ने होला, डाक्टर स्वर्णिम वाग्लेले चाहिँ अब एसियाकै राम्रै बजेट ल्याउँदै हुनुहुन्छ अरे क्या यसपाला
11: कठैबाट, उहाँको इतिहास के हो, उहाँले के गर्दै आउनु भएको छ त्यो चाहिँ हेरौँला नि त।
0: होइन, डाक्टर स्वर्णिम वाग्ले त अर्थको विज्ञ हो नि त होइन,
11: हिजो चाहिँ अब हिजका चाहिँ अर्थमन्त्रीहरूले कहाँ तालिम लिएका थिए, कहाँ पढेर आएका थिए र नेपालका तपाईँ चाहिँ नेपालमा उदारीकरण लाउने राज्यले खोलेका उद्योग धन्दा कल कारखाना सारा चाहिँ बेचेर नेपाललाई तपाईँ चाहिँ भिखमङ्गा बनाउने चाहिँ हिजका जुन तपाईँ चाहिँ साम्राज्यवादीहरूबाट तालिम प्राप्त आएको थिए अहिलेका अर्थमन्त्रीको त्यही हो सिलसिला, उनको इतिहास थाहा छ, उनको चरित्र थाहा छ, उनको नीति थाहा छ, मैले चाहिँ यो व्यक्तिगत भन्दा पनि तपाईँ चाहिँ इतिहास सबैलाई थाहा छ नि,
0: तर सबैले सुहाउँदो बजेट, सबै क्षेत्रलाई समेटेको बजेट, अर्थतन्त्र उकास्ने बजेट, देशलाई कायापलट गर्ने बजेट आउँदैछ अरे नि त। अब
11: उनको अर्थतन्त्र त त्यहाँ अर्थमन्त्री नहुँदै उकासिए रहेछ थाहा भयो नि त
0: कसरी,
11: उनले उनका साथमा कति रहेछ सम्पत्ति, अहिलेका प्रधानमन्त्रीका साथमा कति रहेछ, अस्ति 26 दिने चाहिँ गृहमन्त्रीका साथमा कति रहेछ सम्पत्ति, अनि चाहिँ 62-63 सालदेखि यताका मान्छेहरूको सम्पत्ति चाहिँ छानबिन गर्ने अरे, 17 साल पछि आएका मण्डलीहरूले जो 30 वर्ष देश लुटे उनीहरू छानबिन गर्नु पर्दैन,
0: 62 भन्दा अगाडिका पनि छानबिन गर्ने भनेको छ दोस्रो चरणमा,
11: होइन 17 सालदेखि चाहिँ 30 वर्षसम्म देश लुटेका लुटेराहरूको तिनीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ, बहुदल आएपछि 62-63 साल आएपछि गर्नुपर्छ, मैले त तपाईँको टिभी दिन्छु, म पनि उप प्रधानमन्त्री भएको सहकारी मन्त्री भएको र चाहिँ लेखा समिति सभापति हो, चित्रबारबाट सुरु गर्नुपर्छ चाहिँ सम्पत्ति छानबिनको अभियान,
0: तपाईँले पनि त राम्रै राम्रै जोड्नु भयो होला नि त सम्पत्ति त,
11: होइन सुरु गर्नुपर्छ, मैले च्यालेन्ज दिएँ चित्रबार केसीको चाहिँ पहिला सुरुवात गर्नुपर्छ छानबिन चारचोटि सांसद भएको उपप्रधान उपप्रधान सहकारी मन्त्री भएको लेखा समितिय सभापति भएको चित्रबहादुरबाट सुरु गर्नु न त मैले खुलेआम च्यालेन्ज दिन्छु.
0: होइन तपाईँले चाहिँ सम्पत्ति जोड्नु भएन अनि त्यत्रो मन्त्री उप प्रधानमन्त्री भएर पनि चार चार पटक सांसद भएर पनि
11: मैले चाहिँ सुरु गर्नु पर्यो मबाट अरूबाट भन्दा अरू पार्टीको भन्दा चित्रबहादुरबाट सुरु गर्नु पर्यो भन्ने मैले चाहिँ मैले चाहिँ च्यालेन्ज दिन्छु.
0: होइन यो देशमा त एकपटक मन्त्री भएपछि त जीवनशैली नै परिवर्तन हुन्छ अनि
11: हो राजनीति गर्ने भनेकै आफू बन्न आफ्नोलाई बनाउन चाहे न्यायाधीश बन्नुहोस् चाहे चाहिँ सेनामा चाहिँ माथि उपलब्धमा जानुहोस् चाहे जे गर्दा पनि त म चाहिँ सम्पत्ति र सम्पत्ति कमाउन मात्रै भयो भए देश के भयो आज नेपाली जनताको अवस्था के भयो त्यसो भएर छानबिन यिनीहरूले गर्ने मात्रै नाटक हो. पहिला त यिनी अहिले जो सत्तामा आएका छन् यिनीहरूको सम्पत्ति कहाँबाट जोडियो अहिलेको प्रधानमन्त्रीको घर 2 किलो सुन कहाँ आयो उनको त्यत्रो जमिन कहाँबाट आयो त्यो छानबिन गर्नु
0: पर्यो
11: तिनको चाहिँ कहाँबाट आयो त्यत्रो सुन
0: पुर्ख्यौली सम्पत्ति बाबुबाजेले कमाए होइन
11: बाबुबाजेको के हैसियत थियो बाबुबाजेले पनि तपाईँको चाहिँ कसरी कमाएर त्यो पनि त थाहा हुनु परेन नेपाली जनतालाई.
0: छानबिन चाहिँ अहिलेको बालवाला क्याबिनेटबाटै गर्नुपर्छ होइन यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आदरणीय श्रोता नेपाली बहसमा. छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
12: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
14: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर.
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ.
9: नेपाल सरकार विज्ञापन बोर्ड.
16: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो. भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ. कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिस्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ. साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल.
17: रेडियो बिहानी 97.6 MHz.
0: एकै हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ. तामाङजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
18: हजुर नमस्कार.
0: होइन तामाङजी, अहिलेको अवस्थामा चाहिँ होइन प्रधान न्यायाधीशमा नयाँ चौथो वरियताक्रमका डाक्टर मनोज कुमार शर्मा उहाँ सिफारिस हुनुभएको छ संसदीय सुनवाईमा, होइन उहाँका विरूद्धमा उजुरी आह्वान पनि गरिएको छ. वरियता मिचियो क्रमभङ्गता गरियो भनेर एकतर्फी आलोचना छ भने अर्कोतर्फ चाहिँ होइन सिन्डिकेट तोड्नुपर्छ, यो चाहिँ अब वरियतामा भन्दा पनि 6 जना योग्य नै हो, उहाँहरूलाई सिफारिस गर्दा केही पनि समस्या छैन भनेर यो एक किसिमले पनि अर्थ्याइएको छ. तपाईँ त हिजो कानून मन्त्री पनि हो होइन, तपाईँलाई राम्रोसँग थाहा छ नेपालको इतिहासमा क्रम भङ्गताको इतिहास के छ?
17: यस्तो सर्वोच्च खास गरी न्यायालयको क्षेत्रमा अब हामीले एउटा सिस्टम वरिष्ठता को सिस्टम थियो त्यो भङ्ग भएको थिएन तोडिएको थिएन अब यसले चाहिँ त्यहाँको सक्षमको असक्षम अब भोलि काम गर्दै गए पछाडि प्रमाणित होला होइन व्यक्ति त सबै सक्षमै भएर सर्वोच्चमा न्यायाधीश हुने हो अब सक्षम भएरै पुगेको होला त सर्वोच्चसम्म न्यायाधीश हुनलाई होइन त्यसो भएको हुनाले सक्षमता र असक्षमताको चाहिँ अब हामीले त्यहाँ धेरै अहिले मूल्याङ्कन गरिहाल्ने बेला होइन तर न्यायालयको क्षेत्रमा अलिकति विधिको शासन भन्छौं नि हामी त्यहाँ चाहिँ एउटा विधि हामीले बसालेका थियौं मेरिट लिस्ट चाहिँ कसरी हुन्छ भन्दा कतिपय अब उसको योग्यता क्षमता त्यसपछि वरिष्ठता यी सबै चीजबाट मेरिट लिस्ट बन्छ त्यसले सर्वोच्चमा चाहिँ एक खालको मेरिट लिस्टको आधारमा हुने उसलाई न्यायालयको क्षेत्रमा चाहिँ तोडिएको थिएन अहिलेसम्म नियुक्तिमा अब तोडिएको थियो होला तर नियुक्ति भइसके पछाडि त्यहाँको चाहिँ सिस्टमभित्र चाहिँ त्यो वरिष्ठताको मेरिटलाई चाहिँ क्रस गर्ने विधि थिएन त्यो चलन गरेको थिएन यसले के हुन्छ भने अब त्यहाँको को नियुक्ति हुने को भएन भन्ने कुरा भन्दा पनि भोलि अरू सबै क्षेत्रमा यसले प्रभावित गर्छ अब कस्तो भने अब वरिष्ठताको मेरिट लिस्ट अब अरू ठाउँमा पनि हुने भयो नि त निजामती क्षेत्रमा हुने भयो सुरक्षा अङ्गमा हुने भयो यी सबै चिज हुने भयो अब त के हुने भयो भने त्यही समान उसमा तर वरिष्ठतालाई मिचिसके पछाडि कनिष्ठले पनि अब आफू हुनको लागि लबिङ त गर्ने भयो
0: भने हिजो चाहिँ 2093 सालसम्मका लागि को बन्ने भन्ने रोल क्रम नै थियो होइन त्यहाँ चाहिँ एउटा आधिपत्य थियो सिन्डिकेट जस्तो थियो त्यसलाई भङ्ग गरियो अब चाहिँ योग्यता क्षमताका
17: मतलब एउटा वरिष्ठताको लागि अब भनौ न जस्तो भनौ अब सरकारहरू गठन हुँदा पनि त्यहाँ कतिपय वरिष्ठताको कुराहरूलाई अलि ख्याल विचार गरिएकै हुन्छ किन मन्त्री परिषदको चाहिँ सबै मन्त्री परिषदको सदस्य हुन् नि तर त्यहाँ पनि त रोल क्रम त तोकिएकै छ नि प्रधानमन्त्री हुन्छ प्रधानमन्त्री पछि सेकेन्ड म्यान को हुने त थर्ड को हुने फोर्थ को हुने रोल क्रम त तोकिएकै हुन्छ नि त त्यसो भएको हुनाले त्यो वरिष्ठताको रोल क्रम
0: भनेपछि वरिष्ठताको रोल क्रम भङ्ग भइसके पछाडि चाहिँ अब सिफारिस भएका जसले पनि लबिङ गर्ने भयो त्यहाँ चाहिँ चलखेल बढ्ने
17: जसले पनि लबिङ गर्ने भयो र जो पनि तपाईँको चाहिँ एकदमै पुछारको कनिष्ठ सदस्य भए पनि मैले भने नि जस्तो न्यायालयमा पनि तपाईँले चाहिँ त्यो कुरा तोडे पछाडि त अब अरू सबैमा तोडिने भयो नि जस्तो अब सुरक्षा अङ्गहरूमा भोलि त पुरै सुरक्षा अङ्गमा त त्यहाँ गुटबन्दी हुने भयो ग्रुपहरू हुने भयो होइन एउटा तलको सदस्यले पनि अब म हुन पाऊ भनेर लबिङ थाल्ने भयो त्यस पछाडि अब सरकारलाई मन लागेको मान्छे अथवा सरकारको प्रमुखलाई जो मन लाग्छ उसलाई जसलाई तान्दा पनि भयो यसले चाहिँ अरू सबै क्षेत्रमा भोलि धेरै ठूलो असर पर्छ अहिले चाहिँ क्रमभङ्ग तोडियो अब एकदम ऊ गरियो खुसी माने होला नि केही साथीहरूलाई खुसी लाग्यो होला तर भोलि त्यही चिजले अरूले पनि फेरि त्यही गर्लान् त्यसो भएको हुनाले यो सिस्टमलाई तोड्ने कुरा चाहिँ यो कतिपय कानून अनुसार कानूनले अथवा चाहिँ स्थापित मान्यताहरू यो सबै चिजहरू चाहिँ हामीले तोड्दै गयौँ भने यसले भोलि अरू धेरै क्षेत्रमा असर गर्छ जस्तो अब के हुने भयो भने मन्त्री परिषदको सदस्य जो पुछारको रोलकममा राखिएको छ नि त्यहाँ वरियता क्रम त तोकिन्छ नि त मन्त्री परिषदको वरियता क्रम तोकेकै छ अहिले पनि तोकिएको छ होइन अनि कोही एउटालाई किन पुछारमा राखेको त त्यसो भए होइन सदस्य सबै बराबर हुन् भन्दा पनि वरियता क्रम किन तोकिएको किन पुछारमा राखेको यो त हुन्छ नि त होइन त्यसो भएको हुनाले त्यहाँ त्यसको एउटा मान्यता छ इन्टरनेसनल मान्यता हो अन्तर्राष्ट्रिय रूपमै अब यो मान्यता स्थापित भएर आएको चिज हो र त्यही माथि पनि न्यायालय जस्तो क्षेत्रमा यो हुने कुरा चाहिँ यो यसले पछि अरू धेरै ठाउँमा असर गर्छ
0: मनोज कुमार शर्मालाई होइन कसरी चिन्नुहुन्छ उहाँ चाहिँ काबिल
17: व्यक्तिको रूपमा होइन उहाँहरू सक्षम अब पिएचडी होल्डर एउटा चाहिँ न्यायालयको क्षेत्रमा हिजो राम्रै काम गर्दै आउनुभएको एउटा व्यक्तित्व हो म त्यहाँको उहाँको कार्यक्षमता होइन त्यहाँको चाहिँ उहाँहरूलाई तुलना गरेर अब सपनाजी अथवा मनोजी उहाँहरूलाई तुलना गरेर यो सक्षम यो असक्षम म भन्न चाहन्न उहाँहरू सक्षम भएरै सर्वोच्चमा न्यायालयमा पुगिसक्नु भएको व्यक्तित्वहरू हुन् उहाँहरू चाहिँ न्याय क्षेत्रको लागि योग्य कर्मठ राम्रै मान्छेहरू हुन् उहाँहरूलाई त्यहाँ तुलना गर्ने भन्दा पनि त्यो सिस्टम चाहिँ के हो भन्ने कुराको बारेमा मात्रै हामीले चाहिँ चर्चा गर्नुपर्ने हुन्छ र पछि यो सिस्टम तोडिएको कुराले चाहिँ अहिले खुसी त होला नि तर अरू धेरै क्षेत्रमा भोलि सिस्टम तोडिनेवाला छ र यसले चाहिँ धेरै ठूलो भाँड भइलो अरू धेरै सेक्टरमा चाहिँ यसले चाहिँ असर पर्छ
0: होइन तर सरकारले चाहिँ एउटा जनतालाई सुशासन दिन डेलिभरी दिन छिटो छरितो काम गर्न अलि आफ्नो स्प्रिटमा काम गर्न अस्ति तपाईँलाई थाहा छ सरकार सभामुखले एउटा कानून दिवसको कार्यक्रममा भन्नुभएको मलाई याद छ सरकारको स्पिडमा काम गर्न सक्छ त न्यायालयले भन्ने उहाँको प्रश्न थियो होइन त्यसपछि कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले चाहिँ त्यहाँ जवाफ फर्काउनु भएको थियो न्यायालयले सरकारको स्पिडमा काम गर्ने होइन संविधानको स्पिरिटमा काम गर्ने हो भनेर त्यहाँ पनि अलिकति होइन त्यो किसिमको माहौल बनेको थियो भन्दा सरकार अहिले रफ्तारमा काम गर्न चाहन्छ क्या हरेक क्षेत्रहरू त्यतिकै रफ्तार दौड्नु भन्न चाहन्छ
17: सरकारले कार्यकारी काम गर्ने हो न्यायालयले न्याय क्षेत्रको काम गर्ने हो सरकारले कार्यकारी काम गर्ने हो कार्यकारी स्पिड उहाँको सरकारको आफ्नै होस् होइन तर तपाईँको चाहिँ व्यवस्थापिका त्यसैले त शक्ति पृथककरणको सिद्धान्त अनुसारको तीनटा सरकारका मतलब तीनटा अङ्गहरू सरकारको भन्दा पनि सत्ताको तीनटा अङ्गहरू आफ्नो चाहिँ स्वतन्त्र हैसियतका साथ काम गर्छन् यद्यपि म जहिले पनि भन्छु उनीहरू चाहिँ स्वतन्त्र छन् तर पनि एक अर्काका परिपूरक हुन् र एक अर्का जोडिएरै काम गर्छन् एक अर्का परिपूरक भएरै काम गर्छन् एक अर्का भर्सेस जस्तो एक अर्का विरोधी तत्व जस्तो भएर बस्नु हुँदैन विगतमा पनि तीनटै अङ्गहरू कहिलेकाहीँ एक अर्काको विरोधी तत्व जस्तो होइन भएर बसेको थियो त्यस्तो हुँदैन विरोधी तत्व होइन एक अर्काको परिपूरक तत्वै हुन् मिलेरै काम गर्नुपर्छ देशलाई हाँक्ने कुरामा तीनटै चाहिँ अङ्गको उत्तिकै भूमिका हुन्छ उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ तर तपाईँको चाहिँ एकले अर्कालाई गाइड गर्न सक्दैन एकले अर्कालाई नेतृत्व गर्न सक्दैन एकले अर्कालाई आदेश गर्न सक्दैन होइन आदेशै गर्ने हो भने फेरि संविधान अनुसार हामीले चाहिँ न्यायालयलाई मात्रै त्यो आदेश दिएको छ होइन अन्तिम आदेश गर्ने ठाउँ चाहिँ न्यायालयलाई नै दिएको छ त्यस भएको हुनाले संविधानको मर्म भावना कानूनले के भन्छ सरकारलाई आफूलाई स्पिडमा काम गर्नु छ भने सरकारले कानून बनाउने कानूनलाई पार्लियामेन्टमा लिएर जाने र पार्लियामेन्टबाट पास गरेर त्यो कानून कति छिटो छरितो गर्ने हो त्यहाँ व्यक्तिको चाहिँ पर्फर्मेन्स होइन लाई कानूनको चाहिँ अधीनमा राखेर मात्रै अगाडि बढ्ने कुरालाई सरकारले चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ त्यसो गर्यो भने मात्रै सरकारले आफ्नो स्पिड कायम गर्छ तर कोही व्यक्तिलाई देखाएर तिमी म सँगसँगै दौडी भन्यो भने अब कहिलेकाहीँ म्याराथनमा जतिसुकै गरे पनि हजारौं मान्छे एकैचोटि म्याराथनमा दौडे पनि अन्तिममा फर्स्ट हुने एउटै हुन्छ के त्यस भएर सबैको स्पिड बराबर हुनै सक्दैन र सरकारको तीनटा अङ्गको स्पिड अलग अलग हुन् र उनीहरू संविधानको मर्म भावना अनुसार अगाडि चल्नुपर्ने हुन्छ
0: हजुर तपाईँले राम्रोसँग थाहा छ नि त अब अहिलेको अवस्थामा चाहिँ न्यायालय भर्सेस कार्यपालिकामा कोल्डवार सुरु भएको हो त्यसो भए
17: त हुनै सक्दैन हुनु हुँदैन मैले भन्छु हिजो विगतमा पनि कहिलेकाहीँ न्यायालय र कार्यपालिकाको बीचमा टक्राउ जस्तो एकअर्काको विरोधी तत्व जस्तो भएर बसेको स्थिति थियो त्यस्तो हुनै हुँदैन एकअर्काको परिपूरक अङ्गै हुन् तर परिपूरक अङ्ग पनि कुन अर्थमा भन्दाखेरि तपाईँको संविधान र कानून अनुसार उसले के बाटो निर्दिष्ट गरेको छ के उनीहरूलाई चाहिँ के जिम्मेवारी दिएको छ त्यो जिम्मेवारी अनुसार तत्त्वत आफ्नो जिम्मेवारीको काम पूरा गर्ने हो एकअर्काको परिपूरक भएर मुलुक चलाउने हो
0: अहिले सहकारी समस्या निकै व्यापक छ हेर्नुहोस् होइन 45 अर्ब स्रोत अनिश्चित रहेछ अहिले यसो हेर्दाखेरि करिब करिब फिर्ता गर्नुपर्ने रकम 46 अर्ब छ स्रोत भर्ना गर्नुपर्ने 45.5 अर्ब देखिन्छ सक्रिय राहत कोषमा चाहिँ 60 करोड़ रहेछ सरकारको 25 संचालकबाट चाहिँ 35 करोड़ रहेछ यो अब सरकारले विस्तारै सहकारी पीड़ितहरूका आँखा उभानो पार्छौ हामी रकम फिर्ता गर्छौ भनेर लागेको जस्तो त देखिन्छ सम्भव छ त राज्य कोषबाट सहकारीको रकम फिर्ता गर्न
17: होइन यो त सम्भवै छैन यो सस्तो कुरा हो अब राज्य कोषबाट सहकारी पीड़ितको फिर्ता गर्छु भन्ने कुरा अब यो गाह्रो कुरा भयो र यसलाई के हुन्छ भने अब सहकारीका सञ्चालकहरूले अब हिनामिना गरेको चीजलाई सबभन्दा पहिला छानबिन गरेर त्यो हिनामिनाबाट चाहिँ बाहिर लिएर आउनु पर्यो होइन त्यहाँ चाहिँ सहकारी सञ्चालकहरूबाटै भएका अब अपचलन मुख्य कुरा चाहिँ अब अपचलनलाई तपाईँले सबभन्दा पहिला कानूनी दायरामा लिएर आएर त्यसलाई चाहिँ वास्तवमा व्यवस्थित गर्न थाल्यौं भने त्यो अपचलनबाट कति असुल उपर गर्न सकिन्छ त्यसबाट फिर्ता गर्दै जाने विधि लिने र अन्तिममा वास्तवमा धेरै नै क्रोनिक खालको चाहिँ गर्नै नसकिने खालको स्थिति भएमा मात्रै त्यो पनि तपाईँको चाहिँ कानून अनुसार राज्य कोषबाट गर्ने कुरा त अब किनभने धेरै ठाउँमा असर गर्छ अरबौं रुपियाँ हामीले चाहिँ त्यसरी राज्य कोषबाट गर्न थाल्यौँ भने र अब अरू धेरै ठाउँमा असर पर्छ विकास निर्माणका कुराहरूमा होइन राज्यको भोलि तलब भत्ताकै कुरामा असर पर्ला सरकारी कर्मचारीहरूलाई तलब दिने कुरैमा असर गर्ला अब यस्तो कुराहरू चाहिँ धेरै ठूलो फरक पर्छ त्यसैले अब सहकारीलाई धेरै अगाडिदेखि अब नियमन गर्नै पर्ने थियो अब हामीले धेरै अगाडिदेखि हामी पनि पार्लियामेन्टमा हुँदाखेरि सुझाव दिएकै थियौं बचत तथा ऋण सहकारीलाई छुट्टै ऐन बनाएर वा राष्ट्र ब्याङ्क अन्तर्गत लगेर चलाउन उपयुक्त हुन्छ भनेर सुझाव पनि दिएका थियौं हामीले तर त्यस्तो हुन सकेन जसका कारणले गर्दाखेरि केही व्यक्तिहरूको अब सञ्चालकहरूको अथवा सहकारीको रकमलाई हिनामिना गर्ने तत्त्वहरूको आँखा त्यसमा पर्यो त्यसैले त ठूल्ठूलो तपाईँको चाहिँ रकम चाहिँ तलमाथि पर्यो जसको कारणले गर्दाखेरि साना बचतकर्ताहरूको बचत चाहिँ अपचलन भयो र उनीहरूले फिर्ता पाउने स्थिति बनेन त्यसो भएको हुनाले अब यसलाई एक करोड ढंगले अब यसो गर्छु राज्य कोषबाटै दिन्छु भन्ने हो भने अब ठिक छ राज्य अब सरकारको आफ्नो क्षमता होला आफूले चाहिँ कसरी अर्निङ गर्ने होला कमाउने कसरी होला त्यसबाट चाहिँ कसरी दिने भन्ने कुरा सरकारले आफैले सोचोस् तर पनि सरकारी राज्य कोषबाट चाहिँ त्यसो गर्ने भन्ने कुरा चाहिँ अपचलन गर्नेहरूलाई उन्मुक्ति हुन्छ यसले ज जसले अपचलन गरेको छ त्यसो हुँदाखेरि अब सरकार पक्षकै केही व्यक्तिहरू अब जोडिएकै छन् नि त्यसो भएको कारणले अब यसलाई उन्मुक्ति दिने उद्देश्यले अपचलन जसले गर्दा पनि पछि फेरि अपचलन गर्यो राज्य कोषले तिर्यो अपचलन गर्यो
0: पैसा त पाउनु पर्यो नि त बिचरा
17: होइन पैसा पाउने कुरालाई जसले अपचलन गरेको छ जसले त्यसलाई चाहिँ हिनामिना गरेको छ त्यहाँबाट असुल उपर गरेर त्यहाँबाट फिर्ता गर्ने हो नत्र भने तपाईँको चाहिँ के हुन्छ भने यहाँ त अपचलन गर्ने अपराधीहरू जसले चाहिँ तपाईँको चाहिँ बचतकर्ताहरूको चाहिँ बचत चाहिँ खाइदिएको छ त्यसलाई चाहिँ अपचलन गरेको छ उनीहरूलाई उन्मुक्ति भयो नि त त्यसो भए मैले पनि कुनै एउटा सहकारी खोल्यो अपचलन गर्यो अरबौं रुपियाँ चाहिँ नोक्सान पार्यो त्यसरी राज्य कोषबाट तिर्दियो म चाहिँ कुनै कारणबाट राज्य कोषमा चाहिँ सरकारी उसमा चाहिँ ठूलो मान्छे भए अथवा निर्वाचित भए अथवा मन्त्री भए अनि मैले एउटा कानून लिएर आएँ त्यसरी तिर्दियो त्यसो हो भने त जसले पनि अपराध गर्ने भयो नि त जसले पनि अपचलन गर्ने भयो भोलि सहकारीको मात्र के कुरा भोलि ब्याङ्कमा पनि पर्ने भयो नि त यस्तो त्यसो भएको कारणले अब अहिले जनतालाई बचतकर्ताहरूलाई राहत पाउने भयो खुसी त होला तर यसले भोलि आर्थिक क्षेत्र चाहिँ यसले डामाडोलै हुन्छ र यो अर्थतन्त्रसँग अर्थतन्त्रको सञ्चालनसँग अलिकति नबुझेकै साथीहरूले यस्तो खालको कुरा गरेका हुन् अहिलेको सरकारले खास गरी अब उसको क्षमताको हिसाबले तिर्ने कुरा सरकारको कमाईको हिसाबले तिर्ने कुरा त होला गर्न पनि सक्ला गरे भइहाल्यो केही फरक परेन तर त्यसले भोलि आर्थिक क्षेत्रमा पर्ने प्रभाव र त्यस पछाडि जसले अपचलन गर्छ अपचलनकर्ताहरू यो चाहिँ जसले अपराध गर्छ अपराधीहरू चाहिँ अझ बढी मौलाउने र उसले उन्मुक्ति पाउने र उसले छुट पाउने स्थिति बन्छ।
0: हस् तामाङजी यहाँको महत्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
17: हजुर नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता पूर्व कानून मन्त्री शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बहसमा छुट्टो विश्राम लिन्छौं फेरि उपस्थित हुनेछौं।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: यतिकै हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाई सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
0: न्यायालयमा क्रमभङ्गता भयो नि त सर, यस्तो किन गरिएको, वरिष्ठतालाई किन मिचेको भन्ने प्रश्न छ यतिखेर।
2: त्यो क्रमभङ्गता नगरिकन नवीनता आउँदैन, त्यो नवीनताका लागि पनि गरिएको हो भनेर एउटा कुरा बुझ्नु पर्यो। दोस्रो कुरो, नेपालको संविधानको धारा 129(3)ले वरिष्ठतम न्यायाधीशलाई मात्रै प्रधान न्यायाधीश नियुक्त गर्न पाइन्छ भनेर भनेको छैन। हामीले हेर्ने देशको मूल कानूनको रूपमा रहेको संविधानलाई हेर्ने हो। त्यो संविधानको अधिकारलाई प्रयोग गरेर गरिएको कुरोलाई अहिले वरिष्ठतम मिचियो, क्रमभङ्गता गरियो भनेर भन्नु यो सरासर मिथ्या हो।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्की लगायतहरू त निकै रुष्ट हुनु भएको छ नि त अहिले।
2: होइन, उहाँहरू रुष्ट हुने कुरा उहाँहरूको त्यो व्यक्तिगत कुरा हो, उहाँहरूको रुष्टतासँग हामीले कुनै पनि अब्जेक्सन गर्नुपर्ने जरुरी छैन। सबभन्दा पहिला के हेरिदिनु पर्यो हामीले भने, जस्तो कायम मुकाम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि रुष्ट हुनुभयो भन्ने कुरामा हामीले पहिला के हेरौं भने, न्याय परिषदले जब 2082 साल 11/14 निर्णय गर्यो कि 6 जना मध्ये 1 जनालाई प्रधान न्यायाधीश नियुक्त गरे हुन्छ भनेर निर्णय गर्यो। त्यो निर्णय गरेर उसले 6 जनालाई सिफारिस गर्यो। त्यो 6 जनालाई सिफारिस गर्दै गर्दा अहिले कायम मुकायम हुनुभएको प्रधान न्यायाधीश, कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल पनि त्यो सिफारिस समितिमा हुनुहुन्छ। उहाँले पनि सिग्नेचर गरेर सिफारिस गरे हो। त्यसको अर्थ के हो भन्दा, उहाँले पनि हामी 6 जना नै योग्य छौं, 6 जना मध्ये जसलाई नियुक्ति गरे पनि हुन्छ भनेर स्वीकार गरेर निर्णय गरेर पठाएको हो नि। अहिले आएर अस्वीकार गर्नलाई पाइँदैन यस्तो कुरो त, किन न्याय परिषदमा त 5 जना सदस्य हुन्छन्। 5 जना सदस्यमा प्रधान न्यायाधीश चाहिँ अध्यक्ष हुने, अनि कानून मन्त्री त्यसको सदस्य हुने, वरिष्ठतम न्यायाधीश त्यसको सदस्य हुने, अनि राष्ट्रपतिले नियुक्ति गरेको कानूनविद सदस्य हुने, नेपाल बारको प्रतिनिधिको रूपमा गएको व्यक्ति सदस्य हुने। यी 5 जना सदस्य मध्येको वरिष्ठतम न्यायाधीशको हैसियतमा निर्णय त उहाँ आफैले गरे हो नि त। उहाँ आफैले निर्णय गरेको निर्णयमा अहिले अस्वीकार गरेर उहाँले अहिले जुन ढंगले चाहिँ रोष प्रकट गरिरहनु भएको छ, उहाँ आफ्नो निर्णयबाट आफै पछाडि हट्न खोजिरहनु भएको छ। यो कानून त, संविधान त, यो मिल्दैन।
0: कुरो कहाँनिर आयो भने, या त कानूनको जानकार हुनुहुन्छ, वकालत पेसामा लामो समय बिताउनु भएको छ, अधिवक्ता पनि हुनुहुन्छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद काभ्रेबाट विजय भएर संसदमा हुनुहुन्छ। तर अहिलेको अवस्थामा चाहिँ 2047 सालमा बहुदल आइसके पछाडि पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले न्यायालयमा चाहिँ हामीले त्यति धेरै हात हाल्न हुँदैन, न्यायालयमा चाहिँ त्यति धेरै सिस्टमलाई मिच्नु हुँदैन, वरिष्ठतमकै आधारमा त्यसको निरन्तरता दिनुपर्छ, यसले भोलि अप्ठ्यारो परिस्थिति आउँछ, कनिष्ठहरूले पनि लबिङ गर्छन् होइन, भोलि चाहिँ अराजकता निम्किन सक्छ, झन् यसले चाहिँ यहाँ मात्र होइन हरेक क्षेत्रमा क्रमभङ्गता हुन्छ, त्यसैले गर्दाखेरि सुशासन कायम गर्नका निम्ति कम्तीमा वरिष्ठतमको अवधारणा ल्याउनुपर्छ भनेर उहाँले उत्तिखेर पनि त्यो कल्पना गरेको विषय रहेछ क्या। तर आज आएर चाहिँ 81, 1, 2, 3 छोडेर 4 तिर जाँदाखेरि यो निकै आलोचना र प्रशंसा पनि भयो क्या मधुजी।
2: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने
0: अब 47 सालको नयाँलाई भन्दाखेरि पूर्व होइन त्यतिखेर पञ्चायत कालको परिस्थिति थियो, त्यतिखेर राजाले चाहिँ नियुक्त गरेकाहरू थिए होलान्, उहाँहरूले नियुक्त गरेका थिए होलान्, तर उहाँहरूले पनि निरन्तरता पाउनुभयो क्या नेपालमा?
2: होइन, सबभन्दा पहिला हामीले के हेरौँ भने त्यतिखेर पार्टीको भातृ संगठनमा बसेर पार्टीको सदस्यता प्राप्त गरेका मान्छेहरू नियुक्त भएका थिएनन्। त्यो पार्टीको सदस्यता प्राप्त गरेका मान्छे नियुक्त नभएको कारणले गर्दाखेरि त्यतिखेर उहाँहरूले के गर्नुभयो भन्दा यहाँ पार्टीको दलीय भागभण्डाको आधारमा नियुक्त गरिएको छैन न्यायालय जस्तो पवित्र ठाउँमा, त्यसकारण हामीले चलाउनु हुँदैन भनेर उहाँहरूले त्यतिखेर त्यो अर्थमा चलाउनु भएको हो। त्यति बेलाको परिस्थिति र अहिलेको परिस्थिति आकाश र जमिनको फरक छ। हेर्नुहोस्, यहाँ दलीय भागभण्डाको आधारमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म न्यायाधीशहरू नियुक्ति गरिएको छ र हामीले न्यायाधीशहरूको नियुक्ति पश्चात मान्य न्यायाधीशहरूले गर्ने फैसलाहरूलाई हेर्ने हो भने ती फैसलाहरूमा काहीँ न काहीँ हामीले दलीय प्रतिनिधित्वको झल्को पाउँछौ ती फैसलाहरूमा। त्यसकारणले गर्दाखेरि अदालतमा काहीँ न काहीँबाट शुद्धिकरण गर्नुपर्ने जरुरी थियो। त्यो शुद्धिकरणको अभियान सम्मानित सर्वोच्च अदालतबाट गरिएको हो। त्यसका लागि हामीले गरे, यो राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो, अहिलेको सरकारले गर्यो भन्नुभन्दा पहिला जसले न्याय परिषदमा बसेर सिफारिस गर्नु हो उहाँहरूले सुरुवात गरे हो। छजना हामी नियुक्त हुनको लागि योग्य छौ, हामी मध्ये जसलाई नियुक्ति गरे पनि हुन्छ भनेर उहाँहरूले निर्णय गरेर पठाएको निर्णयलाई हामीले त साकार गरे मात्रै हो। त्यसले गर्दाखेरि यो निर्णयबाट उहाँहरू पछि हट्नुपर्छ, उहाँहरू पछि हट्नुहुन्छ भन्ने कुरा यो मान्न सकिँदैन। पछि हट्नु हुँदैन, उहाँहरू आफैले गरेको निर्णयलाई हामीले कार्यान्वयन गरेर मात्रै हो।
0: तर यसले चाहिँ भोलि अराजकता पनि त ल्याउन सक्छ, कनिष्ठहरूले लभिङ गर्न सक्छन्, भोलि चाहिँ मलाई बनाउनु पर्छ भन्ने ढङ्गको हुन सक्छ, होइन? वरिता मिचेर गर्दाखेरि चाहिँ कार्यपालिकाको छाया आज्ञाकारी बन्न सक्छ, मोहर हान्न सक्छ भन्ने खालका चुनौतीहरू छन् नि त।
2: होइन, कनिष्ठ र वरिष्ठ भन्ने कुरै हुँदैन। हामीले मैले अघि नै पनि भने हामीले सबभन्दा पहिला संविधानलाई हेर्ने हो क्या। संविधानको धारा 129 उपधारा 3 के भन्छ भने नि, सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 काम गरेको व्यक्ति प्रधान न्यायाधीश पदमा नियुक्त हुन योग्य छ भनेर भन्छ क्या। त्यसो भनेको अर्थ के हो भन्दा त्यो कोही पनि योग्य हुन सक्छ है। 3 काम गरिसकेको न्यायाधीश सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि योग्य हुन्छ या वरिष्ठलाई योग्य हुन्छ भनेन क्या संविधानले। त्यसले गर्दा योग्य व्यक्तिलाई ल्याउने कुरा, दलीय भागभण्डामा नपरेका व्यक्तिहरूलाई ल्याउने कुरामा किन अस्वीकार गरिरहेछौ हामी?
0: डाक्टर मनोज कुमार शर्मा चाहिँ हरेक क्षेत्रबाट चाहिँ उहाँ काबिल हुनुहुन्छ होइन? त्यसो भए क्राइटेरिया
2: होइन, अब त्यो त सुन्नुहोस्, यहाँभन्दा अगाडिका उहाँका काम कारवाहीहरूलाई हामीले परीक्षण गरेर हेरिरहेछौ। कहीँ पनि विवादित खालका हामीले केही कुराहरू उहाँहरूको भेटेका छैनौ। अब आउँदा दिनहरूमा उहाँले कसरी काम गर्नुहुन्छ त्यसको पनि त हामी हेर्न बाँकी छ नि त।
0: धेरै छैन होइन, बुटवलमा हुँदाखेरि चाहिँ पुनरावेदनबाट उहाँ रिटायरमेन्ट हुनुभएको थियो तत्कालीन समयमा, किनभने उहाँको 15 पुगेन, 13 13.5 पुगे जस्तो लाग्छ मलाई। पछि चोलेन्द्र शमशेर जबरा आउँदाखेरि चाहिँ मैले नेपालको न्यायालयमा एउटा हिरै टिपेर ल्याएँ भनेर चाहिँ उहाँलाई सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्नुभएको तथ्य जनता सामु छ। तर एउटा विवादको विषय के छ भने, एनसीएलको 62 रकम मलाई लाग्छ त्यसलाई 45 उहाँले झार्नु भएको छ अरे, तर त्यसको चाहिँ व्याख्या तथ्य प्रमाणहरू दिनुभएको छैन भनेर चाहिँ यत्र तत्र आइरहेको छ। यस विषयमा तपाईँहरूको ध्यान गएको छ?
2: सबभन्दा पहिला एनसेलको प्रकरणमा तपाईँले जे कुरा उठाउनु भयो उहाँ कुन हैसियतमा बसेर त्यहाँ त्यो फैसला गरिराख्नु भएको छ त्यसलाई हेर्नु पर्यो हामीले, किन उहाँ कनिष्ठतम न्यायाधीशको रूपमा त्यहाँ बस्नु भएको छ। 5 संवैधानिक इजलासले गरेको हो, 5 संवैधानिक इजलासमा हामी तलबाट उहाँको वरियतालाई हेर्ने हो भने 4 नम्बरमा उहाँ हुनुहुन्छ। 4 नम्बरमा बसेर देब्रेपट्टि बसेर निर्णय गर्ने न्यायाधीशले त्यो दाहिनेपट्टि बसेर निर्णय गर्ने अरू 3 न्यायाधीशहरूलाई हस्तक्षेप गर्न सक्ने अवस्था त्यहाँ रहन्थ्यो र त्यो अवस्था त रहँदैन थियो नि। त्यो समय त्यो फैसलाका विषयमा हामीले अहिले यहाँ टिका टिप्पणी गरिरहनु परेन। अब रह्यो कुरा, तपाईँले अघि भुटौलको कुरा जुन उठाउनु भयो, भुटौलको कुरा उठाउँदै गर्दा त्यतिखेर संविधानमा नै के गरियो भन्दा कम्तीमा 15 पुरा गरेको भनेर त्यो एउटा व्यवस्था संविधानमा राखियो, जसको कारणले उहाँहरूलाई त्यहाँबाट बहिर्गमन गराउनका निमित्त त्यहाँ एउटा संवैधानिक प्रावधानले भूमिका खेल्यो र उहाँहरू बहिर्गमन हुनुभयो। पछि फेरि सर्वोच्च अदालतमा नियुक्त भएर आउनुभयो, त्यसमा हाम्रो कुनै ऊ छैन। तर सबभन्दा पहिला कुरा त हामीले के बुझ्नु पर्यो, तपाईँलाई म एउटा कुरा खुलासा गराउँछु आज, कि दलीय भागभण्डाको आधारमा न्यायाधीशहरू नियुक्ति हुन थालेपछि नरहरी आचार्यको पालामा एउटा कानून ड्राफ्ट भएको थियो। हेर्नुहोस्, एउटा विधेयक ड्राफ्ट भएको थियो, दलीय नेतृत्वमा बसेका मान्छेहरू, दलीय सदस्यता प्राप्त गरेका मान्छेहरू कुनै पनि अदालतको न्यायाधीश हुन नपाउने भन्ने एउटा कानून ड्राफ्ट भएको थियो, त्यो कानून सदनमा पनि दर्ता भएको रहेछ। त्यतिखेर त्यो कानून पास हुन पाएन, पछि अग्नि खरेल गएपछि अग्नि खरेल कानून मन्त्री हुँदाखेरि उहाँले त्यो कानूनलाई चाहिँ फिर्ता, त्यो ड्राफ्टलाई फिर्ता लिनुभएको छ संविधानबाट, उसबाट तपाईँको चाहिँ सांसदबाट, संसदबाट त्यो ड्राफ्ट फिर्ता लिइसकेपछि अनि बल्ल उहाँहरूले यी बाटाहरू खोल्नु भएको छ भनेको यो कस्तो खालको चरित्र बोकेर आयो यो नियुक्ति प्रक्रिया भन्दा यो नियुक्ति प्रक्रियाको चरित्र नै कस्तो देखियो भने दलीय भागभण्डाका आधारमा आफ्ना दलका कार्यकर्ताहरूलाई भर्ती गर्नका निमित्त टेबल भएको दर्ता भएको कानूनलाई नै फिर्ता गरेर त्यस पछाडि दलीय भागभण्डाको आधारमा नियुक्ति गर्ने बाटो खोलेको त त्यो चरित्रबाट नियुक्ति भएर आएको अवस्था छ नि त यहाँ हेर्नु पर्यो नि।
0: जाँदा जाँदै हाम्रो सिस्टम नै कस्तो छ भने तपाईँलाई थाहा छ, न्याय परिषदमा होइन प्रधान न्यायाधीश अध्यक्ष रहने, कानून मन्त्री सदस्य रहने, अदालतको सर्वोच्चका वरिष्ठतम न्यायाधीश चाहिँ सदस्य रहने, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानूनविद सदस्य रहने, नेपाल बार एसोसिएसनको पनि एकजना सिफारिस गरेको व्यक्ति सदस्य रहने भन्दा त मलाई लाग्छ एकजना दुईजना तीनजना बहुमत त राजनीति र त रहेछ नि त यसमा पनि त होइन।
2: होइन त्यस्तो पनि होइन, तपाईँको सुन्नु न मैले अघि नै भने कि न्याय परिषदको ले सिफारिस गर्दै गर्दा उहाँ आफैले पनि त्यसमा हस्ताक्षर गर्नुभएको छ, उहाँले अस्वीकार गर्न किन पाउनुहुन्न, उहाँ विबन्धित हुनुहुन्छ क्या, अब उहाँले आफैले हस्ताक्षर गरेर ल है हामी छजना मध्ये एकजनालाई प्रधान न्यायाधीश बनाए हुन्छ भनेर उहाँले स्वीकार गरेर गर्नु हो। हाम्रो कानूनमा के व्यवस्था छ भने नि एकचोटि स्वीकार गरेको कुरा पछि होइन भनेर अस्वीकार गर्न पाइँदैन, प्रमाणित 2031 दफा 34 भन्छ क्या, विबन्धन हुन्छ भन्छ। प्रधान कायम मुकायम प्रधान न्यायाधीश जस्तो मान्छेले आफूले वरिष्ठतमको हैसियतमा सिफारिस गरेको कुरालाई अहिले आएर त्यो हुँदैन भनेर अस्वीकार गर्न उहाँ विबन्धित हुनुहुन्छ, त्यसले गर्दा हामीले पनि त्यसमा हस्ताक्षर गर्नुभएको छ, उहाँले अस्वीकार गर्न किन पाउनुहुन्न, उहाँ विबन्धित हुनुहुन्छ क्या, अब उहाँले आफैले हस्ताक्षर गरेर ल है हामी छजना मध्ये एकजनालाई प्रधान न्यायाधीश बनाए हुन्छ भनेर उहाँले स्वीकार

0: समय दिनुभयो धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मधु कुमार चौलाले आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।
2: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो।

0: भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदीको पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
1: भिटामिन डी,
7: भिटामिन बी12,
1: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: राष्ट्रको लागि बक्सिङ,
5: स्वास्थ्यको लागि बक्सिङ,
4: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
5: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
4: समय बिहान र बेलुका।
5: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841656499, 9841656499।
4: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855072555 र 0557516055 टोल फ्री नम्बर 16605152107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062386 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा म त आजै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहिए मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ काई हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदै छ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861975447।
10: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भो किन एक्लै गनगन गरिरहे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
0: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
0: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद सार्वजनिक निर्माण सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिस्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com जानकारी दिनुहुन अनुरोध छ साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-550-72555 र 0557-5216-55 टोल फ्री नम्बर 1660-5752-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
10: 98 61 97 65 47।
11: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ आगोको काम सकिएपछि राम्ररी आगो निभाउ सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं पानीका मुहान पोखरी आदिको संरक्षण गरौं आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं वनमा आगो लगाउनु दण्डनीय अपराध हो त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

आज हामी एकअर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र भन्ने साथ भेट्न कसलाई पो पाइन्छ र उदास छु आज तिमीहरूको यादमा म।

0: 6.6 MHz. थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमै नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सुर्खेतपछि पोखरा र काभ्रेमा दुई दुई दिने भेला हुने।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्धान्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरु शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्ले अफबाट बाहिर।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: खर्च बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदैछ। बजेट अधिवेशनको पहिलो दिन नै सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची राखिएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक दिउँसो 4 बजेका लागि बोलाइएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ। नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। यस्तै सभामुख अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने, सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मसौदा पेश हुने लगायत कार्यसूची छन्। सरकारबाट जारी भएका 8 अध्यादेश पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्।
1: सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा शरीक भएर यस अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ। सरकारले सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरेको छ। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले जानकारी दिनुभयो। यसको लागि सबै संघ प्रदेश र स्थानीय तहलाई यसअघि नै पत्रचार गरिएको थियो। सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन अनुसार कार्यालय सरसफाई मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाई, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहोर व्यवस्थापन, सेवाग्राही अनुभव मापन, स्थलगत संस्थागत दिगोपन मापन सूचक कायम गरिएको ले तिनको पालना गर्न आग्रह गरिएको छ। यस्तै सरकारी सूचना बोर्ड, नागरिक बड़ापत्र र संकेत चिन्हहरू स्पष्ट तथा व्यवस्थित हुनुपर्नेछ। चर्किएका वा उक्किएका भित्ताहरूको मरमत र रंगरोगन गर्नुपर्नेछ। शौचालय दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने, हात धुने स्थानमा साबुन अनिवार्य, दैनिक सरसफाईको अभिलेख राख्ने, शौचालय मैला मैत्री सेनेटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गता मैत्री हुनुपर्ने भनिएको छ।

0: नेपाली कंग्रेसले आज सुर्खेतमा कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्न लागेको हो। प्रदेश स्तरीय भेलाको सभापति गगन थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सभापति खड्गबहादुर पोखरेलले जानकारी दिनुभयो। भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन्। कंग्रेसले यसअघि वैशाख 26 र 27मा कैलालीको धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। वैशाख 31 र जेठ 1मा गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा जेठ 4 र 5मा बागमती प्रदेश स्तरीय भेला काभ्रेपलाञ्चोकको धुलीखेलमा हुने कंग्रेसले जनाएको छ। त्यसै गरी मधेस प्रदेशको भेला जेठ 6 र 7मा महोत्तरीको प्रतिवासमा, कोशी प्रदेशको जेठ 8 र 9मा सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको जेठ 14 र 15मा रूपन्देहीको तिलोत्तमामा आयोजना गर्ने कार्यक्रम छ।
1: म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4मा रहेको 9.14 मेगावट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजनको पहुँच मार्ग निर्माण शुरू भएको छ। सुपर घलेम्दी हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले नार्च्याङको घलेम्दी र रेले खोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण थालेको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले 5 किलोमिटर 500 मिटर मध्ये 2 किलोमिटर पहुँच मार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार पारिएको जानकारी दिनुभयो। विद्युत गृह निर्माण स्थलमा सड़क पुर्याएर जमीन तयार पार्न पहाड़ काट्न थालेको र पहुँच मार्ग खनेपछि बाँध विद्युत गृह र पेनेस्ट्रक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनुभयो। 1 अर्ब 80 करोड़ लागत अनुमान गरिएको आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संविधान संशोधनको लागि बहसपत्र तयार पार्न गठित कार्यदलले आज संचारकर्मीहरूसँग छलफल गर्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न संचार माध्यममा आबद्ध पत्रकार तथा संचारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो 4 बजे परामर्श तथा छलफल गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुविदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिनुभयो।
0: टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान 7 बजेतिर इस्तानबुलबाट आएको TK-726 विमान अवतरण गर्ने क्रममा पांग्रामा आगो लागेको थियो। विमानमा लागेको आगो नियन्त्रणमा लिए पनि विमानको व्यवस्थापनका लागि भन्दै विमानस्थल केही बेर बन्द गरिएको थियो। सो विमान धावन मार्गबाट हटाएसँगै 2 घण्टापछि विमानस्थल सञ्चालनमा ल्याइएको हो। अहिले आन्तरिक उडान पनि सुचारू भइरहेको छ। एयरलाइन्सको ल्याण्डिङ गियरमै आग लागि भएको थियो। यद्यपि आगो लाग्नुको कारण भने थप अनुसन्धान भइरहेको छ। विमानमा 273 जना यात्रु र 4 जना चालक दलका सदस्य सवार थिए। केही शव समेत विमानमा ल्याइएको बताइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अस्वीकार गर्नुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले इरानका प्रतिनिधिहरूबाट आएको जवाब पढ़ेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनु भएको हो। इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्ता मार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने आवश्यकतामा जोड़ दिएको बताइएको थियो। थियो। वाल स्ट्रीट जर्नलका अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डार सम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताउनु भएको छ। यसअघि आइतबार तेहरानले पाकिस्तान मार्फत वाशिङटनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी संचार माध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनु पर्ने माग गरिएको थियो। इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध 30 दिनको लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौ सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड़ दिएको थियो।
0: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा बेंगलुरूले मुम्बईलाई 2 विकेटले पराजित गरेको हो। यससँगै बेंगलुरूले 11 खेलमा 14 अंक जोड़ेको छ। समान खेलमा 6 अंक जोड़ेको मुम्बई 9 स्थानमा छ। यो पराजयसँगै मुम्बई आईपीएलको प्लेअफ दौड़बाट बाहिरिएको छ। रायपुरमा भएको खेलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेंगलुरूले पूरै विश्वभरमा 8 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका कृणाल पाण्ड्याले 73 रनको अर्धशतकीय पारी खेले। जकोब बेथेलले 27, जितेश शर्माले 18 तथा देवदत्त पडिकलले 12 रन जोड़े। मुम्बईका कोर्बिन बोसले सर्वाधिक 4 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले निर्धारित विश्वभरमा 7 विकेटको सेतीमा 166 रन बनाएको थियो। मुम्बईका तिलक वर्माले 57 रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै नमन धीरले 47, रोहित शर्माले 22, राज बाबले 16 तथा विल ज्याकले 10 रनको योगदान दिए। बेंगलुरूका भुवनेश्वर कुमारले 4 विकेट लिए। हिजै सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई 5 विकेटले पराजित गरेको थियो। पराजयसँगै लखनऊ समेत प्लेअफ दौड़बाट बाहिरिएको छ। चेन्नई भने 5 स्थानमा छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन आज शुरू हुँदै पहिलो दिनको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची।
0: कंग्रेसले आज सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षण गर्दै सभापति थापा सहित शीर्ष नेताहरू सहभागी।
1: सरकारी कार्यालयमा सरसफाई सप्ताह सञ्चालन। सबै निकायदेखि शैक्षिक संस्थामा स्वच्छता अभियान चलाइँदै।
0: युद्ध अन्त्य सम्बन्धी ईरानी प्रस्ताव अमेरिकी राष्ट्रपतिद्वारा अस्वीकार। युद्ध अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको भनाई।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू शीर्ष स्थानमा उक्लियो। मुम्बई इण्डियन्स प्लेअफबाट बाहिर।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर।
5: हजुर,
3: यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ? के भयो
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा, म चाँडै स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट तल
12: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
12: 9861705454।
0: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
0: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइट हाततर्फ ओम शान्ति भवन नजिकै।
0: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649। 9841465649।
0: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
10: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
8: 9860248443।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरि
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी,
13: सीपीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान सेवा दीदी आई ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0105204070 9851878182 गोल्छी बजार को लागि 0104131 16 र 9200 बजार को लागि 9851209090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम चंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: दासीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाती पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए
5: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसिमे र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
9: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोप्राइटर गिरबहादुर श्रेष्ठको लागि 98340-0597-37 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-0557-437।
10: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
11: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
10: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
11: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
10: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
11: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
10: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19।
12: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
4: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: मोबाइल पंखा, हिटर, राइस कुकर, कूलर, चार्जर, इयरबड्स, इयरफोन, स्पीकर, सीसीटीवी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
2: तपाईको रोजाईको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरीज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
1: गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। सम्पर्क नम्बर 98510 63 802, 98510 63 802।
7: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
8: हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सीसी क्यामेरा, प्रिन्टर, युपीएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।
9: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काट चुरी चान बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए नगर्ने त के।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
5: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 9851-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन B12,
7: आइरन प्रोफाइल
6: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
5: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनु को साथ ही पुराना झोला पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट सगर तल
5: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
5: 9861705544
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टम को लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
5: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
4: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
11: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ हैन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
5: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203314 र 9860571266
14: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
15: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
16: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
17: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

समाऊं

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अफिसको डेकोरेशन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
11: छैन सर के सोचिरहनु भएको छ
10: हेर न बाबु अफिसको डेकोरेशन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नुपर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
13: राष्ट्रको लागि बक्सिङ
14: स्वास्थ्यको लागि बक्सिङ
13: आत्मरक्षाको लागि बक्सिङ जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ
14: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटतर्फ ओम शान्ति भवन नजिकै
13: समय बिहान र बेलुका
14: थप जानकारीका लागि रेगन श्रेष्ठ सम्पर्क नम्बर 9841465649 9841465649
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: चल चल चल चल

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705454।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 98340-97-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
3: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97-433।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: आउनु है, हामीसँग एकछिन बात मारौँ।

说起么我那个买不了啥做不啥，我那啥都不见得，还是个多好的酒喝了，够的。

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-34-29।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209590 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
7: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हैन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्ती डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
2: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
1: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
2: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
1: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
2: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
1: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
2: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
1: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
2: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बालरोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म चाँडै स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजानिरे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट
2: छगर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454 9861705544।
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
14: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: हिँड्दा अधिकृतहरूको कमाण्ड अवधि लम्बिँदै दोहोरो सुविधाका 701 वटा सरकारी गाड़ी फिर्ता जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगलाई दवाब प्रदर्शनका क्रममा 10 जना पक्राउ राष्ट्रिय परिचय पत्रको सिस्टम एक सातादेखि ठप्प सेवा प्रभावित अमेरिका र इरान बीच तनाव बढ़दा एसियाली बजारमा इन्धनको मूल्य वृद्धि तेल आपूर्तिमा अवरोध हुने त्रास थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावारा जेलमुक्त भ्रष्टाचार मुद्दामा 8 महिनापछिको सजायपछि रिहा र सन्दीप जोराको शानदार शतक एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई 265 रनको लक्ष्य।

वर्ष एलजी का घरायसी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी छ। दुई बजेदेखि शुरू भएको बैठकको शुरूमै विपक्षी दलले उठेर विरोध गरेका थिए। बैठक शुरू हुन साथ उनीहरूले अवरोध गरेपछि सभामुख डोल प्रसाद अर्यालले अवरोध हटाउन आग्रह गर्नुभएको थियो। उहाँले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भन्नुभएको थियो। सभामुखको आग्रहपछि बैठक सञ्चालनमा आएको हो। प्रतिनिधि सभा बैठकमा कंग्रेसका सचेतक निष्कल राईले सरकार र संसद नियमावलीको आलोचना गर्नुभएको छ। नेपाली कांग्रेसका तर्फबाट धारणा राख्दै उहाँले प्रतिनिधि सभा नियमावलीका केही प्रावधान संविधान र प्रचलित कानूनसँग बाँझिएको बताउनुभयो। राईले प्रतिनिधि सभा नियमावलीको नियम 247 उपनियम 3 भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छूट दिन खोजिएको भन्दै आपत्ति जनाउनुभयो। सांसद संविधान र कानूनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उहाँले नियमावलीका विवादित प्रावधान भ्रष्टाचार निवारण ऐन 2059 तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 बाँझिएको बताउनुभयो। यसै गरी रासपाका सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोड़िएको आरोप भ्रामक र निरर्थक भएको पनि प्रतिनिधि सभा बैठक मार्फत उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि 7 सदस्य मनोनित भएका छन्। सभामुख र उपसभामुख दुवै उपस्थित नभएको अवस्थामा बैठक अघि बढ़ाउन सभामुख डोल प्रसाद अर्यालले उहाँहरूलाई जिम्मेवारी दिनुभएको हो। प्रतिनिधि सभाको कार्य सम्पादनलाई व्यवस्थित बनाउन सभामुख डोल प्रसाद अर्यालले आज 7 मनोनयनको घोषणा गर्नुभयो। सभामुख र उपसभामुख अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्ने सदस्यमा कामिनी कुमारी, गंगा लक्ष्मी अवाल, ताहिर अली भाट, पूर्ण प्रसाद लिम्बू, वलावती शर्मा, मिङमा ग्याम्बु, शेर्पा र यज्ञ बहादुर बोगटी रहनु भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राजनैतिक पूर्वाग्रह त्यागेर सुशासन र समृद्धिको यात्रामा लाग्न सांसदलाई आह्वान गर्नुभएको छ। आजदेखि शुरू भएको नयाँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले सधैं परिपक्व र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। यसपटकको अधिवेशनमा केही नयाँ शुरूआत समेत भएको उहाँले जानकारी दिनुभएको छ। यता राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ। बैठक बहिष्कार गरेको छ। आज बिहान 11 समिति बैठक बोलाइएको थियो तर गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री शाह बैठकमा नआएपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, सचेतक निष्कल राई, सांसदहरू अर्जुन नरसिंह केसी र रेखा कुमारी यादव बैठकमा सहभागी हुनुभएन। कांग्रेस संसदीय दलका नेता आङदाम्बेले सुकुम्बासीको बलपूर्व कोठीवास र गृह मन्त्रालयसँग सम्बन्धित संवेदनशील विषयमा गृहमन्त्रीको भूमिकामा रहेका प्रधानमन्त्रीले जवाब दिनुपर्ने अटान लिनुभएको थियो। नेपाल प्रहरीमा नियमित सरूवा प्रक्रिया अवरूद्ध हुँदा कार्यक्षेत्रमा खटिएका अधिकृतको कमाण्ड अवधि 1 नाघेको छ। सामान्यतया इन्चार्ज सम्हालेको 1 सरूवा हुने प्रावधान भए पनि निरीक्षक इन्स्पेक्टरदेखि वरिष्ठ परीक्षकसम्मको सरूवा हाल रोकिएको हो। सेयर विवादका कारण सुदन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएपछि हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: न्यू इयर न्यू फाइट
2: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ

यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: ब्राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। विभिन्न मन्त्रालयबाट दोहोरो सुविधाका रूपमा राजनैतिक नेतृत्व र पूर्व प्रशासकहरूले प्रयोग गर्दै आएका 701 गाड़ी सरकारले फिर्ता ल्याएको छ। सरकारी स्रोत साधनको अनधिकृत प्रयोग रोक्न प्रधानमन्त्री कार्यालयले शुरू गरेको अभियान अन्तर्गत ठूलो संख्यामा सवारी साधन फिर्ता गरिएका हुन्। प्रधानमन्त्रीको कार्यालयका अनुसार हालसम्म 701 गाड़ी फिर्ता गराइएको छ। भदौ 23 र 24 गतेको घटना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राष्ट्रिय जेएनजी नागरिक अभियानको ब्यानरमा आज भेला भएका युवाहरूले जेएनजी आन्दोलन सम्बन्धी आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण एक सातादेखि सेवाग्राहीले शास्ति भोग्नु परेको छ। गत वैशाख 21 गतेदेखि डाउन भएको सिस्टम अहिलेसम्म सञ्चालनमा नआउँदा देशभरका महत्वपूर्ण सेवा प्रभावित भएका छन्। विशेष गरी विवरण सुचाउने, नयाँ जन्म दर्ता गर्ने र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्ने प्रक्रिया ठप्प भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: voice SMS.
1: Só vejo batão de pauros. Assim sou da pandra has. E aí roubo o pai.
2: नेपाल टेलिकमको सहुलियतदायक प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम राष्ट्रको संचार।

0: वर्षको अवसरमा टिसिएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्सपायर ग्रेटनेस।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नयाँ वर्ष नयाँ भरोसा, हर दिन हुन्छ स्पेशल बेको सँग।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। अमेरिका र इरान बीचको तनावका कारण आज एसियाली बजारमा इन्धनको मूल्य बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा युद्ध अन्त्यका लागि इरानले राखेका शर्तहरू अस्वीकार गरेपछि तेल आपूर्तिमा अवरोध पुग्न सक्ने त्रासले मूल्य बढ़ेको हो। यता थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा बैंकक स्थित जेलबाट रिहा भएका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दामा 1 वर्षको जेल सजाय भोगिरहेका 76 वर्षीय अर्बपति सिनावात्रा 8 महिना जेलमा बिताएपछि आज रिहा भएका हुन्। र सन्दीप जोराको उत्कृष्ट शतकीय इनिङ्सको मद्दतले नेपाल एले एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिका समक्ष 265 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 264 रन बनाएको हो। नेपालका लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै 111 रनको शतकीय योगदान गरेका थिए। उनले मात्र 115 बल खेल्दै 9 चौका र 4 छक्का प्रहार गरेका हुन्। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपल्ट। प्रतिपक्षी दलहरूको अवरोधका बीचमा प्रतिनिधि सभा बैठक जारी। संसद नियमावलीदेखि डोजर कार्यवाहीसम्म विपक्षी दलको प्रश्न। 4 बजे संयुक्त बैठक मार्फत राष्ट्रपति पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै। राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री लगातार अनुपस्थित। कंग्रेसद्वारा बैठक बहिष्कार। नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरूवा रोकियो। गृह प्रशासन नेतृत्वविहीन हुँदा अधिकृतहरूको कमाण्ड अवधि लम्बिँदै। दोहोरो सुविधाका 701 सरकारी गाड़ी फिर्ता। जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानवाधिकार आयोगलाई दवाब। प्रदर्शनका क्रममा 10 जना पक्राउ। राष्ट्रिय परिचय पत्रको सिस्टम 1 सातादेखि ठप्प। सेवा प्रभावित। अमेरिका र इरान बीच तनाव बढ़दा एसियाली बजारमा इन्धनको मूल्य बढ़्यो। तेल आपूर्तिमा अवरोध हुने त्रास। थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त। भ्रष्टाचार मुद्दामा 8 महिनाको सजायपछि रिहा। र सन्दीप जोराको शानदार शतक। एक दिवसीय अभ्यास श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई 265 रनको लक्ष्य। अवश्य इसका साथ ही काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम घुस रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी CIAAMRO@gmail.com मा जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-55-72-555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98-60-24-58-43।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: बाबा बाबा म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छगर तल
3: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
3: 9861975547।
12: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105090093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004737।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
5: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यो।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहिए मात्रै भयो हुन्छ र, राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने। सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनचोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
7: राष्ट्रको लागि बक्सिङ,
8: स्वास्थ्यको लागि बक्सिङ,
7: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
8: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
7: समय बिहान र बेलुका।
8: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
7: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
9: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

람들을 돌려나 틀을 타오 미초 많이 타오나 Like, share, and subscribe.

0: 물이 에러다 라우.
1: 아하, 코티를 한번 먹었었어. 까바들라고.
0: 까바도 오느니 मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
1: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनसारी घर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
6: खर्च।

0: अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
0: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, फुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
2: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855-72555 र 0-57-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
3: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनले मलाई आशा छ हामी सबैको हृदय एकदमै धेरै छोएको थियो अनि अयुबको पीड़ा यति गहिरो छ कि हामीले अध्ययन गर्दै गर्दाखेरि उहाँले आफ्नो पीड़ा शब्दमा पनि व्यक्त गर्न सक्नु भएको छैन जस्तो मलाई लाग्छ। र आजको यात्रामा उहाँको मनको अवस्थाबारे अझै सिक्न पाइन्छ भन्ने कुरा चाहिँ म आशा गर्दछु।
3: अघिल्लो अध्ययनमा हामीले देख्यौं अयुबका साथीहरू उहाँको छेउमा त थिए तर वास्तवमा उहाँको पक्षमा थिएनन्। बाहिरबाट साथ दिने जस्तो देखिए पनि भित्रबाट उनीहरू अयुबमाथि दोष थुपार्ने मनस्थितिमा थिए। र आजको अध्ययनमा हामी अयुबको हृदयको गहिरो आवाज सुन्छौ। उहाँको पीड़ा यति धेरै थियो कि शब्दले पनि त्यसलाई बोक्न सकेन। उहाँ भन्नुहुन्छ मेरो दुःख समुद्रको बालुवा भन्दा भारी छ। यो वचनले हामीलाई आजको धेरै मानिसहरूको वास्तविकता सम्झाउँछ।
2: साँच्चै नै दाइ, र आज पनि धेरै मानिसहरू यस्तै छन् है, बाहिर सामान्य देखिए पनि भित्र अवस्था भने पीड़ामा गुज्रिरहेको हुन्छ।
3: यही ठाउँमा हामीले अयुबका साथीहरूबाट एउटा गहिरो पाठ सिक्नुपर्छ। मानिसले धेरै जसो अनुमान गर्छ, सत्य नबुझिकन निष्कर्ष निकाल्छ। एलिपसले केही सही कुरा पनि बोले। परमेश्वर अनुशासन गर्नुहुन्छ, पश्चाताप चाहनुहुन्छ, तर समस्या के थियो भने उनले अयुबको वास्तविक अवस्था नबुझिकन यो त पापको कारण हो भन्ठानेर ठोकुवा गरे। आजको समाजमा पनि बिल्दत जस्तै धेरै मानिसहरू छन्। सधैँ पुराना कुरा, पुराना दोष, पुराना असफलता मात्र सम्झाउने, तर परमेश्वरले हामीलाई दोषी ठहर गर्न होइन उठाउन चाहनुहुन्छ।
2: साँच्चै नै दाइ, तपाईँले यो कुरा भन्दै गर्दाखेरि चाहिँ म आफैले पनि आफूलाई जाँच्नुपर्ने कुरा चाहिँ मैले थाहा गर्न पाएँ। कहिलेकाहीँ हामी पनि अरूको जीवनबारे धेरै छिटो निष्कर्ष निकालिदिइहाल्छौँ कि?
3: हो नि त भाइ, हामी मानिसहरूलाई सबै कुरा थाहा हुँदैन। हामीले देखेको भन्दा परमेश्वरको योजना धेरै गहिरो हुन्छ। त्यसैले कसैको पीड़ालाई पापको परिणाम भनेर निर्णय गर्नुभन्दा उसको निम्ति प्रार्थना गर्ने हृदय राखौं। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँलाई मुख्य वचनमा अझ गहिरो गरी लैजानेछ। पीड़ामा बोलेको शब्दहरूलाई होइन, हृदयको घाउलाई बुझ्न सिकाउनेछ।
1: मित्र, तपाईँ सबैलाई स्वागत छ यस बाइबल अध्ययन कार्यक्रममा। अनि आज हामी बाइबल अध्ययन अयुब 6-8 अध्यायबाट देख्न गइरहेका छौं। यस सबभन्दा पहिले हामी देख्नेछौ एलिपसलाई अयुबको उत्तर। अयुब 6:1-2 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, हाय मेरो मनको दुःख जोक्नु सके त, औ मेरा विपत्ति ती सँगै तराजुमा राखेको भए त। अयुब दुःखपूर्ण बिन्ती गरिरहेका छन्। उसले भन्छ, अरू त के, मेरो शोक कति भयानक छ त्यसको तिमीलाई बताउन सक्दिन। म मेरो जीवनमा घटेका यो भयानक कुराको तिमीलाई वर्णन गर्न सक्दिन। तपाईँले देख्न सक्नुहुन्छ कि एलिपसले उसलाई कति पनि सहायता दिएन, कति पनि सान्त्वनाको माध्यम भएनन्। खालि यो मात्र भन्नु, तिमीसँग गोप्य छिपेका पापहरू छन् र तिमीले गर्नुपर्ने कुरा चाहिँ पश्चाताप गरेर परमेश्वरसँग आफ्नो सम्बन्धको ठिक गर। बास त्यति मात्र भन्ने कुरा उसँग थियो। मित्र, यस्तो कथन भन्ने कुरा सधैँ सही ठिक कुरा हुँदैन। उसले निश्चय नै धेरै राम्रा कुराहरू पनि गरे, असल कुराहरू, सत्य कुराहरू, तर उसले अयुबलाई सहायता गर्न सकेनन्। उसको हृदयको आवश्यक

भेट न सकेन। यो चाहिँ यस्तो उत्तर दिएको जस्तो हो, ख्रिष्ट उत्तर हुनुहुन्छ जबकि प्रश्न के हो सो कुरा थाहा छैन। अयुबलाई एलिपसद्वारा दिएको कुरा भन्दा अझ धेरै र खास कुराको आवश्यक छ। अयुब घाइते जनावर जस्तै चित्कार छोडिरहेको छ। 3-5 पदमा भनिएको छ, समुद्रका बालुवा भन्दा पनि ती गरम हुने थिए, मेरा वचन समझहीन भएता त्यसमा के आश्चर्य छ र, सर्वशक्तिमानका कान ममा गाडिएका छन् औ तिनका बीच मेरो आत्मसमय पसेको छ, परमेश्वरको त्रास मेरो विरूद्धमा आक्रमण गर्नलाई उठेको छ, कि वन गदा घाँस पाउँदा कराउँछ अथवा आफ्नो कोडो पाउँदा गोरु रामछ। आयु भन्छन्, तिमी मेरो कष्ट र दुःखद अनुभवहरू जान्दछौ र जुनको कारण म चिच्याइरहेको छु, चित्कार छोडिरहेको छु, तर तिमी चाहिँ ममाथि कति पनि दया सहानुभूति देखाउँदैनौ। तिमी त्यस्तो अभिनय गर्छौ, त्यस्तो व्यवहार देखाउँछौ, मानौ म कष्टमा छुइन, यदि म कष्टहरूमा नभए यसरी चित्कार छोड्ने थिइन। उसले यो भन्छ 5 पदमा, के वन गधा घाँस पाउँदा कराउँछ अथवा आफ्नो कोडो पाउँदा गोरु राम छ। त्यसकारण अयु भनिरहेका छन्, ऊ कति पनि चित्कार छोड्ने थिएनन्, रुने थिएनन्, शोक र विलाप गर्ने थिएनन् यदि कुनै कुराले उसलाई चोट नपुर्याइरहेको भए। उसले भन्छ, मलाई चोट परिरहेको छ र मलाई अति नै नराम्रो गरी चोट परिरहेको छ, आघात आइरहेको छ। 6-7 पदमा भन्छन्, के खल्लो खानेकुरा नुन बिना खान सकिन्छ, के अण्डाको सेतो भागमा केही स्वाद हुन्छ, भोक लाग्दा पनि ती छुन मन लाग्दैन, ती मेरो निम्ति दिक मिक लाग्दा हुन्छन्, दुःखमा मिठो व्यञ्जन पनि अरुचिको हुन्छ। अनि 8-9 पदमा भन्छन्, हाय मैले बिन्ती गरेको कुरा पाए त हुने थियो, मैले आशा गरेको शोक परमेश्वरले मंजूर गर्नुभए त हुने थियो, मलाई धूलो पिठो पार्न मन लागे त हुने थियो, आफ्नै हातले चुडेर मलाई खतम पारे त हुने थियो। मित्र, आयुबले कहीँ पनि सहायता पाउँदैनन्। उसले वास्तवमा परमेश्वरको धार्मिकताको प्रश्न गरिरहेका छन्। उनी दयनीय अवस्थामा छन्। उसले कामना गर्दछन् कि परमेश्वरले उसलाई नष्ट पारे पनि हुने थियो, उसलाई खतम पारे पनि हुने थियो। उनी मर्न चाहन्छन्, जीवनको कति पनि वास्ता छैन। अनि 10-11 भन्छन्, त्यसले बरू मलाई शान्ति हुने थियो र कष्टमा पनि म आनन्दले उफ्रने थिए, किनभने पवित्र जनका वचन मैले इन्कार गरेको छैन, के ममा पर्खने शक्ति छ र मेरो अन्त के हुन्छ र म धैर्य धारण गरौं। मित्र, उसले भनिरहेका छन् कि उसको कष्टहरू सहनदेखि परको छ, बाहिरको छ र उससँग बाँच्नको लागि कुनै कुरा पनि छैन। अनि 12 पदमा भन्छन्, के मेरो शक्ति ढुङ्गाको जस्तै छ र अथवा के मेरो मासु काँसको हो र, म थाकिसकेको छु, थकित भइसकेको छु, म कति पनि आफ्नो खुट्टामा खड़ा हुन सक्दिन। अर्को शब्दमा यहाँ आयु भन्छन्। अनि 13 पदमा भन्छन्, हाय ममा केही बल रहेको छैन, आफैलाई बचाउने मेरो शक्ति मबाट टाढा भयो। अहिले उसको चित्कारले सुन्नुहोस्। 14 पदमा भन्छन्, निराश भएको र सर्वशक्तिमान तर्फको विश्वास हराउनेलाई मित्रहरूबाट सहायता मिल्नुपर्ने, तर उसलाई सान्त्वना मिलेन। यो उसको निम्ति अति नै नमजाको कुरा थियो, नमिठो कुरा थियो। अनि 15 भन्छन्, तर मेरा दाजुभाइहरू त पहाड़का खोला झैं सुकेर जाने खोलाको पानी झैं धोकेबाज भए। मित्र, यो अति नै सुन्दर कवितात्मक भाषा हो। उसका मित्रहरू, आफ्ना आफन्तहरू त्यस्तो दयनीय अवस्थामा सान्त्वनाका कुरा भएनन्, बरु तिनीहरू उसको विरूद्धमा फर्के। यही नै उसको भनाइ हो। 16-17 पदमा भन्छन्, बर्फ पग्लेर ती काला भइहाल्छन् अथवा हिउँको थुप्रोले ढाकिएका हुन्छन्, उर्लन्दा उर्लन्दा ती हराइहाल्छन्, तापले ती बिलिन्छन् र हराइहाल्छन्। उसले भन्छ, तिनीहरू त्यो दह जस्तो हो जुनमाथि हिउँले ढाकिएको छ, त्यो धोकापूर्ण हो। तपाईँ सोच्नुहोला तपाईँ त्यसमाथि हिँड्न सक्नुहुन्छ, तर जब तपाईँले त्यसमाथि आफ्नो पाइताला राख्नुहुन्छ तपाईँ तल पानी मुनि पर्नुहुन्छ। अनि त्यस्तै किसिमको साथीहरू मित्रहरू तिनीहरू बने भनेर यहाँ अयुब चित्कार छोड्छन्। ओ अयुबले कस्तो तस्विर दिन्छ, मलाई यो कुरामा निश्चय छैन, तर अयुबको चित्कार आज हाम्रा दिनमा मानव स्थितिको चित्कार हो। आज अरू त के, धनी मानिसहरू जससँग हरेक कुरा छ, सबै सान्त्वना ऐस आराम छ, तर पनि कति

0: एक्लो महसुस गर्छन्, कति विश्रामहीन छन्, कति बेखुशी छन्, ओ कति धेरै दयनीय अवस्थामा छन्। उसलाई धन सम्पत्ति मान मर्यादा भन्दा धेरै परमेश्वरको आवश्यक छ। अहिले अयुब भन्छन्, यदि तिमीसँग मलाई भन्नलाई केही कुरा छ भने मलाई भन, म शिक्षा लिने व्यक्ति हुँ, सिक्ने व्यक्ति हुँ। आगे 24-26 भनिएको छ, मलाई सफासँग बताउनुहोस् र म चुपचाप बसेर सुन्नेछु, मैले कहाँ गल्ती गरे मलाई देखाइदिनुहोस्। सोझो मानिसका वचन कति गहकिला छन्, तर तपाईहरूको तर्कको के मतलब छ? ममा मता व्यथमा कुरा गर्दैछु भने तपाईहरू सम्झनुहुन्छ त किन मेरो निराशको वचनको जवाब तपाईहरू दिनुहुन्छ? अयुबले भन्छ, जे तिमीले भन्यौ त्यो असल छ, तर यसले मेरो मामलालाई कति पनि छोएन। तिमीले मेरो अवस्थाको जाँचेर पत्ता लगाउन सकिरहेका छैनौ। मैले एकजना व्यक्तिको बारेमा सुनेको थिएँ जो डाक्टर कहाँ गए र उसको बिमार चाहिँ गठिया बातको रूपमा डाक्टरले जाँचेर पत्ता लगाए र पछिबाट त्यो क्यान्सर बनेको थियो। तर त्यो व्यक्ति क्यान्सरको डाक्टर कहाँ गएको समयसम्म त्यो धेरै अबेर भइसकेको थियो र त्यसको समाधान गर्न केही पनि रहेको थिएन। त्यही नै अयुबको समस्या थियो। अयुब भन्छन्, तिमी आयौ र मेरो मामलाको जाँचेर पत्ता लगाउन कोशिश गर्यौ, तर तिम्रो बिमारको मामलाको पत्ता लगाउने कुरो गलत हो। तिमीले भन्यौ कि यो रोग गोप्य छेपाईको पाप हो अनि यो कति पनि सत्य होइन। अहिले तिमीले मेरो मामलाको ठिक ठिक तरिकाले पत्ता लगायौ भने, डायग्नोस गर्यौ भने, र तिमीसँग मलाई भन्ने केही सहायता दिने कुरा छ भने भन, म तिम्रो कुरा सुन्नेछु। यो कुराको याद राख्नुहोस् कि यी तीन साथीहरूले वास्तवमा परमेश्वरलाई कति पनि जान्दैनथे, तिनीहरूले अयुबलाई पनि कति पनि जान्दैनथे र तिनीहरूले आफै स्वयंलाई पनि जान्दैनथे। तिनीहरू खास परिस्थितिको बुझेनन् र तिनै साथीहरू यस निष्कर्षमा आउँछन् कि अयुबले पाप गरेका थिए र सत्यताको स्वीकार गरेका थिएनन्, प्रस्ताव गरेका थिएन, जबकि उसले आफ्नो गोप्य पापको प्रस्ताव नगरेकोले गर्दा उसलाई सजाय दिइयो, दण्ड दिइयो। यही नै तीन साथीहरूको अवलोकन र निष्कर्ष थियो अयुबको सम्बन्धमा। त्यसपछि हामी 7 अध्यायतिर पनि प्रवेश गरौं। 7:1-3 भनिएको छ, के पृथ्वीमा मानिसले कठिन कार्य गर्नु पर्दैन? औ के त्यसका दिन ज्यालामा काम गर्नेहरूका जस्तै छैनन् र शीतल छाए खोज्ने दासले झैं अथवा आफ्नो ज्यालाका निम्ति पर्खिरहने नोकर झैं? यस्तै व्यर्थका महिना मेरो भाग भएका छन्, दुःखका रातहरू मेरो निम्ति ठहराएका छन्। अयुबले आफ्नो दर्दबाट, आफ्नो दुःखबाट कति पनि आराम पाएका छैनन्। उनी धेरै बिमारी मानिस हुन् र उसका साथीहरूले उसलाई त्यस अवस्थामा व्यवस्था गरेको देखिन्छ। तिनीहरूले उसलाई कति पनि सान्त्वना दिएनन्, अरू त के उसको धर्मपत्नीले पनि आत्महत्या गर्ने सुझाव दिन। जब चारैतिरबाट खालि दुःखै दुःख देखे तब तिनी धेरै दुखी, निराशी र निरुत्साही भए। अनि 4-6 भन्छन्, जब म ढल्की बस्छु तब म विचार गर्दछु, कहिले उज्यालो हुन्छ र म उठु, जब सास लामो हुन्छ र म सुत्न जान्छु तब मिरमिरे उज्यालो नहुन्जेल म यता उता छटपटाइरहन्छु। मेरो शरीर किरै किराले भरिएको छ, चर्म रोगले जम्मै भरिएको छ र मेरो छालामा चिरा चिरा परेर पीत निस्कन्छ। जुलाहाको थुरी भन्दा चाँडो मेरो दिन बित्छ, मेरा दिनहरू आशा बिना अन्त हुन्छन्। प्रत्यक्ष रूपमा अयुबले सोचे कि उससँग निको नहुने रोग छ र जीवनको अन्त्य आइरहेको थियो, धेरै टाढा थिएन। उसको रोग भएन थियो मित्र, यो उसका साथीहरूले उसको समस्यामा कति पनि ध्यान दिएनन्। तिनीहरू वास्तवमा उसलाई सान्त्वना दिन आएथे तर उसको आवश्यकताको भेटेनन्, बरु झन उसको घाउमाथि नुन छर्किदिए। तिनीहरूले कति पनि उसको समस्यालाई बुझ्न सकेनन्। भने यो छ कि मित्र त्यो व्यक्ति हो जसले तपाईँलाई जान्दछ र प्रेम गर्छ, तर यी साथीहरूले वास्तवमा अयुबलाई कति पनि जान्दैनथे। उसले भन्छ, कमसेकम उसको शारीरिक अवस्था हेरेर तिनीहरूबाट केही सहानुभूति पाउनु पर्ने, तर त्यो छैन। अनि 13-16 भनिएको छ, मेरो ओछ्यानमा म सान्त्वना पाउँछु र निन्द्राले मलाई मेरो कष्टबाट छुटकारा दिन्छ भनी म जब सम्झन्छु तब तपाईँले मलाई सपनाले तर्साउनुहुन्छ। र दर्शनहरूद्वारा तपाईँ मलाई डर देखाउनुहुन्छ मित्र। आगे 15 र 16 भन्छन्, म पूरै निसासेको भए त हुने थियो, मेरा सबै कष्टहरू भन्दा त मृत्यु नै म चाहने थिए। म हताश भएको छु, बाँचिरहने मलाई इच्छा छैन, मलाई छोडिदिनुहोस् किनभने मेरो जीवन बाप जस्तो मात्र छ। यो यस्तो देखिन्छ कि जहाँबाट पनि अयुब अति नै धेरै निराश भइसकेका छन्, हार खाइसकेका छन् जीवनबाट। अनि 17-19 भन्छन्, मानिस के हो र तपाईँ त्यसको यति ख्याल गर्नुहुन्छ, औ तपाईँ त्यसको फिक्री गर्नुहुन्छ। बिहानै पछि त्यसलाई तपाईँ सजाइदिनुहुन्छ अथवा दिनको घण्टौं पछि त्यसलाई जाँच गर्नुहुन्छ। के एक क्षण पनि तपाईँ मबाट अन्त कतै हेर्नुहुन्न? तपाईँ मलाई थुक मिल्न पनि दिनुहुन्न? मित्र, यो कुराको याद गरौं। अयुब यहाँ कामना गर्छन् कि शान्तिमा मर्न सके त हुने थियो। उनी कामना गर्छन् कि उसलाई एक्लै छोडियो। उनी थाकिसकेका छन्, हार खाइसकेका छन्, तर उसलाई कति पनि थाहा छैन यी सबै समस्याको पछाडि के छ। उसको प्रतिक्रिया आज धेरैका प्रतिक्रिया जस्तै हो, मलाई मेरो दुर्दशामा एक्लै छोड। अनि 20-21 भन्छन्, हे मानिसहरूका हृदय जाँच्नुहुने, यदि मैले पाप गरेको भए मैले कसरी तपाईँको हानि गरे त? तपाईँले किन मलाई आफ्नो निशाना बनाउनुभयो र म किन तपाईँको तारो भए? तपाईँ किन मेरो अपराध क्षमा गर्नुहुन्न र मेरो कसुर टाढा राख्नुहुन्न? तर जब म चिहानमा सुति जानेछु मलाई खोज्दा पनि तपाईँ मलाई पाउनुहुने छैन। अयुबका मित्रहरूले उसका पापहरूको बारेमा प्रश्न उठाए। अयुब निर्दोष व्यक्तिको रूपमा दावा गर्दैनन्, उसले स्वीकार गर्छन् कि उसले पाप गरेका छन्। तर किन उसलाई एक कुख्यात पापीको रूपमा यो विशेष आक्रमणको लागि चुनिएको? यदि अयुब त्यस किसिमको पापी होइनन् भने किन उसमाथि यस्तो भार बोझ? किन परमेश्वर उसमाथि कृपा देखाउनुहुन्न? किन परमेश्वरले उसलाई क्षमा दिनुहुन्न र उसलाई पुनस्थापन गर्नुहुन्न? जबकि उसले स्वीकार गर्छ उनी पापी हुन्, उसले भन्छन् उसले पाउनुपर्ने उचित दण्ड भन्दा धेरै दण्ड पाइरहेका छन्। यही नै यहाँ अयुबको गुनासो हो। हामी अयुबमा उसको इमानदारिताको स्वस्थ नष्टको पतनको देख्न सक्छौ। जब कुनै मानिसको इमानदारिताको नष्ट हुन्छ, उनी शैतानको आसानी शिकार बन्दछ। यो नै आज धेरै ती मानिसहरूको जीवनमा भएको छ जो एक्लै जीवनको संघर्ष गर्न प्रयत्न गर्छन्। उसले रक्सी खान थाल्छ वा पापमा फस्न थाल्छ, शैतानले उसलाई आक्रमण गर्न अवसर पाउँछ किनभने मानिसको इमानदारिताको नष्ट भएको छ। त्यही नै अयुबसँगको परिस्थिति थियो। के अयुब यसको मुनि पर्नेछ? यसको उत्तर पछिबाट देख्नेछौ। यसपछिबाट 8 अध्यायतिर पनि प्रवेश गर्नेछौ। यहाँ हामी बिल्दतको पहिलो विवादको देख्नेछौ। हा मित्र, अयुबमाथि वचनले आक्रमण गर्ने दोस्रो व्यक्ति बिल्दत हुन्। हामी उसलाई आजका परम्परावादी भन्न सक्छौ। बिल्दत त्यो व्यक्ति हुन् जो भूतकालमा आश्रित हुन्छन्। उसको तर्क हो, पद 8 भन्छन्, तादीका पुस्तालाई सोध्नुहोस् औ तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्। यो यस्तो हो मानौ उसले पुरानो चट्टानहरू टिपेर, भूतत्व विद्याको चट्टान टिपेर त्यसमा हेर्दै यो भनेको जस्तो हो कि सालौं वर्ष पहिले के भएको थियो र तिनीहरूबाट के हुनेछ त्यस कुराको भविष्यवाणी दिनेछन्। वास्तवमा क्रम विकासवादीहरू इभोल्युसनिस्टहरू परम्परावादी हुन्छन् जुन धेरै मानिसहरूले बुझ्दैनन्, थाहा छैन। क्रम विकासवादीहरू भूतमा आश्रित हुन्छन् र केही खास प्रतिज्ञाहरूको अनुमान गर्छन् जुन उसले प्रमाण गर्न सक्दैन। मित्र, यो ब्रह्माण्डको उत्पत्तिको लागि त्यहाँ खालि 2 स्पष्टीकरण मात्र छ, एक सृष्टि हो र अर्को चाहिँ अनुमान धारणा हो। यसले हाडहरूको खनेर निकाल्छ र यसको मिति समय आयुको बताउन प्रयत्न गर्छ कि त्यो फल्ना हाड त्यस अवधिको हो भनेर। यसलाई मानिसको विकाससँग गाँच्दछ, तर कसले जान्दछ? यो अयुबको पुस्तकले त्यही प्रश्नको खड़ा गर्न गइरहेको छ। अयुब 38 अध्याय 4 परमेश्वरले अयुबलाई सोध्नुहुन्छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। बिल्दतले यो तर्कको प्रयोग गर्नेछ, जब म जवान थिएँ र हामी यसलाई यो तरिकामा गर्दथ्यौं। उसले धेरै पुराना उखानहरू हितपदित जान्दथे, तर उसले कति पनि नयाँ कुराको बताइरहेका थिएनन्। भन्नु नै पर्ने हो भने बिल्दत एलिपज भन्दा क्रूर व्यक्ति थिए। अशिष्ट व्यक्ति थे आफ्नो वचनमा। उसले अय्यूबलाई अझ धेरै वचनले आघात गर्दछन्। उसले कति पनि अय्यूबलाई सहायता गर्दैनन्। सबभन्दा पहिले देख्नेछौ बिल्दद आफ्नो तर्क परम्परामाथि आश्रित हुन्छन्। 8:1-2 पदमा तब बिल्दद सुहीले यसो भन्न शुरू गरे, तपाईँ त वृद्ध मानिसले लामो टुप्पाना फेदको कुरा गरिरहनुहुन्छ, तब कहिलेसम्म यस्तो कुरा गरिरहनुहुन्छ? अनि 3 पदमा भन्छन् कि परमेश्वरले न्याय उल्टा सिधा गर्नुहुन्छ कि सर्वशक्तिमानले इन्साफको दुरूपयोग गर्नुहुन्छ? उसले वास्तवमा भनिरहेका छन्, अय्यूब तिमीले त्यही कुरा पाइरहेका छौ जुन तिमीले पाउन योग्यका थियौ। तिमी आफैलाई बचाउ गर्न कोशिश गर्दछौ, तर यसको अर्थ हो तिम्रो जीवनमा केही भयानक महान पापहरू छन् र त्यसको प्रतिफल पाइरहेका छौ। यही नै उसको भनेको तात्पर्य हो। अनि 4 पदमा भन्छन्, तपाईँका छोराले उहाँको विरूद्धमा पाप गरे, यसैले उहाँले तिनीहरूलाई आफ्नै अधर्मका शिकार बनाउनु भयो। अहिले यो भन्ने कुरा भएनको कुरा हो। उसले यही सुझाव दिइरहेका छन्, अय्यूबका छोराछोरीहरू नाश भएको कारण तिनीहरू पापीहरू थिए। मित्र, मलाई लाग्छ कि कुनै कुराले यो भन्दा धेरै अय्यूबलाई आघात पुर्याएन, चोट पुर्याएन। बिल्ददसँग त्यो भन्ने अधिकार थिएन। हामी जान्दछौ र हामीलाई परमेश्वरले यस पुस्तकको आरम्भदेखि नै अवगत गराउनुहुन्छ कि त्यस कारणको लागि उसका सन्तानहरू मारिएका थिएनन्। मित्र, हामी कसैलाई जाँच्ने काम भएन कुरा हुन सक्छ, किनकि हामी हरेक समय वास्तविकताको जान्न सक्दैनौ। हामी परमेश्वर होइन, त्यसकारण हामी धेरै जान यो गर्दा असल हुन्छ हामी कसैलाई इन्साफ नगरौं। आगे पद 5 र 6 भन्छन्, अब यत्नपूर्वक तपाईँ परमेश्वरलाई खोज्नुहोस् र सर्वशक्तिमानको निगाहको निम्ति उजुर गर्नुहोस्। यदि तपाईँ निर्दोष र सोझो हुनु भयो भने निश्चय नै उहाँले तपाईँको हेरचाह गर्नुहुनेछ र उहाँले तपाईँको घर पुननिर्माण गरी दिनुहुनेछ। अर्को शब्दमा उसले भनिरहेको छ, अय्यूब, यदि तिमी निर्दोष छौ भने परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछ र तिमीलाई चंगाई र पुनस्थापन गर्नेछ। तर तिम्रै अवस्था यस्तै रहिरह्यो भने तिम्रो जीवनमा मौलिक रूपमा निश्चय नै केही गडबड छ, केही पाप छ। अनि 7 पदमा भन्छन्, औ तपाईँको पहिलोको अवस्था निम्न भए तापनि तपाईँको अन्त महान हुनेछ अनि त्यही नै हुन गइरहेको छ। जब यो सबै पूरा हुनेछ अय्यूबको अन्त्य महान हुनेछ। परमेश्वरले हरेक कुरामा अझ धेरै दोबर गरेर आशिष दिनुहुनेछ। 8 पदमा भन्छ, तादीका पुस्तालाई सोध्नुहोस् औ तिनीहरूका पुर्खाहरूका अनुभवलाई विचार गर्नुहोस्। बिल्दद पछाडि पुरानो क्रम विकासवाद सिद्धान्ततिर गइरहेका छन्। उसले यो भन्न गइरहेको छ कि हरेक कुरा स्थापित गरिएको नियमहरू अनुसार काम गर्नेछ। उसले केही यी नियमहरूको भन्नेछन् जुन पुरानो उहिलेको उखान हो। 9 पदमा भन्छन्, किनभने हामी त हिज अस्तिका मात्र हौ औ हामी केही पनि जान्दैनौ, पृथ्वीमा हाम्रो दिन त छाया जस्तो मात्र छ। हामी त हिज अस्तिका मात्र हौ औ हामी केही पनि जान्दैनौ। यो सही, बिल्कुल सही कथन हो। निश्चय नै बिल्दद वास्तवमा महसुस गर्दैनन् कि उसले केही पनि जान्दैनन्। उसको तात्पर्य हो अय्यूबले केही पनि जान्दैनन् बरू। तर त्यो कथन बिल्ददको निम्ति सत्य थियो। यो क्रम विकासवादीहरूको बारेमा सत्य छ अनि यो तपाईँ र मेरो निम्ति पनि सत्य छ। हामी हिज आजका हौ। मानिस केवल परमेश्वरको ब्रह्माण्डमा धेरै पछिबाट आएको प्राणी हो। मानिस त्यति धेरै लामो समय पहिले पृथ्वीमा थिएनन्। मानिस पृथ्वीमा दृश्यमा आउनभन्दा पहिले अघि उहाँ के गरिरहनु भएको थियो त्यसको हामीलाई भन्ने फिट उचित देख्नु भएन। मित्र, म त्यो अनन्तकाल सनातन भूतकालको बारेमा जान त्यति धेरै रुचि लिँदिन, तर म आज भन्दा हजारौं वर्षपछि उहाँले के गर्न गइरहनु भएको छ त्यस कुरामा रुचि लिन्छु, किनभने म त्यस बेला त्यहाँ कतै हुनेछु। पद्दशमा भनिएको छ, पद्दशमा के ती तपाईसँग बोल्दैनन् र तिनले तपाईँलाई सिकाउँदैन र तिनका हृदयका ज्ञानको कुरा पोखाउँदैनन्? बिल्दद भन्छन् कि भूतकाले हामीलाई सिकाउनेछ। मानिसहरूले केही चट्टानका टुक्राहरू र हाडका टुक्राहरू लिन्छन् र त्यसपछि यस्तो अभिनय गर्छन् मानौ तिनीहरू पृथ्वीको उत्पत्तिको बारेमा र यसको विकासको बारेमा हरेक कुरा जान्दछन्। मित्र म तपाईलाई भनौं मानिसले थाहा पाउन सक्नु भन्दा धेरै अनुमान गरिरहेको छ र अनुमान गर्दछन्। प्रेरित पावलको दर्शन शास्त्र कति भिन्नता छ। उसले ख्रीष्टलाई र भविष्यलाई ताके। फिलिपी 3:14 पदमा भन्छन्, ख्रीष्ट येशूमा परमेश्वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढ्छु। मित्र अनन्त यानि सनातनको कुराको बारेमा हामीले सिक्न सक्ने तरिका नै केवल परमेश्वरको वचनबाट हो। अनि 11-12 पदमा भन्छन्, के सिमसार भएको ठाउँमा काँस नर्कट उम्रन्छ र के निगा लहरू पानी बिना लह लह बढ्न सक्छन्। तिनीहरू फुलेको अवस्थामा काट्न तयार नभएकै समयमा अरू कुनै हरिया बोट भन्दा चाँडै नै ओइलाई हाल्छन्। मित्र अहिले बिल्दत अझ धेरै स्पष्टवादी र अशिष्ट बन्छन्। बिल्दत वैज्ञानिक आधारमा आफ्नो उदाहरणको आगे राख्छन् जुन साना क्लासका नानीहरूले पनि जान्दछन्। कुनै बोट बिरुवालाई राम्ररी लहला बनाउनको निम्ति पानीको आवश्यक छ। मित्र त्यो त्यति गहिरो बुद्धि ज्ञान होइन। कसले पो त्यो जान्दैन र सबैले जान्दछ। अनि 13 पदमा भन्छन्, परमेश्वरलाई बिर्सनेको दशा पनि त्यस्तै हुन्छ, ईश्वरहीन मानिसको आशा नष्ट हुन्छ। अहिले बिल्दत अयुबलाई पाखण्डी बोक्रे व्यक्तिको रूपमा दोष लगाइरहेका छन्। उसले भन्छ कि अयुबले केही पापहरूको जीवनमा छिपाइरहेका थिए। उसले अयुबलाई भन्छ, तिमी पाखण्डी हौ, बाहिर चाहिँ अर्कै रूप, भित्र चाहिँ अर्कै, बाहिर धार्मिक, भित्र चाहिँ शैतानको जन, पापको दास, त्यसकारण त्यसको परिणाम भोगिरहेका छौ भनेर बिल्दत अयुबलाई दोष लगाइरहेका छन्। अनि 14-15 पदमा भनिएको छ, 14-15 पदमा, त्यसको भरोसा पातलो धागो जस्तै हुन्छ, त्यसको आशाको जड माकुराको जाल जस्तै हुन्छ, त्यो आफ्नो घरमा अडेस लाग्छ तर त्यसले उसलाई थाम्न सक्दैन, उसले त्यसलाई अन्ठ्याएर समाते पनि त्यो स्थिर रहँदैन। मित्र आगे 20 पदमा भनिएको छ, यो निश्चय जान, निर्दोष मानिसलाई परमेश्वरले तुच्छ ठान्नुहुन्न, उहाँले दुष्ट काम गर्नेहरूको हात सम्हाल्नु हुँदैन। अहिले एक मिनट पर्खनुहोस्, के यो वास्तवमा सत्य छ? परमेश्वरले मलाई सहायता गर्नुभयो, यद्यपि म एकपल्ट उहाँको दृष्टिमा महान पापी दुष्ट भए तापनि। उहाँले मलाई उद्धार गर्नुभयो, के परमेश्वरले निर्दोष मानिसलाई त्याग्नुहुन्न, तुच्छ ठान्नुहुन्न? तर निर्दोष मानिस चाहिँ कहाँ छ? त्यहाँ कोही पनि छैन। शास्त्रले भन्छ रोमी 3:10 कोही पनि धर्मी छैन, एक पनि छैन। यद्यपि बिल्दतले भनेको कुरा सत्य भए तापनि यो सत्य छैन जब तपाईँले यसलाई जीवनको परीक्षणको ट्युबमा खन्याउनुहुन्छ र त्यसमाथि अनुभवको एसिडलाई हाल्नुहुन्छ। पद 21-22 भनिएको छ, तापनि उहाँले तपाईँलाई हँसिलो तुल्याउनुहुन्छ र महाटको ठूलो स्वर तपाईँको ओठमा आउनेछ, तपाईँका शत्रुहरू शर्ममा पर्नेछन् र दुष्टका डेरा लोप हुनेछन्। उसले अयुबलाई भनिरहेका छन्, उनी बेकारको स्थितिमा आएका छन् किनभने उनी महान पापी हुन्। त्यो त्यस मानिसको लागि त्यति धेरै सहायता होइन जो अयुबको स्थितिमा छ। देख्नुभयो, बिल्दतले परमेश्वरलाई जान्दैनन्, उसले अयुबलाई पनि जान्दैनन्, न उसले वास्तवमा आफ्नै बारेमा पनि राम्ररी नै जान्दछ। उनी परम्परावादी हुन्। उसले सोच्दछ कि वैज्ञानिक परीक्षणद्वारा उसले कसरी विश्व संसार शुरू भयो त्यसको तपाईँलाई बताउन सक्छ। बिल्दत तेज केटा हुन् तर उसलाई केही थाहा छैन। उसले आफैलाई परमेश्वरको स्थानमा राख्न सक्दैन। अर्को दिनमा निम्न अध्यायमा हामी बिल्दतलाई अयुबको उत्तरको बारेमा देख्नेछौ र उसले अति नै राम्ररी उसलाई उत्तर दिनेछ। प्रभु तपाईँ सबैलाई वचन अध्ययनमा आशिष दिउन् र अर्को दिन मनको तयारीमा प्रार्थनाको वातावरणमा वचन अध्ययन गर्न आउनुहोला।
1: आजको अध्ययनले मेरो हृदय निकै छोयो। अयुबको पीड़ा सुन्दा यस्तो लाग्छ कि कहिलेकाहीँ मानिसहरूलाई शब्द होइन साथ चाहिन्छ, तर उहाँका साथीहरूले साथ दिनुको सट्टा दोष मात्र लगाए।
2: भाइ, तपाईँले एकदमै गहिरो कुरा गर्नुभयो। आजको जीवनमा पनि यही कुरा लागू हुन्छ। कुनै व्यक्ति संघर्षमा छ भने हामीले तुरुन्तै त्यो तिम्रो गल्ती हो भन्नु हुँदैन, किनकि हामीलाई सम्पूर्ण कथा थाहा हुँदैन। हामी धेरै कुरा अनुमान मात्र गर्छौ। अय्यूबको पीड़ा असहाय थियो, उहाँ आफ्नो दुःखलाई पूर्ण रूपमा व्यक्त गर्न पनि सक्नु भएन। तर एउटा सुन्दर कुरा के देखिन्छ भने पीड़ाले उहाँको विश्वासलाई हल्लाउन सकेन, उहाँ अझै परमेश्वरसँग बोलिरहनुहुन्छ, प्रश्न गरिरहनुहुन्छ, तर परमेश्वरबाट टाढा जानुहुन्न।
1: त्यसो भए दाइ, हाम्रो जीवनको पाठ चाहिँ के हो त?
2: पीड़ामा परेकालाई दोष होइन दया देखाऊ, अनुमान होइन प्रार्थना गरौं, पुराना गल्ती कोट्याएर होइन आशा दिने मानिस बनौं, कसैको आँसुको कथा नबुझी निर्णय नगरौं। आज धेरै मानिसहरू बिल्द जस्तै छन्, धेरै पुरानो कुरा सम्झाउने, दोष लगाउने, न्याय गर्ने, तर ख्रिस्टले हामीलाई अनुग्रह, सत्य र प्रेममा हिँड्न सिकाउनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ अहिले अय्यूब जस्तै गहिरो पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको मौन आँसु पनि देख्नुहुन्छ। सबै उत्तर आज नआए पनि उहाँको उपस्थितिमा शान्ति पाउन सकिन्छ।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209797
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
7: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: मोबाइल पंखा, हिटर, राइस कुकर, कुलर, चार्जर, इयरबड्स, इयरफोन, स्पिकर, सीसीटीभी क्यामेरा, राउटर, ब्याकअप अनि विभिन्न बिजुलीका सामानहरू सबै एकै ठाउँमा।
6: तपाईँको रोजाइको केन्द्र श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: हामी कहाँ मोबाइल, इलेक्ट्रोनिक्स सामान, मोबाइल एसेसरिज र ग्यारेन्टी सहितका सामानहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: सीमित समयका लागि सबै सामानहरू विशेष छुटमा उपलब्ध छन्।
7: गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बस काउन्टर भन्दा दुई घर तल प्रोपाइटर विष्णु कुमार श्रेष्ठ सम्पर्क नम्बर 98510 63802 98510 63802।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरफेरो।

सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ प्रसारण एफएम ब्याण्डको 97.6 मेगाहर्जमा थादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं। मुख्य समाचारका शीर्षकहरूबाट

0: आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, सीमा नाकामा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने, अर्को आदेश नहुँदासम्म सोभियो खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिँदै सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने, र घरबाटै काम गर्न र एक वर्षसम्म सुन नकिन्न भारतीय प्रधानमन्त्री मोदीको अपील। अब समाचार विस्तारमा। सरकारले आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यो लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिने बताउनुभयो। उहाँले बिजुली उत्पादन, वितरण, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार ऊर्जामा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ। राष्ट्रपति पौडेलले अन्तर्देशीय उत्पाद ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइने बताउनुभयो। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा शेयर लगानीको विकल्प प्रदान गर्ने नीति पनि लिएको छ। सरकारले सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ। आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सीमा नाकाहरूमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको हो। त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन, सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गर्ने उहाँले बताउनुभयो। राष्ट्रपति पौडेलले ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाउने पनि बताउनुभयो। सर्वोच्च अदालतले अर्को आदेश नभएसम्मका लागि विश्वविद्यालयहरूबाट स्वतन्त्र विद्यार्थी युनियन सोभियूको संरचना खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले दुवै पक्षको छलफल सुनेर अर्को आदेश गर्नुपर्ने उल्लेख गर्दै त्यो नहुँदासम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारको निर्णय विरूद्ध विभिन्न 8 विद्यार्थी संगठनले रिट दर्ता गरेका थिए। रिटका दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश पनि भएको छ। यस्तै सरकारलाई लिखित जवाब पेश गर्न पनि भनिएको छ। एमाले निकट अनेरा सोभियो, नेकपा निकट अनेरा सोभियो क्रान्तिकारी सहितका विद्यार्थी संगठनहरूले अध्यादेशबाट गरिएको सोभियो खारेज विरूद्ध शुक्रबार रिट दर्ता गराएका थिए। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने घोषणा गरेको छ। आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो। यस्तै देशको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लगायत लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी सबै पालिकामा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता, संख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। टेलिहेल्थ मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बनाउनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गर्ने उल्लेख छ। यस्तै संघीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढ़ाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गर्नेछ। क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने पनि उल्लेख छ। यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन, योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रवर्धन गर्ने विषय पनि कार्यक्रममा समावेश छ। साथै अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको हो। उहाँले विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताउनुभयो। अहिले पोखरा तथा भैरवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको हो। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने उहाँले बताउनुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनर्संरचना गर्ने भएको छ। उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने उहाँले बताउनुभयो। पर्यटक भिसा सेवालाई पूर्ण अनलाइन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो। अध्यागमन बिन्दुबाट नै पर्यटकीय अनुमति र सेवालाई एकीकृत गर्ने गरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने उहाँले उल्लेख गर्नुभयो। पर्वतीय पर्यटनको सुरक्षा तथा खोज उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल 2085 पूर्व तयारीको लागि पर्यटक आगमनको लागि प्रति पर्यटक खर्च वृद्धि र बसाई समय बढ़ाउने गरी पर्यटन प्रबन्धन गर्ने उहाँले बताउनुभयो। नेपाललाई देवभूमि अभियान सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा चलिरहेको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न नागरिकलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपील गर्नुभएको छ। प्रधानमन्त्री मोदीले COVID-19 महामारीको सम्झना दिलाउने मितव्ययिताका उपायहरूले भारतको इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने बताउनु भएको बीबीसीले जनाएको छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा अर्बौं डलरको वृद्धि भएको छ। मध्यपूर्व युद्धका कारण स्ट्रेट अफ हर्मुज दुई महिनाभन्दा धेरै समयदेखि अवरूद्ध छ। हिजो दक्षिणी शहर हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको अपीललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेको खबरमा उल्लेख गरिएको छ। एक दिवसीय अभ्यास श्रृंखलामा नेपालको ए टोलीले क्लीन स्वीप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर एक बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। अमेरिकाका सेहान जसूर्याले 71 रन बनाए। नेपाल एका शेर मल्लले 4, बसीर अहमदले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर पाँच बलमा 264 रन बनाउँदा सबै विकेट गुमाए। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भएका थिए। अमेरिकाका सौरभ नेत्र भालकरले 3 विकेट लिए। नेपाल ए ले पहिलो खेलमा स्कटल्याण्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलेको हो। यही वैशाख 29 जेठ 8 गतेसम्म किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा लीग 2 श्रृंखला शुरू हुँदैछ। साँझ 6:35 बजेको समाचार सेरोफेरो सक्नु अघि अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। आउँदो दशकमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य। सीमा नाकामा अनुहार पहिचान प्रणालीको व्यवस्था हुने। अर्को आदेश नहुँदासम्म सुबियो खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिँदै सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने। र घरबाटै काम गर्न र एक वर्षसम्म सुन नकिन्न, भारतीय प्रधानमन्त्री मोदीको अपील। हवस् त, साँझ 6:35 बजेको समाचार सेरोफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
2: भिटामिन डी,
6: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। राष्ट्रको लागि बक्सिङ,
6: स्वास्थ्यको लागि बक्सिङ,
2: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
6: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
2: समय बिहान र बेलुका।
6: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99, 98 41 65 64 99।
2: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
7: आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
8: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
7: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के, यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
8: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ
6: त प्याथोलोजी ल्याब सेवा,
7: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
6: बिरामी भर्ना सेवा,
7: थेरापी सेवा जस्तै
6: फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा,
7: पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
6: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
7: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
6: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
7: ल सुन्नुहोस् दिदी,
6: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
6: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
7: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
6: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
2: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
9: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5116-55 टोल फ्री नम्बर 16607-52107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकनपुर, नेपाल।
10: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
11: हा हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
10: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
11: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866-26-26-73 र 9843-40-39-11।
12: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने।

0: प्राप्त गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनले मुलुकमा राजनैतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढ़ाउने बताउनुभयो।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिला का रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुर्याउने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृंखला अगाडि बढ़ाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
3: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले

0: आर्थिक रूपांतरण का प्रमुख आधार क्षेत्र का रूप में विकास गरी ने बताउनु भयो।
1: सीमा रहित अर्थतंत्र र तौल रहित व्यापार लाई राष्ट्रीय आर्थिक रणनीति का रूप में आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात जलविद्युत पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा डिजिटल व्यापार रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
0: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पूँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने, बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच वृद्धि गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
1: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाड़ी लोकमार्ग आसपासका नयाँ शहरलाई पहिचानयुक्त शहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
0: विज्ञापन तथा संचार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुडाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कार्यवाही प्रणाली प्रभावकारी बनाउने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण एकाईका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
1: डिजिटल हस्ताक्षर अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कार्यवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाईका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
0: राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी विदेशी तथा आप्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड़ दिइएको छ। दूरसंचार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गर्दै डिजिटल क्षेत्र विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको संविधान 2072 को धारा 95 राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेको छ। आज प्रस्तुत नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आजै बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि

0: राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह बजेर 15 मिनटमा बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरू भएको छ। आजको बैठक प्रारम्भ हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको भावी प्रधान न्यायाधीशको सिफारिशमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभयो। यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसूनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सुरक्षित स्थानको पहिचान राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सुबियुका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी जेठ 1 गते शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गर्ने निर्णय भएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिनुभयो। राष्ट्रीय मानवाधिकार आयोगले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझाव सहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घर टहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन आज सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती सुत्केरी बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन लैंगिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न भनिएको छ। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह शुरू भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई त्यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा सम्पन्न गरिएको छ। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरूकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको शतसंकल्पमा श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। गत चैत 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली नुवाकोट धादिङ मकवानपुर ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिंगको दर्शन पैदल यात्रा गरी समूह अघि बढ़ेको थियो। 42 दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो। समापन कार्यक्रममा स्वामी रमणानन्द गिरीले पशुपतिको लघु परिक्रमा मध्य परिक्रमा र वृहत परिक्रमाका बारेमा जानकारी गराउनु भएको थियो। रौतहटको गुजरा नगरपालिकाले पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयले शास्ति खेप्न बाध्य भएका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
1: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 मा रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 एसपानको पुल 2075 चैत मसान्तभित्र सक्नुपर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पू शिवशंकर जेवी कन्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 एसपानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
2: आवश्यकता वाक्य में बड़ा जुलाई भाई यदि कभी पानी आवल है तो फिर हम के आना जाना भी सब बंद हो जाए।
1: यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
2: वर्षाको समयमा झट्टा झुटे पानी घटना घटना अच्छी 5 मिनटको बाटो अगर पल्टुवाको देउलिया 3 किलोमिटर घुम्छ।
1: पुल निर्माणको कार्य शुरू भएको झण्डै 9 बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनुभयो।
2: निर्माण व्यवसायीले 4-5 पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो मिटिङ हुँदाखेरि नि आउँदो चैतभित्र निर्माण
3: कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्ध गर्नुभएको छ।
1: वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौडिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्तभित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम शुरू नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 देखि मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वाशिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। इरानले युद्ध अन्तका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषणा प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड़ रूपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणा प्रवाह 10.2% बढ़ेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषणा प्रवाह 209.75 करोड़ रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण प्रवाह 139.54 करोड़ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 31.9% वृद्धि भई 11.55 करोड़ पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया शुरू गरिने भएको छ। यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढ़ाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94 करोड़ रूपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीनतर्फको निर्यात 46.8% घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाड़ीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलू मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृंखलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यससँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड़। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसून अवधिमा देशभर 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समयमा सुन्न सक्नुहुनेछ प्रहरी कार्यक्रम। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ।
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
7: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 9855072555 र 0557516055 टोल फ्री नम्बर 16607552107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम संसदमा पेश, मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य, नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिपक्षी दलको टिप्पणी।
3: परम्परावादी छ, पुराना राजनीतिक दलहरूले जे चीजलाई अगाडि सारिया थिए त्यो चीजलाई उसले नयाँ भाषामा ढालेको छ।
2: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सड़क बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचनाको तयारी,
4: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
2: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 वटै अध्यादेश प्रस्तुत, यस वर्षको मनसूनको समयमा 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने,
5: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ,
2: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एकको क्लीन स्वीप।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचा अनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
7: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमत सहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनैतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार शुरू गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानूनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढ़ाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
4: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री, राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ।
7: सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने नीति यसपटकको प्रमुख आकर्षक बनेको छ। डेटा सेन्टर, डिजिटल पार्क र क्लाउड सेवाको विकास मार्फत नेपाललाई टेक हबका रूपमा पनि अगाडि बढ़ाउने लक्ष्य लिएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। समेटिएको छ। बहुद्देश्य जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैंगिक हिंसामा शून्य सहनशीलता अपनाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
8: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढ़ी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ होइन, साइबर क्राइमको 20-21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठूलो समस्या छ, खास गरेर कर्णाली प्रदेश मध्य प्रदेशमा। त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
7: स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढ़ाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ़ गर्न संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनैतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सैटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
3: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
7: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका आठवटै अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका आठवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारंगा सुवेदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसून अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झण्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सीआईएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत
5: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसूनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठूलो कुरो भने। अर्को कुरो चाहिँ अब डीएचएमले यो वर्षको मनसून फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन् कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
7: यसैबीच कसरी मनसूनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सुरक्षित स्थानहरूको पहिचान गर्न राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार

0: भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा पठाइनेछ, जसले पारदर्शिता बढ़ाउने अपेक्षा गरिएको छ।
1: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
0: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता, नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढ़ाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाड़ीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ।
2: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ, हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौं।
3: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो। नीतिका कुराहरू चाहिँ यहाँ आए, तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढंगले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
4: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनुभयो?
3: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिया छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्यै हिजोको भन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
4: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
3: यस्तो छ, मूल कुरा बाद राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानूनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठूलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै समब्याज भुक्तानी गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ, कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यसको देखिया छैन।
2: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सड़क बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसून अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृंखलामा क्लीन स्वीप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98550-72555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लाग्छ, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200

0: कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-0130-429।
8: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर विष्णु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 98-10-32-33-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल झोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-57-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
12: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
13: राष्ट्रको लागि बक्सिङ,
10: स्वास्थ्यको लागि बक्सिङ,
13: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
10: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटार तर्फ ओम शान्ति भवन नजिकै।
13: समय बिहान र बेलुका।
10: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
13: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्याण्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ देशीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाई हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं नगराउं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
4: भिटामिन डी,
1: भिटामिन बी 12,
4: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

0: एबीसी नेपाली सेवाको साझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम संसदमा पेश, प्राथमिकतामा सुशासन,
1: सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: विपक्षी दललाई कस्तो लाग्यो सरकारको कार्यक्रम?
2: समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको कार्यक्रम जस्तो थियो, त्यो खालको नै छ, तर धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: कर्मचारी ट्रेड युनियन एवं विद्यार्थी संगठन हटाउने विरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, अनि युद्ध अन्त्यबारे आफ्नो प्रस्ताव जिम्मेवारपूर्ण भएको तेहरानको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानको विदेश मन्त्रालयले द्वन्द अन्त्य तथा होर्मुज जलमार्ग खुला गराउने विषयमा तेहरानले पठाएका प्रस्तावहरूको प्रतिरक्षा गरेको छ। मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले इरानका प्रस्तावहरू जिम्मेवार र उद्धार रहेका बताएका छन्। बरू वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको तेहरानको आरोप छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रस्तावको जवाफमा इरानले पठाएका प्रस्तावहरू पूर्णत अस्वीकार्य रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि इरानले दिएको जवाफमा उसको विदेश मन्त्रालयले विदेशमा रोका गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने लगायतका विषय इरानको वैध अधिकार भएको उल्लेख छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता बागेईले भने, यस क्षेत्रमा युद्ध अन्त्य गर्ने माग, इरानी जहाज विरूद्ध समुद्री डकैती रोक्ने माग र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने माग के अचाकली हो? यो के हो भन्ने जिम्मा तपाईँ र तपाईँका जनतालाई म छोड्छु। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेई। इरानी प्रस्ताव नमान्ने ट्रम्पको अभिव्यक्तिसँगै तेलको मूल्यमा फेरि वृद्धि भएको छ। ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले गत साताको चुनावी नतिजालाई लिएर नेतृत्व सम्बन्धी आउने जुनसुकै चुनौतीको आफूले सामना गर्ने बताएका छन्। उनले देशलाई अस्त व्यस्ततामा धकेल्न नदिने उल्लेख गरे। खसखदो जीवनस्तर र शहरी केन्द्रहरूको अवस्थालाई लिएर मतदातामा असन्तोष देखिएको कुरा आफूले पनि बुझेको प्रधानमन्त्री स्टार्मरले बताए। तर हाम्रा राजनीतिक संवाददाताका अनुसार चुनौती र विनयशीलताको सम्मिश्रण पाइएको प्रधानमन्त्रीको भाषणले पार्टीभित्र उनको बढ्दो अलोकप्रियतालाई कम गराउने सम्भावना देखिँदैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गराउने सम्बन्धी वार्ताको मध्यस्थता गर्न जर्मनीका पूर्व चान्सलर गेरहार्ड श्रोडेरलाई गरेको आग्रह युरोपेली संघकी उच्च कूटनीतिज्ञले खारेज गरिदिएकी छन्। यसअघि श्रोडेरले रूसको पक्षमा पैरवी गरेका र उनी दुवैतिर हुने काजा कलासले बताइन्। तीन दिने युद्ध विरामका बावजूद युक्रेनमा कम स्तरमा भए पनि लड़ाई जारी रहेको छ। रूसी ड्रोन हमलाको लहर देखिएको छैन, तर युक्रेनी सेनाले अग्रपंक्तिमा कैयौं पटक युद्ध विराम उल्लंघन गरेका विवरणमा जनाइएको छ। मध्य पूर्वमा जारी तनावको असर ऊर्जामा परिरहेका बेला श्रीलंकाले सोमबारबाट बिजुलीको महसुल दरमा 18% वृद्धि गरेको छ। थर्मल प्लान्टबाट बिजुली उत्पादन गर्न खर्च बढेपछि महसुल बढ़ाइएको अधिकारीहरूले बताएका छन्। महसुल वृद्धिले मासिक 180 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने उपभोक्तादेखि होटल व्यापार व्यवसायहरू प्रभावित हुनेछन्। त्यसभन्दा कम युनिट मासिक खपत गर्ने उपभोक्ताको हकमा महसुल दरमा वृद्धि गरिने छैन। र दक्षिण अफ्रिकाका तटीय क्षेत्रमा जहाजहरूको बढ़दो आवागमनले व्हेल माछाका निम्ति खतरा बढ़ाएको शोधकर्ताहरूले बताएका छन्। प्रिटोरिया विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार दक्षिण पश्चिमी तटीय क्षेत्रमा व्हेलहरू उल्लेख्य संख्यामा रहेका पृष्ठभूमिमा पानी जहाज करिडोर बन्दै जाँदा तिनीहरू जहाजसँग ठोकिने जोखिम बढ़ेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुशासनलाई समृद्ध नेपालको आधारशिला मान्ने भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर रोजगार प्रवर्धन दशकको घोषणा गरिने समेतका विषयहरू समेटिएका छन्। एक रिपोर्ट। गत वर्ष भदौ 23 र 24 भएका आन्दोलन तथा विध्वंस पश्चात आयोजित निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको प्रधानमन्त्री वारेन्द्र शाहको सरकारले सो पार्टीले प्रस्तुत गरेको चुनावी वाचा पत्रका कतिपय विषय समेटेर आफ्नो पहिलो नीति तथा कार्यक्रम आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरिएको हो। प्रधानमन्त्री वारेन्द्र शाहले राष्ट्रपतिलाई हस्तान्तरण गरेको उक्त नीति तथा कार्यक्रमको शुरूमै सुशासनको मुद्दालाई उठाइएको छ। त्यसबारे बोल्दै राष्ट्रपति पौडेल,
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: सरकारले हाल संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको भन्दै नीति तथा कार्यक्रममा त्यसको उद्देश्य र प्रयोजन बारे बोलिएको छ।
1: सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: नीति तथा कार्यक्रममा करका संरचना पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको बोझ घटाइने वाचा गरिएको छ। साथै सहकारी पीड़ित बचतकर्ताको रकम फिर्ताको विषयदेखि लिएर पूर्वाधार विकासका विषय पनि त्यसमा समेटिएका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले खास गरी अध्यादेश, सुकुम्बासी हटाइएका जस्ता विषय चर्को गरी उठाएका थिए। उनीहरूले सरकार कार्यकारीको स्वेच्छाचारितातर्फ अग्रसर भएको आरोप समेत लगाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले अध्यादेश जारी गरिएको प्रति कड़ा आपत्ति जनाए।
4: अन्य विषयमा बहस गर्दै गरौंला, तर छुट्टा छुटाउने नमिल्ने विषय हो संवैधानिक फैसला सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि छ सदस्यमा प्रधानमन्त्री सहित तीनजनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक सहजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरेको होइन।
0: नेकपा एमालेकी नेता पद्मा आर्यालले कार्यकारीको स्वेच्छाचारिता बन्द हुनुपर्ने भन्दै अध्यादेशहरू खारेजीको माग गरिन्। उनले सुकुम्बासी हटाउन भएका गतिविधिको पनि विरोध गरिन्।
5: यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतंकबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु।
0: आजै सरकारले 8 अध्यादेशलाई प्रतिनिधि सभामा पेश गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादप्रति सरकारको रवैया बारे प्रश्न उठाएका थिए।
6: लिपुलेखमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलफेट हो। नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार?
0: सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपतिलाई आजै प्रतिनिधि सभाले सर्वसम्मतिबाट धन्यवाद ज्ञापन गरेको छ। अब उक्त नीति तथा कार्यक्रम बारे वैशाख 30 गतेको बैठकमा छलफल गरिने र प्रधानमन्त्रीले जवाफ दिने आज सभामुख ढोलप्रसाद अर्यालले जानकारी दिएका छन्। यसबीच विपक्षी सांसदले संसदमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक अनि राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा उनी उठेर हिँडेको बारे अशोभनीय भन्दै नियमापत्ति जनाएका थिए। यसै सिलसिलामा हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई सम्पर्क गरी आज प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनी सोधेका छौं।
2: कार्यक्रम अत्यधिक महत्वाकांक्षी छ जस्तो देखिएको छ। त्यहाँ सुन्दै गर्दाखेरि कार्यक्रम महत्वाकांक्षी भए तापनि त्यसको त्यहाँ चाहिँ स्रोतको अस्पष्टता जस्तो देखिएको छ। नीति तथा कार्यक्रममा धेरैवटा घोषणाहरू छन् उहाँको, होइन, उहाँको इभन मेनिफेस्टो पनि त्यस्तै थियो, तर वित्तीय स्रोत, समय सीमा र कार्यान्वयन संयन्त्र चाहिँ त्यहाँनिर स्पष्ट भएको जस्तो देखिँदैन। त्यहाँ सँगसँगै तपाईँको इम्प्लोइमेन्टको कुरा पनि आएको छ, तर त्यसको ठोस प्लानिङ चाहिँ के हो भन्ने कुरा मैले देख्दिनँ। जस्तै युथहरूलाई तपाईँको आकर्षित गर्ने वार्षिक प्रतिबद्धता छ, तर ठुलो मात्रामा रोजगारी सृजना गर्ने एउटा हुन्छ नि अन्टरप्रेनरसिपको रोड म्याप हामी देख्दैनौँ। अर्को प्रदेश र स्थानीय तहसँग समन्वयको उल्लेख त भएको छ, तर त्यसको अधिकार हुनसक्छ। सरकारले गर्दै गर्दाखेरि तपाईँको जिम्मेवारीको बाँडफाँडको विषयमा स्पष्टता तिनीहरू सुनिन। अरू चाहिँ हजुरको यो सोसल महिला दलित पिछडिएको वर्ग क्षेत्रमा पनि अपेक्षाकृत त्यस्तो धेरै हामीले उयो पाएनौँ। कृषिका कुराहरू आएको छ, न्यूनतम समर्थन मूल्यको कुरा त आएको छ, तर न्यूनतम समर्थन मूल्य लागत उत्पादनका आधारमा तपाईँको गर्ने हो कि कसरी गर्ने हो भन्ने कुरा त्यो अस्पष्टता छ।
0: त्यसमा विस्तृत रूपमा त सरकारले पछि ल्याउँदै गर्ला नि, तपाईँलाई त्यो कार्यक्रम चाहिँ चित्त बुझेको बुझेन
2: होइन। त्यो उहाँहरूले देख्नु भएको केही कुरामा तपाईँको अलिक केही ठिक पनि छ, होइन, जस्तै आर्थिक सुधार र लगानी मैत्री खालको एउटा खालको संकेत देखिएको छ, होइन, डिजिटल सुशासनको कुराहरू गर्नुभएको छ। त्यसले गर्दाखेरि समग्रमा त योभन्दा अगाडिको सरकारले ल्याएको जति कार्यक्रम जस्तो थिए त्यो खालको नै छ, तर अलिक धेरै महत्वाकांक्षी जस्तो देखिएको छ।
0: विपक्षीको धर्मले मात्रै विरोध गर्न खोजेको त होइन,
2: होइन, मैले भने हजुरको त्यहाँनिर उहाँहरूको तपाईँको त्यो राम्रो पक्ष पनि मैले यहाँनिर कुरा गरेँ नि। जस्तै तपाईँको त्यहाँनिर त्यो ऊर्जाको कुरा गर्नुभएको छ, होइन, ग्रिन इकोनोमी प्रतिको एउटा उहाँले पर्सपेक्टिभ राख्नु भएको छ, होइन 30,000 मेगावाट तपाईँको विद्युत उत्पादनको लक्ष्य राखेका छन् त्यहाँनिर हरित कर प्रणाली कुरा राखेका छ गर्न सक्ने खालको कुरो हो कि भन्ने
0: त्यो संविधान संशोधनको लागि बहस पत्र तयार गर्ने भनेर सरकारले एक किसिमले काम पनि गरिराखेका छ त्यसबारे आज नीति तथा कार्यक्रममा नि उल्लेख थियो त्यो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई त्यसमा राजनीतिक दलहरूको सहमति खोजिनेछ त भनिया छ
2: होइन मलाई लाग्छ सरकारले अहिले जुन हिसाबबाट खोजिनेछ भनेर त भनिएको छ तर सरकारको गतिविधि हेर्दाखेरि तपाईँको त्यो ढङ्गबाट तपाईँको राजनीतिक सहमति खोजिन्छ जस्तो मलाई लाग्दैन किनभने हाम्रो संविधानमा नै तपाईँको स्पष्ट के छ भन्दाखेरि हामी अलिक धेरै तपाईँको सहमति सहकार्यको कुरालाई हामी अगाडि बढाएको छौँ हाम्रो त्यो तपाईँको कन्स्टिट्युसनल फ्रेमवर्क पनि त्यतिखेरको त्यही थियो तर मलाई लाग्छ अहिलेको सरकार ले हुन त अब उहाँहरू त्यतिखेर तपाईँको त्यो पार्टी सेक्रेटरी पार्टी पनि हुनुहुन्थेन त्यो जुन तपाईँको मर्म संविधान निर्माण गर्दाखेरिको जुन मर्म छ र त्यसलाई उहाँहरूलाई धेरै थाहा छ जस्तो मलाई लाग्दैन त्यही भएर पनि उहाँहरू यसरी आउनुभयो होला उहाँहरूले जुन हिसाबबाट दलहरूलाई गर्नुपर्ने सम्मान अथवा दलहरूको गर्नुपर्ने विचार तपाईँको सम्मान अथवा त्यसलाई तपाईँको एड्रेस गर्ने कुराहरूमा उहाँहरू धेरै लाग्नु जस्तो लाग्दैन मलाई
0: केही सातामा बजेट पनि आउँदैछ यो बिचमा तपाईँको सुझाव के छ सरकारले
2: यो बिचमा सरकारलाई सुझावको रूपमा अब सदनमा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्छौँ तर पनि आज सभामुखले गर्नुभएको घोषणा अनुसार दलको तर्फबाट प्रतिनिधिमूलक रूपमा तपाईँको आफ्नो कुरा राख्ने भन्ने थियो तर त्यसरी तपाईँको दुई तिन घण्टामा हामी तपाईँको नीति तथा कार्यक्रममा छलफल गर्न उचित हुँदैन यसलाई तपाईँको लामो पर्याप्त समय दिनुपर्छ किनभने सरकारले तपाईँको यो ढिलो गरी ल्याएको कारण भनेको यो हाम्रो कारणबाट होइन सरकारले तपाईँको ढिलो गरी ल्याउनु भएको हो संसद तपाईँको सुरुमै तपाईँको आह्वान गरे तापनि फेरि उहाँले रोकेर फेरि पछाडि धकाइदिएको त्यसले गर्दाखेरि यसको लागि तपाईँको समय दिनुपर्छ प्रत्येक तपाईँको प्रतिनिधि सभाका सदस्यहरूले आफूलाई लागेको कुराको तपाईँको राय आफ्नो सुझावहरू तपाईँको यहाँले व्यक्त गर्न पाउनुपर्छ त्यसलाई तपाईँको सरकारले तपाईँको ध्यानपूर्वक विचार गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो
0: उनी थिए नेपाली काँग्रेसका सचेतक निष्कल राई अब अर्को विषय छोटकरीमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको निर्णयद्वारा निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने अध्यादेशको प्रावधान कार्यान्वयन नगर्नु नगराउनु भनेर सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ यस विषयमा अन्तरिम आदेश जारी हुने वा नहुने भनी छलफल गर्न जेठ 6 गते दुवै पक्षलाई डाकिएको छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश द्वय कुमार रेग्मी र हरिप्रसाद भुयालले जारी गरेको सो आदेशप्रति अर्का दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय व्यक्त गरेका छन् आजै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विद्यार्थी संगठनमाथि प्रतिबन्ध सम्बन्धी अध्यादेशको प्रावधान तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय अमेरिकी शान्ति योजनाको जवाफमा आफूले पठाएको प्रस्ताव अचाक्ली भएको कुरा इरानले अस्वीकार गरेको छ उसले ती प्रस्तावहरूले तेहरानका वैध अधिकारीहरूको प्रतिरक्षा मात्र गर्न खोजेको जनाएको छ शान्ति प्रक्रियाबारे देखिएको अनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि आकाशिन पुगेको छ पीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ गनी अन्सारीबाट
7: इरानको विदेश मन्त्रालयले द्वन्द्व अन्त्य गर्ने र होर्मुज जलमार्ग खुला गर्ने तेहरानका प्रस्तावहरू जिम्मेवार र उदार भएका बताएको छ बरु वाशिङटनले अनुपयुक्त मागहरू अगाडि सारेको उसको आरोप छ आफूहरूका प्रस्तावमा समेटिएको विदेशमा रोक्का गरिएका इरानका सम्पत्ति फुकुवा गर्नुपर्ने विषय वैध अधिकार भएको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले बताएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रस्तावलाई अस्वीकार गरेपछि प्रवक्ता बागेईको प्रतिक्रिया आएको हो अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको ट्रम्पले यसअघि बताएपछि तेलको मूल्य बढेको छ तेहरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ पाकिस्तानले दुई पक्षबीच मध्यस्थता गर्दै आएको छ एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य 4.1% बढेर 105.5 डलर प्रति ब्यारल पुगेको थियो त्यसपछि मूल्य केही घट्यो गत 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि होर्मुज जलमार्ग अवरूद्ध भएको छ फलस्वरूप उक्त जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न स्थानमा तेल र ग्यासको आपूर्ति हुन सकेको छैन मैले भर्खर इरानका तथा कथित प्रतिनिधिहरूको जवाफ पढे मलाई त्यो मन परेन पूर्णत अस्वीकार्य तेहरानले अघि सारेका शर्तहरूबारे प्रतिक्रिया दिँदै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो

0: छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
0: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स दार्जिलिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
3: सम्पर्क मोबाइल 97140131429।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
8: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
10: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: कपाल किन्ने पैसा दिनु त तिमलाई कपाल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
1: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
1: ल भाइगो हल्ला नगर

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97 41 01 34 429।
9: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 00 57 437 र 010 590 093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौ। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुन वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनका लागि 98 5 50 72 555 र 057 5216 55 टोल फ्री नम्बर 16 60 57 52 107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकनपुर नेपाल।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
0: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: उफ, के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए
4: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी 12,
5: आयरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 015252383 र 015252563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512409334।
9: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपैयाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

श्यामजीको खण्डमा हरि मनैमा बाहिर होइनन्। महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी प्रमाण गराउनुभयो। हस्तसौनका दृष्टि प्रणाली, अब तपाई के सुन्न चाहि बक्सन्छ भनिकन सोद्धा। भगवानको महत्वपूर्ण कथाको वर्णन यहाँहरू समक्ष मैले प्रस्तुत गर्दै गर्दै गर्दै ल्याए, त्यहाँले सुन्दै आउनुभयो। यो प्रकारको वर्णन लौ त महाराज, अब बाँकी अंशका लागि केही सुन्ने इच्छा छ कि त भनिकन सोद्धा। हस्त मेरो सरकार, हजुरको मुखारविन्दबाट मैले सबै प्रकारको महत्वपूर्ण विषयका वर्णनहरू सुन्दै आएको छु। ईश्वर सम्झिएको खण्डमा हरि शरीरभित्रै बाहिर होइन, हरि भन न, हरि भन न।

0: परीक्षितलाई सुखदेवबाट आज्ञा भयो। सौनकादि ऋषि प्रणाली अब त्यहाँदेखिन् उपरान्त हिरण्य कश्यप नाम गरेको दानवले तीन त्रिलोक चौध भुवनलाई विजयको नाद गरिसकेपछि अनि महान प्रकारको जब शक्तिले पूर्ण भएर आफ्नो काम कर्तव्यमाथिको पहिचान पट्टिको ध्यान आकर्षण गर्न आँट्यो भन्ने सम्बन्धको कथा हे सत्यबाट
1: जय भयो श्रीमद् भागवत महापुराणको।
0: अहिले सप्तम स्कन्दको पाँचौं अध्यायको बीचबाट हिरण्य कश्यप नाम गरेको दानवकाले अब एउटा प्रकारको परिवर्तनशीलको तयारी गर्यो। परिवर्तन भन्नासाथ अब महान यज्ञको आयोजना उसले गर्यो। के अरे भनेदेखि अब सबैभन्दा ठूलो क्रान्ति गर्छु भन्यो। क्रान्ति भनेको के हो? क्रान्ति भनेको लौरो हात हतियार जब यो सिसिमबाट खुकुरी बम बारुद यो भन्नु होला नि फेरि होइन। क्रान्ति भनेको त्यो होइन। क्रान्ति भनेको केलाई भन्छ भने परिवर्तनलाई क्रान्ति भनिन्छ। बुझेको हो? क्रान्ति भनेको हिजो मशान्ति आज सक्रान्ति। क्रान्ति भई भएन? हिजो चैत आज वैशाख भोलि जेठ पर्सि आषाढ बस यही हो क्रान्ति। सक्रान्ति भने जस्तो परिवर्तन ल्यायो जलाइ त्यसलाई भनिन्छ क्रान्ति। यहाँ त क्रान्ति गर्ने भने भए त हान हान त्यो होइन नि। क्रान्ति भनेको त परिवर्तन ल्याउने, यसो भइरहेको कुरालाई परिवर्तन ल्याउनेलाई त्यसलाई क्रान्ति भनिन्छ। शब्द बुझे पो हुन्छ? शब्द बुझ्नु छैन क्रान्ति भनेपछि मुड्का मुड्की ल। क्रान्ति भन्न

0: परिवर्तन ल्याउने। हिजो म शान्ति, आज संक्रान्ति, उसले संक्रान्ति दिन खुकुर लिएर हिँड्ने हो त होइन। यसकारणले गर्दाखेरि म अब परिवर्तन ल्याउनका लागि संसारमा सबभन्दा ठूलो परिवर्तन केले आउँछ? कसैका बम, कसैका बारूद, कसैका हात, कसैका हतियार, कसैका वज्र, कसैका बाण, गोली बारूद यसले आउँदैन त्यति चाँडै। परिवर्तन आउनलाई शिक्षाको परिवर्तन हुनु पर्यो, शिक्षामा क्रान्ति। अनि शिक्षामा क्रान्ति भइसकेपछि जग दरो हुन्छ, त्यही किसिमको पाठ्यक्रम हुन्छ, अनि त्यसपछिबाट पूर्ण रूपमा त्यसको 10 वर्ष पछाडि आमूल परिवर्तन आइहाल्छ। यसैले गर्दाखेरिमा क्रान्ति ल्याउनलाई पाठ्यक्रम बदलिदिनुपर्छ, सारा पूरा भइहाल्छ। र अनि त्यस अनुसारले अब हिरण्यकश्यपुले पनि के सोच्यो भने, यो वैदिक ब्राह्मणका रीतिथिति र नीतिका धर्म सारा बरखिलाफ गरेर आफ्नो किसिमको शिक्षाको क्रान्ति ल्याउँछु भनेर हिरण्यकश्यपुले त्यो तयारी गर्यो। त्यस अवस्थामा ब्राह्मणहरूको हाम्रो जब सुरो भाँच्यो, बाहुनको जब तबरा सबरा साफ फालिदियो, रुमाल सुमाल च्यादियो, पुष्प पात्र फालिदियो, डढाइदियो, हेर्नुहोस् बाहुनलाई ऐरे गर्छन् नि जहाँकाले नि, बाहुनले खाए भन्छन् कुन चाहिँ भोगै रहेछ त नि, फेरि बाहुन बाद भने छन्, फेरि बाहुन बाद, बाहुनले यी बाहुनलाई भने छन्, हामी नभए औँसी र पूर्णी छुट्टिँदैन। त्यसको जब श्रीमती सुतगिरी बाबालाई त्यसको छोरा छोरी नाम राख्ने हामी नै हो, अब त्यसकी पत्नीलाई सुतगिरी बाबालाई हामीले गाउँ दुन सर त्यो छुन सक्दैन, त्यसको पति क्रियापुत्र भएर बसेको बेलामा हामीले नछोइदियो त्यो बुढी छुन जान सक्दिन, त्यस्तो पारसमणि छ हाम्रो फलक। अझ ऐरो र खेतो गरेका छन् ल, खाए बाहुनले यिनलाई यिनलाई भने, हामी नहुने हो भनेदेखि कुन दिन सकेर थियो त्यो दिन कसैलाई थाहा छैन, पत्तो यसकारणले ब्राह्मणलाई यस किसिमले फेरि बाहुनले खाए के भनेका छन्, हुन त बाहुनलाई नै मानिरहेका छन्, जुन पार्टीको टाउका टाउका त हाम्रै खलक त छन् है, जतापट्टि हेर्नुहोस् त, उताले हेर्ने यताले हेर्ने, यही कारणले गर्दाखेरिमा ब्राह्मण भनेको यस कारणबाट अब यी ब्राह्मणहरूको आमूल परिवर्तन गराइदिन्छु, सारा वेद धर्महरू नाश गराइदिन्छु भन्ने अठोट गरेछ र अनि वैदिक सनातन धर्मको बरखिलाफ गर्यो, वैदिक सनातन धर्मको नाश गर्यो, धर्म अर्थ काम मोक्ष सारा नाश गर्यो। ल जाऊ पढ्न बाबु हो, आजबाट मैले भनेको शिक्षा पढ, विष्णु सम्बन्धी विरोध, वेद सम्बन्धी विरोध, पाखण्ड बादमा लाग, पा माने वेद, खण्ड माने नाश, वेद नाशक धर्ममा लाग भनेर पठायो। अनि त्यति भएपछि अब त्यसदेखि पाठशालामा पठाए, पाठशाला भने थाहा होला नि त नि, पढ्न जाने ठाउँ, अहिले त के पुरानो कुरा गर्न छोडिहाले, पाठशाला भने कोही बुझ्दैन, स्कुल, बोर्डिङ, क्याम्पस, युनिभर्सिटी के भने बुझ्ने, नत्र अरू बुझ्दैनन्, पाठशाला भने बुझ्दैन, आफ्नो बालाई त बा भन्न छोडे, सोझा आँखा हेर्ने बाबुलाई डेडेर सेडे भनेका छन्, किन मातेका हुन् कुनै, आफ्नो बा भन्दा के चाहिँ अपराध भयो त नि त्यसलाई, हाम्री आमा भन्दा के अपराध भयो, के को मम्मी, क्या मम्मी भने, भाषा जान्नु अपराध होइन, भाषाको आफ्नो संस्कृतिको मौलिकतालाई मेटाउनु अपराध हो। त्यसै कारणले गर्दाखेरिमा भाषा जान्नु, अङ्ग्रेजी पढ्नु, उर्दू पढ्नु, जब फ्रान्सेली पढ्नु, जब जर्मनी पढ्नु, जापानी पढ्नु, चाइनिज पढ्नु, सारा पढ्नु, सारा भाषा जान्नु, हाम्रो यस यो विश्वभरिमा जब त्यस्ता भाषा हजार भाषा छन्, जातीय पछि हाम्रो पनि जातीय पछिको भाषा छ, नेवार भाषा छ, गुरूङ छ, राई छ, लिम्बू छ, मगर छ, किराँत छ, सारा सम्पूर्ण जब भाषाहरू छन्, तर त्यो भाषा पढ्नु अपराध होइन, त्यसले चाहिँ पढ्नु राम्रो जान्नु, तर त्यो त्यो चाहिँ भाषा पढियो भन्दैमा आफ्नो मौलिकता मेटाउनु त्यो चाहिँ अपराध हो है त फेरि। अर्का कुरा गरेर ड्याडी, क्या ड्याडी, अङ्कल, कान्छेबा भन्दा बोल्दैन त्यो, नचाहिँदो कुरा गरिदिनु, त्यसै सासु र ससुरा भन्न छोडिहाले, सासु र ससुरा कोही जातै नभन्ने भन्ने भन्दैन, ओहो बाजेर बाजेको थियो हाम्रो त हजुर र त्यसै कारणले अब सासु र ससुरा कोही नभन्ने ल यतापट्टि आमापट्टि बुहारी आई भने पनि बुढाको बाबु र आमालाई बाह्र आमा कसैले यही मौलिकता मेटाउनका लागि आफ्नो पाठ्यक्रम तयारी गर्यो पढाउन सुरु गर्यो हाम्रो यहाँको रीतिथिति र नीति सारा सम्पूर्ण बदल्नका लागि धर्म नमान्ने विष्णु नमान्ने देवता नमान्ने पूजा नगर्ने मठ मन्दिर नजाने श्राण सन्ध्या बन्धन हरिहरार्थ नगर्ने नखनिको न पृथ्वीले अन्नदान दिनुपर्ने न ज्योतिकन पृथ्वीले अन्नदान दिनुपर्ने बिउ छर्दी हुने उता फेरि जब पानी पर भने पर्ने नपर भने नपर्ने यस्ता यस्ता प्रकारका महान कामहरू हिरण्यकश्यपुले गर्यो र आजबाट कान्छो छोरो प्रह्लाद विद्यालय पढ्न जानु हो कान्छो छोरो पढ्न गएको देखिसकेपछि बाबुआमालाई रमाइलो लाग्छ नि हाम्रो सानो पनि पढ्न गयो ऊ पर पुग्यो भरे चाँडै आऊ है इत्यादि के के अनि त्यति भरिसकेपछि पाँच सात दिन पढ्न पढेको छोराले पढेको भएको थियो कान्छो छोरालाई काखमा राखेर हिरण्यकश्यपुले सोध्यो सानो आजसम्म तिमीले पढेको के पढ्यो न ढाँटी भन न भूल नगरी पढ भन तिमीले पढेको सारा कुरा मलाई बताऊ त सानो भनेर कान्छो छोरालाई भनेको थियो हिरण्यकश्यपुले प्रह्लाद कान्छो छोरो राज अनुराध सम्राट मध्येमा कान्छो छोरो प्रह्लाद भन्नुहुन्छ मेरो महाराज पिताश्री मैले पढेको जब अहिलेसम्मको यतिका दिनमा त्यो पाठ बुझाइदिन्छु सुन्नुहोस् प्रह्लाद उवाच श्रवणम कीर्तनम विष्णु स्मरणम पादसेवनम अर्चनम बन्धनम दासम सक्षम मात्मा निवेदनम यो नौवटा भक्ति पढे बुबा मैले भगवानको पहिला नम्बरमा श्रवण गर्ने त्यसपछि कीर्तन गर्ने त्यसपछि विष्णुको नाम श्रवण गर्ने त्यसपछि पाहुको अर्चन गर्ने त्यसपछिको बादमा श्रवण कीर्तनम अनि अर्चन बन्दन गर्ने हात जुड्ने दास बन्ने आत्मसमर्पण गर्ने पूजन गर्ने यो नौवटा भक्ति मैले पढे मेरो बुबा बाँकी अंश पढ्नै बाँकी पो भन्छ छोराले टिपेर स्वाट फालियो दैत्य रूपी श्रीखण्डका जंगलमा काँडा रूपी बैर तू काँसे आए बेको बदमास छोरो टिपेर फालिदिइहाल्यो ल यो पक्का कसले बिगार्यो भन्दा बाहुनले बिगारे तिमीलाई पर्ख भनेर फेरि बाहुनपट्टि नै झम्ट्यो गुरु त बाहुनै थिए हाम्रै खड्गमाथि गएर टुपी समाउनु थालिहाल्यो ए मेरो छोरालाई के पढाइस् भनेको थियो राजा हिरण्यकश्यपुले ब्राह्मणहरू सारा विन्ती गर्दछन् महाराज गुरुपुत्र उवाच नमत् प्रणीतम न परम प्रणीतम सुतो बदाते सतमेन्द्र शत्रु नैसर्गिकीयम मतिरस्य राजन नियाक्ष मन्नु कददास ममान हामीले पढाएको छैन पाठ्यक्रमभित्रको कुरो होइन राजकुमार त्यस्तै हुकुम हुन्छ त सरकार हामी के गरौं भनेपछि हो भन्दा हो राम्रोसँग तेरा बाबाहरू ल्याएर पढा भनेर बाबाहरूलाई ल्याएर पढाउन लायो अनि फेरि सात आठ दिन भएको थियो एक सातो बितिसकेपछि फेरि कान्छो छोरालाई सोध्यो बाबु तिमीले के पढ्यौ त बाबा भन्दाखेरि म असुर श्रेष्ठ पिताश्री मैले नौवटा भक्तिको लक्षण त अघिल्लो पाठमा बुझाइहाले हजुरलाई अहिले पढेको खम्रमा जगतका नारायण जतिसुकै रूप भए तापनि ईश्वर एउटै हुनुहुन्छ यही कुरा पढे बा मान्छ लगाएर बाद भयो ल बुझिस बुढी तेरो छोराको कुरा भन्न थाल्यो बाबु चाहिँ छोराछोरीले कुरा बिरायो भनेदेखि नै आमापट्टि झम्टन्छ नि बाउ चाहिँ तेरो त दुध खाएको तेरो कति छ यस्तो यो घर बिगार्ने तयोस् भन्छ नि बाउ चाहिँ आमा चाहिँ बरकट्ठै सप्रेर छोरा भने चाहिँ हाम्रो जात हाम्रो रगत हाम्रो कुलले पो हुन्छ भन्छ फेरि बिग्रियो भने तेरो त दुध खाएको कति छ तेरि आमा उहाँ कि उहाँ सासुलाई हेर है उता कि उहाँ कि भन खबर नै छैन मेरो महाराज यसै कारणले गर्दाखेरिमा यो कुरा राम्रो बताउनु भयो महाराज मेरो अनुरोध लाग्छ भनेदेखि अब यो गल्ती भयो जो गल्ती भयो यसको माफ राख्नुहोला यो पुत्रलाई मार्नु हुँदैन भन्छ नि रानी चाहिँ तैँले भन्दा हुन्छ यो त साह्रै खराब निस्क्यो यो त आचारहीनको व्यक्ति यस्ता कुलङ्गा र सङ्गार यस्ता सङ्गारेलाई राख्नुहुन्छ यसलाई मारिदिन्छु भनेर प्रह्लादले यस किसिमबाट प्रह्लादलाई मार्न भनेर लाग्दाखेरि आमा चाहिँ भन्नुहुन्छ मेरो आमा मलाई त बाबाले मार्न आँट्नु भयो भन्दा मेरो बाबु त्यसो मतीमा नजाऊ अर्काको मतीमा नजाऊ शत्रुको मतीमा नजाऊ बाबाले भनेको मान भनेकी थिइन आमाले हाम्रो बाले के विधि हिँडेको तपस्या सकिहाल्यो के माग्ने तिनले भनेको आमा तपाईँलाई म एउटा कुरा भनौँ है भने प्रह्लादले भन तपाईँले मलाई गर्वमा राखे हो कि होइन हो जन्माएको दस महिनापछि हो अनि त्यसपछिबाट त्यो घरभित्र मैले के खान्छु के लाउँछु त्यो कुरा तपाईँलाई थाहा थियो थिएन. त्यो बेलामा खानदिनेवाला मेरो भगवान उसैको नाम जपेको आमा. म बाहिर तपाईँबाट जन्मिसकेपछि तपाईँका तनमा दुध भरिदिनेवाला को हो? तपाईँले भरिया हो? तपाईँले भरिया हो भने अहिले अलिकति नआएको. मेरो परमात्माले तपाईँका तनमा दुध भरेर राख्नेवाला मेरो ईश्वर. यसैले गर्दाखेरि मेरो माता श्री हजुरसँग मेरो भिन्ती छ, हाम्रा बाबाको तपस्याको विधि समाप्ति भएको छ, अब मेरो पक्षमा लाग्नुहोस् भनिसकेपछि खै के हो तेरो आमा छोरा तेरो बाउ छोराको कुरा म बुझ्दिनँ, त्यो बुढी रुँदै थिइन्. अब हिरण्य कश्यपुले सैनिक सारा बोटल्यो र आफ्नो अभिभावक सम्मेलन सारा जाहेर गरेर मेरो छोरो साह्रै खराब निस्कियोलाई कुन सजाइदिने लो भन्नुहोस् त भन्दाखेरिमा यसलाई के सजाइदिने? यसलाई अर्को सजाइदिन सक्ने उपाय के छ? चुट्नु पेट्नु दण्ड दिनु आक्रमण गर्नु यसको शैली सारा सम्पूर्ण समाप्ति गर्नु यो त होइन. तर एउटा काम गरौं, यसलाई मारिहाल्न चाहिँ हुन्न. हजुरको छोरोलाई शिक्षा दीक्षा दिने को हो त्यसको पहिचान गर्नु आजको आवश्यकता हो, यसलाई मारिहाल्न चाहिँ हुँदैन भनेर अभिभावकहरूले उठे. विद्यार्थीहरू सारालाई एक ठाउँमा थोपारेछन् प्रहलाद लिएर, हाम्रा बाबाको विधिहीनको तपस्या समाप्ति भएको छ, श्रवणम कीर्तनम वैष्णव स्मरणम पाद सेवनम अर्चनम वन्दनम दासम सक्षम महात्मा निवेदनम यो नौवटा भक्ति जप हाम्रो बाबाको मतिमा नलाग भगवान विष्णुको जय भन भनेर लाएछन्. हो अहिलेसम्म त आफै एक्लै त बिग्रिया थियो, आजबाट सम्पूर्ण विद्यार्थी र गाउँ समाज र टोल बिगार्यो. यो बेकुबलाई अब हिरासतमा राखेर हुँदैन, मार्नै पर्छ भनेर प्रहलादलाई मार्न भनेर लागेको बेलामा यो प्रहलाद त्यस्तो हिरण्यकश्यपको छोरो हिरण्यकश्यपको छोरो हो अनि पारिवारिक जीवनबाट ज्ञान प्राप्ति गरेको होइन, गुरूहरूले पढाएको हुँदै होइन रहेछ, तत्रो त्यत्रो प्रकारको ज्ञान विवेकशीलको ज्ञान कहाँबाट यसले प्राप्त गरे त? यिनको बयान सुन्न पाऊँ भनिकन संकित मान महाराज परीक्षितले सोधेको खण्डमा सुखदेव स्वामीले हिरण्यकश्यपको छोरो प्रहलाद ज्ञानी भएको वृत्तान्त कथा आउने अध्यायले बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट.
1: जय भोलो श्रीमद् भागवत महापुराणको.
0: हिरण्यकश्यप नामको दानवले विश्व ब्रह्माण्ड सारा दिग्विजय गरेको छ, त्यस अवस्थामा राजा हिरण्यकश्यपलाई मार्न उसैका छोरा प्रहलादलाई कसिएर कड़ा निगरानीको साथ प्रस्थान बिन्दुमा पुर्याए. तर हिरण्यकश्यपको नाम गरेको दानवले बडो नराम्रोसँग मुलुकमा धर्म संस्कृतिको लोभ गरायो, जनमानस सारा सम्पूर्णलाई आतंकित फैलायो अनि आनन्द चाहिँ सब दिएको थियो है, नखनी नजोतिकन अन्न उत्पादन थियो. तर पनि धर्म अर्थ काम मोक्ष सारा नभएको हुनाले अवसार कारणले हिरण्यकश्यपको छोरो प्रहलाद भक्ति भएका छन्, यसको बयान सुन्नुहोस्. सबभन्दा पहिला हिरण्यकश्यपको पालामा उनकी पति कयादु गर्भवती भएकी रहेछन्। हिरण्यकश्यप नभएको बेलामा महाराज इन्द्रले त्यसकी पतिलाई पनि मारिदिन्छु भनेर लगाएर त्यो गर्भ पनि तोडिदिन्छु भनेर जाँदा अब ती केटी दौड़ दौड़ दौड़ दौड़ गईन्. अनि उता नारदले देख्नुभएछ, नानी तिमी साह्रै रोयौ, के कारण भयो तिमीलाई लो भन, अरू केही काम परेका छैन, केही बाधा होइन, एउटै समस्या पर्यो भनेर भन्न लागे. के कुरा भनेर सोद्धाखेरिमा अरू कुरा केही होइन, कुनै समस्याहरू छैन, एउटा समस्या पर्यो, एउटा कष्ट पर्यो, एउटा ठूलो यातना पर्यो, म मर्न आँटे, मलाई जब मार्न आँटे यिनले रक्षा गर्नुहोस् भनिसकेपछि ए त्यसो हो र यसै कारणबाट ए महाराज इन्द्र तिमी हट, नानी तिमी पनि यता हो भनेर जब लगेर सम्मान साथ आज्ञा गर्नुभयो, नानी हेर तिमी हिरण्यकश्यपकी पत्नी हौ, हो तिमी नडराउ, हेर डराएर काम बन्न सक्दैनौ, तिमी यसरी डरको प्रभावबाट तिमी नरौ, तिमीले भगवानको भजन गर, केही हुँदैन, श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम दासम सक्षम महात्मा निवेदनम नवोडा भक्ति छ त्यही जप भन्दा हुन्छ भनेर भन्न त भनिन् तर जपिनन् तिनले. नजपेको कारणले गर्भभित्रको बालकले त्यो ज्ञान प्राप्ति गरेछ महाराज. गर्भभित्रको बालकले त्यो ज्ञान प्राप्ति गरेको हुनाले भक्त प्रहलाद जन्मेपछि ज्ञानी भएर जन्मिए. आमालाई ज्ञान नारदले दिएको गर्भ आफूभित्र हुँदा त्यसै कारणले गर्भवती नारीहरूले गम्भीर प्रकारको ध्यान मनन कीर्तन श्रवण गर्यो भनेदेखि यस्तो लाभ हुँदो रहेछ यो कुरा बताए. अनि त्यसदेखि पछाडि अर्को कुरा फेरि के बताउनु भयो भने हिरण्य कश्यप नाम को दानव को पत्नी ने रजवती भे दिन में हाथ में जल लीएर सूर्यपट्टी फर्क अर्घ दिन लगता दुईटा चरा विष्णु विष्णु विष्णु भनेर उड़ेर गएको छ। यही मानेमा पनि विष्णु सम्बन्धी बालक पैदा भएको छ महाराज। अनि त्यहाँदेखि नै पछाडी पनि फेरि अर्को कुरा भएको छ। हिरण्यकश्यपको पत्नीले आफूले गर्भाष्ट लिने बेलामा पतिदेवसँग सोधिन् तपाईँको शत्रु भनेको को हो स्वामी, जसुकी अवस्थालाई किन चाहियो भन्दै थियो। होइन भन्नुहोस् न भन्नुहोस् भन्दाखेरि मेरो शत्रु विष्णु, फेरि भन्नुहोस् विष्णु, फेरि भन्नुहोस् विष्णु, 108 पटक विष्णु जपेर गर्भाष्ट लिएको हुनाको कारणले विष्णु सम्बन्धी बालक पैदा हुन गएको हो प्रहलाद। यसमा भक्तिका तीन कारण ती भए, एउटा मूल कारण छ। हिरण्यकश्यपको पालामा कसैले एक यज्ञ जातन केही गर्न पाउँदैन थियो। एउटा ब्राह्मणले शालिग्रामको शिला पूजा गर्ने गंगाजीमा गएर स्नान गरेर घरमा आउने गरिराखेका थिए। शिला लिएर आइरहेको बेलामा हिरण्यकश्यप देखा पर्यो। धप्प लहेर जब कमण्डलोमा शिला राखिदिए, ए ब्राह्मणजी कहाँ गएर आएको भन्यो। महाराज म त हजुरलाई चोखो जल लिन गएको थिएँ भने ब्राह्मणले। खै त्यो पानीले भन्यो, अब 300 शालिग्राम मार्न आँट्यो भगवान जे होला प्रभु लाउनुहोस् भनेर दिँदाखेरिमा त त्यो पानी समेत शालिग्राम स्वाठै निल्लेछ। त्यो शालिग्राम नै बिरियका रूपमा परिणत भएर कयादुको गर्भमा बास भएर भएको जन्म भएको बालक हुनाको कारणले प्रह्लाद भक्ति हुन आएको हो कुरा यो। प्रह्लाद भक्ति भए। अब प्रह्लादलाई मार्नलाई धेरै कोसिस गरे, सकेनन्। बाण प्रहार गरे, वज्र प्रहार गरे, मेरो छोरोमै किन मारौं तिमीहरू मार भनेर। अनि त्यसपछिबाट वज्र प्रहार गरे, भाला रोपे, हात्तीले कुल्चाए, प्रह्लाद मरेन। उनले केवल नारायणको भजन गर्दै भन्न लागे।

0: वैदिक सनातन धर्म नै उत्तम, यसरी प्रह्लादले ध्यान गरे महाराज। तर हिरण्यकश्यपको छोरा प्रह्लाद कतैबाट पनि मर्ने अठोटमा कसैले ल्याउन नसकेपछि अब मेरो छोरो मै मारिदिन्छु भनेर कम्मर कसेर हिरण्यकश्यप आफै आक्रमण शैलीमा तयारी भइसक्यो भन्ने सम्बन्धको कथा है सद्यबाट।
1: जय भयो श्रीमद् भागवत महापुराणको।
0: चुट्यो छोरालाई, पिट्यो छोरालाई, दण्ड दियो, वज्र बाण प्रहार गर्यो, मरेनन्। अब तेरो सहायता दिनेवाला को छ असुर अयवेको भनेर सोधेको थियो। जले विष्णु, थले विष्णु, विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु, सर्व विष्णु मयम जगत, विश्व ब्रह्माण्डमा सारा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा व्यापकता भयो। तेरो विष्णु बसेको ठाउँ कहाँ छ लोभन भनेर सोधेको थियो। जले विष्णु, थले विष्णु, विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु, सर्व विष्णु मयम जगत, सबै ठाउँमा विष्णु छ भने यो फट्टीको खम्बामा पनि छ कि भनेर यस्तो मर्करी जस्तो देखायो। मेरो परमात्मा झलझलाकार त्यही दर्शन दिइरहनु भएको छ, म जस्ता भक्तलाई तपाईँ जस्तो अन्नलाई त के दिनुहुन्थ्यो भन्नुभयो। त्यसो भएदेखि तेरो विष्णु बसेको यही होइन भनेर मुड्कीले प्रगाइदिएको थियो। त्यही जब फट्टेको खम्बाबाट भगवान श्रीहरि नारायणको नरसिंह अवतार प्रादुर्भाव भो, जय बोलो नरसिंह अवतार भगवानको, अनि त्यस अवस्थामा सबै ठाउँमा प्रभु हरि नै भन्ने बुझेर विन्ती गरे। जलथल दुबईमा हरि दर्शन दिन आइदियो।

0: महाराज परीक्षित का हजुरमा सुखदेव स्वामी ने यसरी आज्ञा गर्नुभयो। हिरण्य कश्यपो लाई भगवान ने च्याप समाउनु भयो, लड़ाई शुरू भयो। हिरण्य कश्यपो जब आखिरमा अति गलानी भयो, प्रभुले चुट्नु पेट्नु दण्ड दिनु अंग बंग प्रत्यंग सारा फोरफार गर्नु र आखिरमा त्यसलाई जब अति संयुक्ति प्रभावबाट जलमा नमरौं थलमा नमरौं भने अब कि होइन भन्नुभयो, हो भन्यो। यो जालकी थल बनेर काठमा राख्नुभयो, यो त काख हो भन्यो। भित्र नमरौं बाहिर नमरौं भने अब कि होइन, हो। यो भित्र कि बाहिर भन्दा यो त चौको सो सङ्ग्रह ठेला, यसमा पनि नमरौं भने छ कि अहाँ भनेको छैन। अनि त्यसदेखि जलमा जब आकाशमा नमरौं पातालमा नमरौं भने हो कि होइन, हो। यो जब यस किसिमबाट आकाशकी पाताल भनिकन बीचमा राख्नुभएको थियो आफ्नो जब काखको बीचमा, अनि त्यसदेखि पछाडिबाट फेरि भन्यो भनिबक्स्यो भगवानले, अब तैले शस्त्रबाट नमरौं अस्त्रबाट नमरौं भने हो कि होइन, हो। यो शस्त्र कि अस्त्र भनेर जब देखाउनु भयो, अनि त्यसदेखि पछाडि यो त वज्र पनि होइन शस्त्र अस्त्र पनि होइन भन्यो, अनि आखिरका बीचमा फेरि जब महाराज नङ देखाउनु भयो, यो सुकेको कि काँचो भन्नुभयो। सुकेको भनौँ भने सरलक्कै जब पलाइरहन्छ, काँचो भनौँ भनेदेखि सरलक्कै सुकेको देखिन्छ, के हो भन्यो, तलाईको पार्ने यही हो। अनि हिरण्यकशिपुको छातीमा भगवानले रोप्नु भयो वज्र आफ्नो नङ, र हिरण्यकशिपु मर्यो। हिरण्यकशिपुको तेज भगवानमा प्रवेश भयो, हिरण्यकशिपु मर्यो, प्रभुमा गएर लयन भएर मुक्ति लाभ प्रदान भयो। अनि नरसिंह अवतारको पुनः जय जय भयो। त्यहाँबाट उछिट्टी बक्सेको भगवान धेरै प्रकारका स्थानहरू भ्रमण गर्दै अब धेरै नारायण स्थानहरू स्थानहरू यहाँ पनि तयारी भए, जस्तै मुक्ति नारायण भयो, अनि त्यसपछि बुढा नीलकण्ठ नारायण, च्यागो नारायण, ईशंकु नारायण, विष्णुको नारायण, मत्स्य नारायण, शेष नारायण आदि गरिएका नारायणहरू सम्पूर्ण ठाउँहरूमा स्थापना भए, जहाँ जहाँ भगवानले टेक्नुभयो। अनि त्यसदेखि कतैबाट शान्त गर्न सकिएन ईश्वरलाई, ब्रह्माले प्रार्थना गरे अहाँ प्रभु शान्त हुनुभएन, अनि इन्द्रले प्रार्थना गरे शान्ति हुनुभएन, शिवजीले प्रार्थना गरी बक्स्यो, वरुणले कुबेरले सनक सनन्दन सनातन रिभु हंसारुणी यति आदि आदि ऋषि महर्षि गन्धर्व अप्सरा किन्नर वैतालीका ऋषि महर्षिहरू मनुहरू र पितृगणहरूले प्रार्थना गर्दा प्रसन्न नभई बक्सेपछि पक्का प्रहलादलाई खोजी बक्स्यो भन्ने बुझेर ऋषिको आक्रोशमा पृथ्वी डगडगाहट भइरहेको थियो। त्यही बेलामा ब्रह्माजीले प्रहलादलाई आज्ञा गरिबक्स्यो, बाबु प्रहलाद तिमी गएर प्रभुको चरणमा सेवा गर। अनि प्रहलादले गएर दुई हात जोडेर प्रभुपट्टि विन्ती गर्नुभयो। प्रहलादो वाच ब्रह्म दया सुरगण मुनयो त सिद्ध श्रोत एकता मत यो वच सम्प्रवाये नारायित पुरगणे रदनो विप्रो किम त्रटे समय अरे उग्र जाते। परमात्मा हजुरलाई सबै कुरा ज्ञान छ, सबै कुरा हजुरलाई थाहा छ, मैले सामान्य नागरिक आज मेरो परमाजुरको दया भाव राखी बक्स्यो, श्रद्धा भो सद्भाव भो सत्प्रेम भो सकल कामना सिद्ध भयो, मेरो भगवान हजुरलाई मेरो कोटि कोटि कोटि प्रणाम छ। मैले त सामान्य प्रकारको नागरिक हुँ म, त्यसमा पनि असुर जसले पिताजीको मनसाय बुझेर काम गर्ने छोरो उत्तम, बाबाले भनेको काम गर्ने छोरो मध्यम, बाबाले भनेको काम नगर्ने छोरो अधम, अधम त जहाँसुके जहाँसम्म त महाअधम। मैले बुबालाई मराए त्यो अपराधले म कुन नरकमा जान्छु भन्दा ठिकै छ महाराज धन्दा नमान तिमी चिन्ता नमान दरियताले तिम्रो भक्त मेरो भक्त तिमी तिम्रो मालिक म आजबाट तिमी म तिमी शंका छैन, आजबाट तिम्रा सात पुस्ता मार्ने छैन प्रहलाद मैले भन्ने भगवानबाट आदेश प्रदान गर्नुभयो। कुन कुन सात पुस्ता मार्दिन भने हिरण्यकश्यपु तिमीलाई तिम्रो बाबा उनलाई मारिहाले, प्रहलाद तिमीलाई मार्दिन, प्रहलादका छोरा विरोचन, विरोचनका छोरा बलि, बलिका छोरा बाणासुर, बाणासुरका छोरा मार्जरी, उनका छोरा बज्राङ, बज्राङका छोरा ताराकासुर, यो सात पुस्ता मबाट मार्दिन अब तिमी विदा हो भन्नुभयो हस्त नारायण। अब म यहाँबाट कहाँ जाऊँ भन्दा र सातलमा जाऊ, अब तिम्रो कुलको सम्मान पछि हुनेछ, तिम्रो नाति स्वर्गको राजा बन्न आउनेछन् बलि, तपसम्मका लागि विधाई भन्नुभयो भगवानबाट। हस्त प्रभु दयाको सागर, मैले अपराध गरे भन्दा पिताजीका नाममा श्रद्धाञ्जली टक्र्याउ भनेर क्रिया काष्ठ सम्पन्न गरेर विधाई हुनुभयो प्रहलादजी, अहिले र सातलमा हुनुहुन्छ। यस प्रकारबाट महाराज परीक्षितलाई सुखदेवले बताइबक्स्यो यस्तो प्रकारको महिमाको वर्णन, अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा प्रहलादलाई रक्षा गर्न हिरण्यकशिपु मार्न विष्णु चाहियो, त्रिपुरासुर भस्म बनाउनका लागि शिवजी चाहियो, या शिव र विष्णुमा को ठूलो भनेर राजा परीक्षितले सोध्नुभएको थियो। यी दुईटै एउटै हो, फरक छैन। हरिमा हर हरमा हरि, यसमा त्रिपुरासुर भस्म बनाउँदामा पनि अग्नि बाणको टुप्पो विष्णु नै हुनुहुन्थ्यो, अन्यथा छैन। यसमा पनि विष्णु भगवानको उत्तिकै महत्वपूर्ण विषय छ, भनिकन राजा परीक्षितलाई सुखदेवबाट गम्भीर वाणीमा ध्यान मनन कीर्तनको प्रक्रियाहरू सारा प्रमाण गराउँदै अति संयुक्ति प्रभुको महिमाको वर्णन आज्ञा गर्नुभयो। लौ त महाराज परीक्षित, अब पनि तपाईँलाई के सुन्ने इच्छा छ कि त भनेर बडा गम्भीर वाणीमा ध्यान मनन कीर्तन इत्यादिको उपाख्यानहरूको शपथ नीतिहरू जब प्रस्तुत गरिबक्छु, हिरण्यकश्यपको वर्णन जसले सुन्छ त्यसको शत्रु दमन हुन्छ र आखिरमा गएर प्रह्लादमा जस्तो भक्ति लाग्नेछ महाराज शंका छैन भनी गरौं। प्रह्लाद भक्तिको उपाख्यान प्रमाण गरिसकेपछि सदाचार सम्बन्धी उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय भोले श्रीमद् भागवत महापुराणको।
2: ओम नमो भगवते वासुदेवाय। नारद वाच कल्पस्य परिव्रज।